0: विशेष गरेर उहाँले भन्नुभएको कुरा र सुहनजी अनि यता राजु सरले भन्नुभएको कुरा फिल्डमा देखिएको कुरा को बारेमा र अलिकति सञ्चार माध्यमको हिसाबले हामीले रिपोर्टिङ गरिरहँदाखेरि पनि एक दुई दिन त अब पारीको अवस्था एकदमै दयनीय नै भयो होइन त्रिशुली पारीको र त्योभन्दा पछाडि बिस्तारै बिस्तारै ती क्षेत्रहरूमा कामहरू हुन थाल्यो र यस्तो विपदमा पक्कै पनि हामीले सोचेको जस्तो हामीले प्लान गरेको योजना गरेको जस्तो कतिपय कुराहरू नहुने रहेछ भन्ने कुराहरू र यसको सिकाइबाट अब आगामी दिनमा चाहिँ हाम्रो तयारी अझ मजबुत हुनुपर्ने रहेछ भन्ने कुराहरू चाहिँ प्रष्ट देखिन्छ। अलिकति म वर्ल्ड भिजन इन्टरनेसनलको स्वास्थ्य तथा पोषणको टेक्निकल हेडको रूपमा गणेश पाण्डे सरलाई चाहिँ म अनुरोध गर्न चाहन्छु।
1: धन्यवाद दिपक सर। अब अहिलेको यो यसबाट सिकाइ भन्दा नै हामीले विगतबाट पनि सिक्यौं, केही कुरा विगतबाट सिकेको हुनाले नै अहिलेको यो अकल्पनीय त्रासदीपूर्ण अवस्थामा पनि दोस्रो दिनदेखि पक्कै पनि यहाँले भन्नुभयो जस्तै सुरुको चरण चाहिँ के भयो भन्ने नै अनुरोध थियो, किनभने त्यो रूपको कल्पना कसैले गरिएको अवस्था पनि होइन र त्यो अनुसारको तयारी हामीले विगतका चाहिँ विभिन्न परिस्थितिहरूबाट सिकेका ज्ञानले पनि पर्याप्त हुने अवस्था पनि थिएन। तथापि यो जुन खालको ऱ्यापिड रेस्पोन्स गर्ने मेकानिजम बन्यो त्यसमा देखिएका समस्याहरूलाई छिर्दै हिम्मतका साथ फिल्डमा खटिनु भइकन सबैले काम गर्यौं र त्यसलाई हातेमालो गर्न अब विभिन्न संघ संस्थाहरूले पनि नेपाल सरकारको एउटा यो जुन रेस्पेक्ट गर्दै वान डोर प्रणालीलाई रेस्पेक्ट गर्दै सेवालाई अगाडि बढाउने प्रयत्नहरू भए, त्यसको परिणामस्वरूप अहिले पनि चुनौतीका चाङ छन् तर तथापि ती चाङहरूलाई पन्छाउँदै तत्कालका लागि गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्न सकिने आधारहरू छुट्याउनको लागि चाहिँ एसेसमेन्टहरूदेखि लिएर त्यहाँ देखिएका समस्या चुनौतीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नको निमित्त कोअर्डिनेटेड इफोर्ट भइरहेको चाहिँ देखिन्छ। त्यो विगतको सिकाइहरूकै प्रतिफल थियो, होइन भने चाहिँ हामीले विगतबाट नसिकेको हुन्थ्यौँ भने हामी यति बेलासम्म त बल्ल कोअर्डिनेसन कसरी इस्टाब्लिस गर्ने भन्नेमै केन्द्रित हुन सक्थ्यौँ। तर विगतका हाम्रा विभिन्न अनुभवहरू, भूकम्पको अनुभव भयो, फ्लडहरू बेला बेलामा गइरहे, ल्यान्डस्लाइडहरू भइ नै रहे, हामी जोखिमपूर्ण अवस्थामा भएको देश भएको नाताले पनि हामीले केही सिकाइहरू चाहिँ विगतबाट लिएर वर्तमानको अवस्थामा चाहिँ एक्सनहरू चाहिँ कम्युनिटीमा पुर्याउन सकिएको जस्तो छ। तथापि कतिपय यस्ता क्षेत्रहरू पनि रहे जहाँ सञ्चारको अभाव, जहाँ कुनै माध्यम पनि नभएको, पहुँच हुन गाह्रो भएको अवस्थामा अरू मिन्सहरू हेलिकप्टरको प्रयोग गरेर पनि त्यो ठाउँको सूचनाहरू संकलन गर्ने कार्यहरू भए। यसमा चाहिँ यति बेलाको एउटा राम्रो पक्ष, सुन्दर पक्ष भनेको चाहिँ सबैले मनकारी मनहरू चाहिँ एकदमै राम्रैसँग अगाडि आएको देखिन्छ र त्यसलाई अझ बढी अबको अहिलेको यो वर्तमान यो रेस्पोन्सलाई हेर्दा अथवा तत्काल प्रतिकारलाई हेर्दाखेरि चाहिँ हामीले राम्रो कोअर्डिनेसन गऱ्यौँ, एकद्वार प्रणालीलाई सम्मान त्यसलाई चाहिँ अगाडि बढाउने प्रयत्नहरू पनि गऱ्यौँ। तथापि स्टिल अझ बढी विकास गर, अझ बढी त्यसलाई सिकाइ हुने रहेछ भन्ने कुरा चाहिँ हरेक पटक सिकिने नै रहेछ। अघिल्लो पटक सिक्यौँ भन्दै गर्दा फेरि पनि सिक्ने ठाउँहरू चाहिँ प्रशस्त हुने नै रहेछन् र अहिलेको सिकाइले पनि जस्तो सुलभजीले पनि उठाउनु भयो, सुहानजीले, राजुजीले पनि उठाउनु भयो, सुरुमा पुग्ने भनेको चाहिँ चाउचाउ नै हुँदो रहेछ बालबालिकाहरूलाई त्यो दिँदाखेरि चाहिँ त्यसले हामीले के सिकौँ त विगतबाट भन्ने कुरालाई चाहिँ फेरि एक चरण घसघाएको छ। यसलाई चाहिँ हामीले आगामी दिनमा करेक्सन गर्दै जानु नै पर्नेछ। अबको समस्या, अबको चुनौतीहरू चाहिँ ती त्यस्ता खालका अवस्थाबाट विशेष गरी अभिभावकविहीन भएका बालबालिकाहरू छन्। हिजोको दिनमा जुन उहाँहरूको घरमा संरक्षण थियो, खाद्य प्रणाली थियो, अनुशासन थियो, वा उहाँहरूलाई माया रेखदेखको सम्पूर्ण भाव थियो, ती अभिभावक गुमाएका थुप्रा बालबालिकाहरू हुनुहुन्छ। उहाँहरूको पोषणको सुनिश्चितता, उहाँहरूको पढाइको सुनिश्चितता, उहाँहरूको संरक्षणको सुनिश्चितता नै अब हाम्रो केन्द्रमा रहन्छ र हामीले विशेष गरी पोषण उहाँहरूलाई कसरी प्रदान गर्न सकिन्छ, सही सूचना कसरी दिन सकिन्छ भन्ने हो। र पोषण आफैमा एउटा एक्लो पनबाट अगाडि बढ्दैन, यहाँले सुरुमै सुरुवात गर्दा पनि भन्नुभएको छ पोषणसँगै जोडिन्छ वासको कुरा होइन। अब त्यहाँ इपिडेमिक्सहरू हुन सक्ने त्यो जोखिमहरूलाई न्यूनीकरण अहिलेसम्म हेर्नुभयो भने एउटा त्यति धेरै स्थिति आएको छैन, किन भन्दा यो चनाखो भएर काम गरिएको प्रतिफल होइन। अहिलेसम्म थुप्रो डायरियल केसेस, फिभर केसेसहरू हुनुपर्ने थियो विगतका अनुभवले हेर्दा, तर त्यो विगतको सिकाइबाट गरिएको एक्सनको कारणले अहिले त्यस्तो स्थिति छैन। यसमा सबै क्षेत्र एकताबद्ध भएर गोलबद्ध भएर काम गरेको अवस्था देख्छु म। त्यहाँ जो पनि जानुभएको छ उहाँहरूले इन्टिग्रेटेड रूपमा समन्वय गरिकन जानुभएको छ। कतिपय चिजहरू चाहिँ जो मनकारी मनहरूले लिएर जाँदाखेरि नचाहिने आइटमहरू पनि बढी भयो कि थुप्रिए कि भन्ने जस्तो देखिन्छ त्यहाँको रिपोर्ट हेर्दाखेरि चाहिँ। त्यसलाई पनि बिस्तारै गर्छ। यो बेलामा त कसैले मन गर्नुभएको छ सेवा गर्नलाई भने त्यो मन किन गरिस् भन्नुपर्ने अवस्था त होइन। त्यसलाई समन्वय गरेर चाहिँदो चाहिँ के छ अबको आवश्यकता ग्यापमा चाहिँ काम गर्न सकियो भने हामीसँग हेल्पिङ ह्यान्डहरू थुप्रो छन्। त्यो हेल्पिङ ह्यान्डहरूले पक्कै पनि हाम्रो मिसन एउटै हो सबैको सेवा गर्ने। त्यो सेवा गर्ने भावलाई चाहिँ अगाडि बढाउने प्रयत्न गर्छ।
0: पक्कै पनि यो महासङ्कटमा सेवा सबैभन्दा ठुलो धर्म हो र सबैले बहुसरोकार अघि हामीले भनेको शब्द नै त्यही हो। हामी सबै एकजना एउटा पक्षले मात्र गरेर यस्तो महाविपत्तिमा काम गर्न सकिँदैन र पोषण जस्तो कुरा फेरि सबैसँग सरोकार राख्ने विषय हो र अलिकति हामीले त्यहाँ देख्छौँ मान्छेलाई एउटा पीडाबाट कसरी उठ्ने प्रक्रियाहरू हेर्छौँ। त्यो सबै कुराहरू हेर्दाखेरि हाम्रो धर्म संस्कृति रहनसहनले कति असर पार्दो रहेछ होइन। कुसको सब बनाएर त्यसको प्रतीकको रूपमा आफ्नो संस्कार अगाडि बढाउनु परेको छ होइन। त्यस्ता सबै पीडाहरू छन् र त्यसलाई गाइड गर्नको लागि एउटा आफ्नो धर्मका धर्मगुरूहरूको पनि भूमिका हुन्छ। यहाँ निरन नेपालको उपाध्यक्ष हुनुहुन्छ डाक्टर नम्रता पाण्डे, उहाँको पनि केही कुराहरू सुनौ र यस्तो बेलामा चाहिँ अलिकति मनलाई बहकाउनको लागि मनलाई एउटा स्थिर अवस्थामा लगेर यो बाट अब उठ्नुपर्छ, जे जे गुमाइयो अब जे बाँकी छ त्यसमा त्यसबाट उठ्नुपर्छ भन्ने कुराहरू लिएर मान्छे अगाडि बढ्नको लागि चाहिँ निरनले कसरी काम गरेको छ र धर्मगुरूहरूको त्यहाँ कस्तो भूमिका छ?
2: अब यो चाहिँ एकदमै ठुलो भयानक हामीले नसोचेको र अकल्पनीय चाहिँ यो विपद हामीले भोगिराख्दाखेरि यसले एकदमै बहु तरिकाले चाहिँ मानवीय जीवनमा प्रत्यक्ष प्रभावित हुनेहरू र हामी परोक्ष रूपमा हेर्नेहरूलाई पनि धेरै ठूलो एउटा पीडाको महसुस हुँदो रहेछ र हजुरले भने जस्तै त्यो गएर आखिरमा सुरुमा एउटा ज्यान शरीर जोगाउने र प्राण जोगाउने चीजमा आउँदो रहेछ। त्यसपछि गइसकेपछि अब अलिकति एक दुई दिन भएर बितिसकेपछि दैनिकी सामान्य जीवनमा कसरी फर्किने भन्ने हुँदो रहेछ न। अनि हामी त्यसमा प्रत्यक्ष लागिरहेका छौँ र रिपोर्टिङदेखि लिएर अवस्थाहरू बुझ्ने त्यहाँ जाने। हजुरले भने जस्तै मलाई एकजना आमा हुनुहुन्थ्यो अनि उहाँले केही चिज खोजिराख्नु भएको जस्तो मलाई महसुस भइरहेको थियो। अनि म चाहिँ एउटा सामाजिक मनोपरामर्शको एउटा ट्रेनर पनि भएको हुँदाखेरि पनि मैले हजुरलाई अहिले के चिज भइदियो हुन्थ्यो जस्तो लागेको भनेको बिहान उठेर सूर्यलाई अर्घ चढाउने र तुलसी मठमा पानी दिने। त्यो चिजले मलाई यति धेरै भयो कि म एकदम आफू भावुक पनि भएँ। अब हामी के खोज्छौँ भन्ने कुरा र यो शरीर र जीवन भइन्जेल हामीले हाम्रो संस्कारलाई हाम्रा चिजहरूलाई हाम्रो दैनिकीलाई एउटा वृद्ध वृद्धहरूमा त्यो चिज छ भने नानी बाबुहरू उहाँले भने जस्तै टोलाइराख्ने नबोल्ने खान मन नलाग्ने कुराहरू छ। उहाँहरूले आफ्नो स्कुल कापी किताबहरू सम्झिराख्नु भएको छ। त्यहाँ गर्भवती महिला किशोरीहरू हाम्रो चाहिँ शौचालयका कुराहरू खानेकुराहरू लाई अब यो मनोसामाजिक परामर्श पनि सँगसँगै चाहिएको छ। यसलाई चाहिँ मिडियाले धेरै ठूलो भूमिका निर्वाह गर्दो रहेछ र यो कुरा पनि हाम्रो चाहिँ आधारभूत आवश्यकतामै पर्छ है। पोषण र मनोसामाजिक परामर्श सँगसँगै पर्छ भन्ने कुरालाई चाहिँ मिडिया मार्फत नै हामीले धेरै नै यसलाई अलिकति अगाडि ल्याउने कोसिस नै गर्यौं र त्यसपछिको भयानक दृश्य भनेको 13-14 दिनसम्म भइसक्दाखेरि पनि एउटा परिवारजनलाई आशा छ जसको 3 पुस्ता नै छैन गाउँ छैन उहाँहरूसँग प्रत्यक्ष हामी सँगसँगै हिँड्दाखेरि कस्तो महसुस हुँदो रहेछ भने अब त्यो जुन आफ्नो कर्मकाण्डहरू गरिहाल्ने हो कि फर्किने हो कि आशा भन्ने चिज कस्तो हुने अनि अब धेरै अनि पशुपतिनाथ त्यहाँ उहाँहरूले त्यो अब कुसको सब बनाएर भए पनि गर्नु पर्यो अब त 15 दिन भइसक्यो 14 दिन भइसक्यो भन्दाखेरि त्यो हृदय विदारक दृश्यहरूले पनि साह्रै नै हामीलाई गाह्रो हुँदो रहेछ र अब यो हिजो अघि सरले सेयर गरिदिनुहुन्थ्यो हिजो भूकम्पमा पनि हामीले यो कुरा बेहोरेको हो। कोरोनाको संकटमा पनि हामीले यो कुराहरूलाई बहुआयामिक तरिकाले जीवनलाई सहज बनाउनको लागि र हामीले दिने परामर्श र हाम्रो सहयोग भन्ने कुरा कहाँ कहाँ कसरी आवश्यक पर्छ भन्ने कुरा केही लर्निङ त हामीलाई भएको हो र अहिले गाह्रो चाहिँ एउटा के भयो भने अघि उहाँले नै राजना सरले कुरा निकाल्नु भएको थियो हामी प्रत्यक्ष गएर यो कुरा गरिहालौँ भन्ने चाहिँ नसकिने रहेछ। यो त विपद हो होइन। जस्तै अब यहाँ भुइँचालो आयो भने यो ढोकाबाट मात्रै भाग्नुपर्छ भन्ने त नहुनुपर्ने, भाग्नलाई त जहाँबाट पनि फुटाएर भए पनि योबाट भए पनि विभिन्न द्वारबाट हामी भाग्नुपर्ने, र यो एक द्वार प्रणालीले चाहिँ असाध्यै नै जुन जुन ठाउँमा हामी तत्कालै कसलाई जसलाई भए पनि एकजनाको भए पनि ज्यान जोगाउन सकिन्छ कि, एकजना भए पनि पोसिलो खाना दिन सकिन्छ कि भन्ने, एकजना भयो भने त्यो आत्मीयता दिन सकिन्छ कि भन्ने स्थितिमा चाहिँ गाह्रो रहेछ यो कुरा। अब हुन त यसलाई सरकारी लेभलबाट चाहिँ यो सबै पक्षहरूलाई बहु सरोकारवालाहरूसँग समन्वय गरेर उहाँहरूले खटाइदिए पनि हुने हो भने चाहिँ हामी चाहिँ कस्तो भइरहेको छ भने गर्न धेरै गर्न चाहिरहेका छौँ तर त्यहाँसम्म पहुँच हाम्रो पनि नपुग्ने खालको अवस्था चाहिँ एकदमै प्रत्यक्ष रूपमा भोगिरहेको हो। र यो कुराहरू चाहिँ मैले धेरै मिडियाहरूबाट आवाज उठाउँदै पनि आइरहेको छु किनभने यो विपद भनेको हामीले प्लान गरेर आउँदैन र अबको प्लान भनेको अब त हामीलाई पोषणको कुरा भयो, मनोभावनात्मक स्वास्थ्यका कुराहरू भयो, अब दीर्घकालीन रूपमा सोच्नुपर्ने अब छ धेरै धेरै काम, अब झन् धेरै काम छ भन्ने कुरा मलाई महसुस भइरहेको छ। र यो हाम्रो धार्मिक आस्था, दैनिकी जीवनशैली, मनोभावना होइन, मनोसामाजिक आफ्नो स्वास्थ्य, शारीरिक स्वास्थ्य सबै कुराहरूलाई लिएर हामीले धेरै ठुलो प्रोजेक्ट गर्नुपर्ने होला जस्तो चाहिँ मलाई अब चाहिँ महसुस भइरहेको छ। र यो कुरालाई हामी मिडिया मार्फत जानकारी धेरै गराउन सक्छौँ कि हामी कुन तरिकाले हामी एकदम गभर्मेन्टसँग नजिक भएर चाहिँ हाम्रो सेवा दिन सक्छौँ, एकदमै सेवा दिने अवसर छ। र मैले त मलाई मेरो आफ्नो नियमित काम भन्दा पनि मलाई कहीँ मनोसामाजिक परामर्शको रूपमा अथवा हरेक कुराहरूलाई कसरी गर्न सक्नुहुन्छ भनेर चाहिँ मैले आफूलाई त्यसरी पनि अगाडि बढाइरहेको छु र निरन नेपाल हामी त्यसरी नै सबैसँग सहकार्य गर्दै अगाडि बढिरहेका छौँ। र होलिस्टिक रूपमा चाहिँ अबको प्रभावित प्रत्यक्ष रूपमा र परोक्ष रूपमा प्रभावितहरू हामी सबैहरूलाई नै एउटा अबको दीर्घकालीन समस्या अब पोस्ट ट्रमा चाहिँ अब देखिँदैछ क्या, अब त्यसपछि बिरामी हुने पोषणको न्यु, अब अहिले त सुरुमा त खाने त बचाउने त चाउचौले नै हो, पानी नै हो, त्यो भर्खरै एक दुई दिनलाई प्राण जोगाउनको लागि, शरीर जोगाउनको लागि। र जुन होल्डिङ सेन्टरका सरसफाका कुराहरू छन् र विशेष गरी एकदमै त्यसलाई प्रत्यक्ष असर पार्ने भनेको बालबालिका, महिला, गर्भवती उहाँहरूलाई नै धेरै कुराहरू, किशोरीहरूको महिनावारीको कुराहरू छ, शौचालयका कुराहरू छन् जुन देख्दाखेरि हामीले एकदमै त्यो प्याकेजमा राहतको प्याकेज चाहिँ सँगसँगै त्यससँग जानुपर्छ।
0: हस्, यहाँलाई धेरै धेरै धन्यवाद छ र हाम्रो सम्पूर्ण अतिथिहरू, तपाईँहरूको केही जिज्ञासा छैन भने हामी कार्यक्रमलाई टुङ्ग्याउँछौँ र तपाईँहरूको अमूल्य समयको बावजुद पनि यो कार्यक्रममा समय दिएर उपस्थित भइदिनु भयो, आफ्ना महत्त्वपूर्ण कुराहरू तपाईँहरूले राखिदिनु भयो, त्यसको लागि हामी धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। र आज तपाईँहरूले उठाएको सवालहरूलाई हामी हाम्रो सञ्चार माध्यम मार्फत र धेरैभन्दा धेरै मानिसहरूले यो ज्ञान आर्जन गरून् भन्ने किसिमले प्रचार प्रसार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै पोषण संवादबाट म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
4: अहिले बिहानको ठीक 6 बज्यो।
5: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
6: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
5: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
6: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
5: सरल प्रक्रिया, सुलभ ब्याज दर,
6: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: आवाज विहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz
1: व्यवस्थापन प्राधिकरणमा पठाउने र सोका लागि आवश्यक प्रक्रिया विपद प्राधिकरणले गर्ने भन्ने खालको पनि कुरा भएको छ यसमा। र बसोबासको सन्दर्भमा पनि भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्री स्तरीय जुन निर्णय हुन्छ त्यो अनुसार गठित भएको एउटा समिति थियो। त्यो समितिले पनि परिवारको पुनस्थापनाको लागि उपयुक्त स्थानमा जग्गा पहिचान तथा खोजी गर्ने समितिले नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख भएका सम्भावित सुरक्षित स्थान देहाय अनुसार गर्ने भनेर चाहिँ सम्बन्धित स्थानीय तहको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय तथा सहजीकरणमा प्रतिवेदनमा उल्लेखित जग्गा मध्ये आवश्यकता अनुसार अस्थायी बसोबास निर्माणको कार्य विभिन्न साझेदार संस्थाहरू समेत परिचालन गरी पूर्वाधार विकास मन्त्रालयले गर्ने र साथै छनौट भएका सुरक्षित स्थानमा अत्यावश्यक पूर्वाधारहरूको व्यवस्था सम्बन्धित निकायले मिलाउने र सो सम्बन्धी विद्यमान कानूनी व्यवस्था आवश्यक परिमार्जनका लागि सम्बन्धित निकायले प्रक्रिया अगाडि बढाउने भन्ने कुरा पनि भएको छ।
2: बाढीमा पनि ज्यान गुमाएका नागरिकको क्षतिविक्षत विच्छेद सब पहिचानका लागि ठूलो परिमाणमा वैज्ञानिक विधिबाट फरेन्सिक परीक्षण भइरहेको छ। हाल दुईवटा विधि विज्ञान प्रयोगशालामा कुल 3,685 फरेन्सिक नमूनाको डीएनए परीक्षण प्रक्रिया जारी रहेको र काठमाडौँको सामाखुसस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा 1,957 र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा 1,728 नमूना परीक्षणका लागि प्राप्त समेत भएका छन्। यसैबीच हाल भारतबाट 19, चीनबाट 15, दक्षिण कोरियाबाट 3 डीएनए विज्ञ तथा संयुक्त राज्य अमेरिकाबाट 3 र सिंगापुरबाट 2 समेत विज्ञ गरी 5 देशका प्राविधिक टोलीहरू नेपालमा परिचालन भएको समेत प्राधिकरणले जनाएको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा गत भदौ 10 गतेदेखि परिचालन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल लगायतका विभिन्न टोलीबाट हालसम्म भएका खोज, उद्धार र राहतका प्रयासका उपलब्धिको समीक्षा समेत बैठकमा भएको थियो। विपदको लामो समय बितिसक्दा जीवित उद्धार गर्न सकिने सम्भावना न्यून बन्दै गएको र कार्यक्षेत्रमा खटेका उद्धार टोली तथा जिल्ला सुरक्षा समितिबाट समेत हालको खोज तथा उद्धारको चरण स्थगन गर्न सिफारिश भएकाले सरकारले अब स्रोत साधनलाई खोज तथा पुनर्प्राप्तितर्फ केन्द्रित गर्ने निर्णयमा समेत पुगेको बताइएको छ। मुलकी देवानी ऐन 2074 दफा 44 अनुसार सामान्य अवस्थामा कुनै सूचना बिना लगातार 12 वर्षदेखि बेपत्ता भएमा मात्रै मृत्यु भएको मानिने कानूनी प्रावधान रहेको छ। यद्यपि सोही संहिताले विशेष अवस्था र उमेरका आधारमा 80 उमेर पुगेको व्यक्तिको हकमा बेपत्ता भएको 5 वर्षपछि, युद्धस्थलमा खटिएको सैनिकको हकमा युद्ध समाप्त भएको 4 वर्षपछि र हवाई पानी जहाज वा सवारी दुर्घटनाको हकमा दुर्घटना भएको मितिले 3 वर्ष पूरा भएपछि मात्रै अदालतबाट मृत्युको न्यायिक घोषणा गर्ने व्यवस्था समेत गरिएको छ। त्यस्तै बाढ़ीका कारण घर बार गुमाएका नागरिकको अस्थायी आवास पुननिर्माण र पुनरुत्थानका लागि कार्यलाई तत्काल अगाडि बढ़ाउने समेत बैठकले निर्णय गरेको छ। हालसम्म प्राप्त विवरण अनुसार 7 स्थानीय तहका 278 परिवारले तत्काल अस्थायी टेन्टमा बस्न चाहेको समेत विवरण प्राप्त भएको प्राधिकरणले जनाएको हो। त्यस्तै बैठकले भोटेकोशी बाढ़ी र त्यसपछिका मनसून जन्य विपदका घटनामा प्रतिकूल मौसम र भौगोलिक विकटताका बीच पनि अहोरात्र खटिने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन, जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी, स्वास्थ्यकर्मी, स्वयंसेवक, निजी क्षेत्र, गैर सरकारी संघ संस्था, नागरिक समाज, जनसमुदाय र संचारकर्मीहरूप्रति पनि प्रशंसा गर्दै हार्दिक धन्यवाद समेत व्यक्त गर्ने बैठकले निर्णय गरेको छ।
3: यसैबीच भटेकोशी बाढ़ीको क्षतिमा परेको बीमा दावी मध्ये 12 असोजसम्ममा 67 लाख रूपियाँ मात्रै भुक्तानी भएको छ। बीमा भएका मानिस र भौतिक संरचना मध्ये 20,98,87,00,000 रूपियाँको दावी परेको थियो। त्यसमध्ये 67,48,000 मात्रै भुक्तानी भएको बीमा प्राधिकरणले जानकारी दिएको छ। बाढ़ी गएको 3-4 दिनमै बीमा कम्पनीहरूमा 25,87,35,00,000 रूपियाँ बराबरको बीमा दावी परेको थियो। यसलाई बीमा प्राधिकरणले प्रारम्भिक तथ्याङ्क भनेको थियो। सुरुमा स्थलगत रूपमा अवलोकन नगरी बीमितले दावी गरेकाले सुरुमा धेरै दावी परेको थियो, तर पछि अवस्था सहज भएपछि सुरुको बीमा दावी घटेर 15-16 अर्बमा झरेको थियो। बीमा दावी आउने क्रम थपिएसँगै त्यो तथ्याङ्क पुनः बढ़ेर गत मंगलबारसम्ममा 20,98,00,000 रूपियाँ पुगेको प्राधिकरणले जानकारी दिएको छ। यो तथ्याङ्क अझै बढ़ने पनि प्राधिकरणको भनाई छ। परेका मध्ये सम्पत्ति बीमामा सबैभन्दा धेरै 518 दावी छन्। यसमा 9,41,58,00,000 बीमा दावी गरिएको छ। इन्जिनियरिङ तथा ठेकेदार बीमा अन्तर्गत 165 आवेदनमा 4,41,45,00,000 दावी परेको छ। मोटर बीमामा 1,066 आवेदन परेका छन्। यसमा 3,07,93,00,000 रूपियाँको दावी परेको छ। पार वहन बीमा अन्तर्गत 104 दावीमा 2,45,51,00,000, अन्य बीमा अन्तर्गत 299 दावीमा 1,36,85,00,000 र स्वास्थ्य बीमा अन्तर्गत 28 दावीमा 22,52,00,000 रूपियाँ बराबरको रकम माग गरिएको बीमा समितिले जनाएको छ।
2: संसदको अर्थ समितिले पूँजी बजारको नियमन, आईपीओ निष्कासन, नेप्सी कारोबार प्रणाली र बजारमा हुने चलखेल नियन्त्रणका विषयमा सरकार तथा नियामक निकायलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले कमजोर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिन नहुने, शेयर कारोबार प्रणाली बारम्बार अवरूद्ध हुन नदिने, बजारमा कृत्रिम मूल्य तथा माग सृजना गर्ने गतिविधि रोक्ने र लामो समयदेखि रिक्त रहेका नेप्सी तथा डीसीएस एण्ड क्लियरेन्सका प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्नुपर्ने विषयमा सरकार र सम्बन्धित निकायलाई निर्देशन दिएको हो। समितिले कुनै पनि कम्पनीलाई प्राथमिक शेयर निष्कासनको अनुमति दिनुअघि कम्पनी र बजारमा हुने चलखेल नियन्त्रणका विषयमा सरकार तथा नियामक निकायलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले कमजोर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिन नहुने, शेयर कारोबार प्रणाली

0: तथा प्रविधि खुद सम्पत्ति वासलात प्रतिफल लगायतका आधारमा स्तरीकरण र प्राथमिकीकरण गरेर मात्रै आईपीओको अनुमति दिनुपर्ने समितिले निर्णय समेत गरेको छ। यस्तो अवस्थाले आईपीओ भरेपछि कम्पनीको वास्तविक वित्तीय अवस्था कमजोर देखिने वा लगानी जोखिममा पर्ने अवस्थालाई नियन्त्रण गर्ने समितिले ठहर समेत गरेको छ। यसैबीच संसदको अधिवेशन अन्त्य हुने भएको छ। संघीय संसदको चालू अधिवेशन अन्त्यका लागि सिफारिश भएको छ। मन्त्री परिषदको हिजो मंगलबार बसेको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको हो। अधिवेशनको आह्वान र अन्त्य मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले अधिवेशन अन्त्यका लागि सिफारिश भएको बताउनुभयो। असोज 16 गतेदेखि अन्त्य हुने गरी सिफारिश भएको समेत उहाँले बताउनु भएको छ। संघीय संसदको चालू अधिवेशन वैशाख 28 गतेबाट शुरू भएको थियो। चालू अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको थियो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सुकेटार फाप्ले पार्टी सड़क 10 वर्षदेखि धुलाम्मे र हिलाम्मे हुँदा यात्रुलाई सास्दै
2: हिउँ लाग अलिअलि घाम लाग भने धुलो उडेर यो सबै यो छानैभरि सेत्तै सेत्तै यो मुद्दोङ हेरिसक्नु लुगा कपडाहरू धोयो भने उस्तै हुन्छ। बर्खा लाग यी यसरी हिलोले वारपार गर्न हिँड्न ओर्नै सकिँदैन। गम्बुट लाएर हिँड्नुपर्छ अलिअलि।
0: विधि विज्ञान प्रयोगशाला विधेयक पारित। कांग्रेसमा वडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै दोधारा चाँदनी झोलुङ्गे पुल चुडियो लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, रेल पनि काटिरहेको छ।
4: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ। भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
3: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि। यसलाई खोप लगाउनु भएको थियो?
4: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
3: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
4: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
5: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बस्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
4: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
6: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
7: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
7: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
7: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आजका

0: पाण्डुबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा कार्यकारीको दबाव र आन्तरिक शक्ति संघर्ष दोहोरो संकटमा सर्वोच्च शीर्षकमा तुफान न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि कार्यकारीको हस्तक्षेप विरूद्ध सर्वोच्च अदालतमा अभूतपूर्ण एकता देखिएको छ, तर नेतृत्वप्रतिको पुरानो असन्तुष्टि र न्याय प्रशासन तथा सम्पादनमा बाह्य र आन्तरिक हस्तक्षेपका प्रश्नहरू भने पनि सहज रूपमा आइरहेका छन्। लेदोले पुरेको बस्तीमा जिउने आधारको खोजी शीर्षकमा सृजना बराल र आर्या चन्दले लेख्नु भएको खबर प्रकाशित छ। पित्रावतीबाट देवीघाट फर्कदा बाटैमा पर्ने ढुङ्गी बजारमा गत बिहिबार झमझम पानी परिरहेको थियो। नरेश डंगोल र उहाँकी श्रीमती गमबुट लगाएर आधा खोलिएको स्वटरभित्र गैती बेल्चा र कुटोले धमाधम लेदो गेग्रान र बालुवा पन्छाउँदै गर्नुभएको थियो। सर्वस्व गुमाएकाहरूका लागि लेदो मुनिबाट भेटिने सानो भन्दा सानो वस्तु पनि आशा सम्मान र जिउने बलियो आधार बनेको देखिन्छ। त्यस्तै भित्रपृष्ठमा नागरिक उड्डयन प्राधिकरणको बजेट 31.73 अर्ब शीर्षकको खबर छ भने सहज बन्दै सड़क यातायात र जनजीवन शीर्षकमा अर्को खबर प्रकाशित छ। यसलाई विमल खतिवड़ाले लेख्नु भएको छ। लमजुङ मनाङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क भने अझै जोड़िन सकेको छैन। त्यस्तै भित्रपृष्ठमा छनौट सूची बाट बाहिरिने मेन पावर कम्पनीको निवेदन नेपालले मलेसिया पठायो शीर्षकको खबर होम कार्कीले लेख्नु भएको छ भने धितोपत्र ब्रोकरलाई चार वर्षमा विभाजन गरिँदै शीर्षकको खबर पनि प्रकाशित छ। बिजुली काटेर काठमाडौँमा भूमिगत बिजुली वितरण प्रणाली बनाइदै शीर्षकको खबर एग्गी बन्जारेले लेख्नु भएको छ। हिउँदको लोड व्यवस्थापनका लागि पनि 15 देखि 26 असोजसम्म विभिन्न स्थानमा विद्युत आपूर्ति कटौती गरिने नेपाल विद्युत प्राधिकरणको सूचनामा उल्लेख छ। त्यस्तै आजको कारोबारको पहिलो दशैंलाई नयाँ नोट साट्न सहजीकरण शीर्षकमा खबर छ। दशैं र तिहार नजिकीएसँगै सर्वसाधारणले केन्द्रीय बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने भएका छन्। राष्ट्र बैंकले दशैं र तिहार लक्षित गर्दै नयाँ नोट साट्नका लागि मिति नतोकी नियमित नै सटै गर्ने व्यवस्था मिलाएको छ। त्यस्तै निर्यातको दोस्रो गन्तव्य अमेरिका शीर्षकको खबर पनि आजको कारोबारको पहिलो पृष्ठमा प्रकाशित छ।
2: सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएपछि विज्ञ टोली पठाइएको छ। धारमा गाउँपालिका सीमित देखिएको संक्रमण अहिले जिल्लाका 7 पालिकासम्म फैलिएको छ। स्वास्थ्य कार्यालयले सञ्चालन गरेका शिविरमा मात्रै 2400 भन्दा बढ़ीको परीक्षण गर्दा 472 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। जिल्लामा प्रकोपकै रूपमा संक्रमण फैलिन थालेपछि थप विज्ञ सहितको टोली पठाइएको सल्यानका प्रमुख जिल्ला अधिकारी वन्दना कुमारी केसीले सीआईएनसँग बताउनुभयो। संक्रमणका कारण दारमा गाउँपालिकामा मात्रै 8 जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा 1 महिला, 1 बालक र 6 पुरूष रहेको जनाइएको छ। स्वास्थ्य कर्मीहरूका अनुसार मृतक मध्ये अधिकांश दीर्घ रोगी र ज्येष्ठ नागरिक रहेका छन्। नागरिक दैनिकमा नोटबन्दी सम्भव छ शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको खबर छ। कालो धनको सञ्जाल तोड्न र चुनावमा हुने आर्थिक चलखेल रोक्न प्रदेशसभा र स्थानीय तह निर्वाचन अघि 500 र 1000 दर रूपियाँका नोट प्रयोगमा रोक लगाउन सदनबाट माग भएपछि नोटबन्दीको राजनैतिक तथा आर्थिक बहस फेरि ताप्ने सम्भावना देखिएको उल्लेख छ। त्रिवेणीलाई आफ्नै सम्पत्ति थाम्न सकस शीर्षकमा रूबी रौनियारले लेख्नु भएको खबर पनि छापिएको छ। भित्रीपन्नामा वीरगंज महानगरको 4 अर्ब 21 करोड़को संशोधन बजेट शीर्षकमा उपेन्द्र यादवले लेख्नु भएको छ भने सिपदेखि रोजगारीसम्मको सेतु बन्दै मेला शीर्षकमा अमर खड्काले लेख्नु भएको खबर छ। इटहरीमा बुधबारदेखि शुरू भएको सिप तथा रोजगार मेलाको पहिलो दिन युवा पुस्ताको बाक्लो चहल पहल देखिएको उल्लेख गरिएको छ। 40 माइक्रोन मुनिका प्लास्टिक झोला प्रयोग नगर्न प्रमादेश शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर छापिएको छ। सर्वोच्च अदालतले 40 माइक्रोन भन्दा पातला प्लास्टिक झोलाको उत्पादन आयात बिक्री वितरण तथा प्रयोगमा ल्याइएको प्रतिबन्ध देशभर प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारका नाममा प्रमादेश जारी गरेको हो। सर्वोच्चले हिजो सार्वजनिक गरेको फैसलाको पूर्ण पाठमा प्लास्टिक प्रदूषण नियन्त्रणलाई स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकसँग जोड्दै प्रतिबन्ध कार्यान्वयनका लागि राज्यका स्रोत साधन परिचालन गर्न आदेश दिइएको छ। नयाँ पत्रिका दैनिकमा कांग्रेसमा ओडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। नेतृत्वमा दाई दिदी संस्कृतिको विरासत रहेको पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसमा यसपटक पुस्तान्तरण नारामा मात्रै सीमित नरही संगठनको संरचनामै देखिन थालेको पनि उल्लेख गरिएको छ। देउबा समूहको ओडा अधिवेशन आज, निर्वाचन आयोगलाई जानकारी शीर्षकमा अर्को खबर छ। समानान्तर महाधिवेशनमा जुटेको कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउबा पक्षले पनि युवाहरूलाई नेतृत्वमा मौका दिने नीति लिएको छ। निजामती प्रहरी विधेयक अघि बढ़ाउने तयारी शीर्षकमा खबर छापिएको छ भने चुडियो दोधारा चाँदरी झोलुङ्गे पुल शीर्षकमा मोहन विष्टले कञ्चनपुरबाट लेख्नु भएको छ। महाकाली पारीको भूगोललाई जोड्न 22 वर्ष अघि निर्माण गरिएको दोधारा चाँदनी झोलुङ्गे पुल चुडिएको हो। दोधारा चाँदनी नगरपालिकालाई कञ्चनपुरको सदरमुकाम महेन्द्र नगरसँग जोड्ने पुलको एउटा पिल्लर हिजो बिहान भाँसिएर पुल चुडिएपछि आवत जावत ठप्प भएको उल्लेख गरिएको छ। मनाङमा हिम पहिरोमा परि मृत्यु हुनेको संख्या 7 पुग्यो, 9 जना अझै बेपत्ता शीर्षकमा रोहित राज पराजुलीले कास्कीबाट लेख्नु भएको छ। मनाङको नारपा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिम पहिरोमा परि मृत्यु हुनेको संख्या 7 पुगेको हो। हिम पहिरोमा परि बेपत्ता भएका 3 जनाको शव हिजो फेला परेसँगै मृत्यु हुनेको संख्या 7 पुगेको खबरमा उल्लेख गरिएको छ। जलविद्युत आयोजनामा बाढ़ीको असर, 620 मेगावाटका 19 परियोजना तत्काल संचालनमा नआउने शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छापिएको छ। गोर्खापत्र दैनिकमा भने मुलुकको विकासमा योगदान दिन आग्रह शीर्षकमा लेखिएको खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूलाई आफ्नो विज्ञता अनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको हो। विभिन्न प्राविधिक पृष्ठभूमिका सांसदसँग उहाँले हिजो छलफल गर्नुभएको हो। प्रभावकारी बन्यो पेन क्लिनिक शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको छ। चोटपटक, शल्यक्रिया, धार तथा जोर्नीको समस्या, क्यान्सर लगायतका विभिन्न कारणले हुने दीर्घकालीन दुखाईको पहिचान र उपचारका लागि पेन क्लिनिक प्रभावकारी बन्दै गएको उल्लेख गरिएको छ। भित्री पन्नामा पराजुली सभापतिमा निर्विरोध निर्वाचित शीर्षकमा खबर छ। जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी अध्ययनका लागि गठित विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका गणेश पराजुली निर्विरोध निर्वाचित हुनुभएको हो। रासोपा नेता स्थानीय तह जाँदै शीर्षकमा खबर छापिएको छ भने भूमिगत विद्युत वितरण सञ्चालनमा ल्याइने शीर्षकमा भित्रीपन्नामा खबर छ। बढ़ी उत्पादन दिने धान विकास गर्न लागिएको बारेमा पनि खबर छापिएको छ भने भारतको कर नीतिका कारण नेपाली जुट निर्यात प्रभावित हुने भएको बारेमा नवराज कटेलले विराटनगरबाट लेख्नु भएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतीय विदेश मन्त्रालयले रूस यात्रा गर्ने आफ्ना नागरिकका लागि नयाँ चेतावनी जारी गरेको छ। मन्त्रालयले अझै पनि रूसी सशस्त्र सेनामा भर्ना भएका भारतीय नागरिकको रिपोर्ट प्राप्त भएको भन्दै सो चेतावनी जारी गरेको हो। मन्त्रालयले भारतीय नागरिकलाई विदेशमा रोजगारीका अवसरहरू खोज्दा सावधानी अपनाउन र अप्रमाणित व्यक्ति वा एजेन्टहरूबाट आउने प्रस्तावको स्वीकार नगर्न समेत चेतावनी दिएको छ। सार्वजनिक क्षेत्रमा कर्मचारीको तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा फ्रान्समा हजारौं कर्मचारी सड़कमा उत्रिएका छन्। शिक्षक, स्वास्थ्यकर्मी, अग्नि नियन्त्रक सहित सार्वजनिक क्षेत्रका कर्मचारीले देशभर एक दिने हड़ताल र प्रदर्शन गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच शिक्षा क्षेत्रमा सुधारको माग गर्दै प्रदर्शनमा उत्रेका विद्यार्थी र प्रहरीबीच केही स्थानमा हिंसात्मक झडप समेत भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र ल्याटिन अमेरिकामा लाखौं बालबालिका एलनिनोको प्रभावमा रहेको एक अध्ययनले देखाएको छ। सो प्रभावले गम्भीर खडेरी र बाढ़ीको उच्च जोखिममा रहेको संयुक्त राष्ट्रसंघीय बाल एजेन्सी युनिसेफले जनाएको हो। एलनिनो एक प्राकृतिक रूपमा हुने जलवायु विषमताको परिस्थिति र भूमध्य रेखी प्रशान्त महासागरमा सतहको तापक्रम बढ़ाउने र यसले हावा र वर्षाको ढाँचामा विश्वव्यापी परिवर्तन ल्याउने समेत विज्ञहरूले बताएका छन्।
2: साझा खबरमा अब खेल खबर। जापानको आइची र नागोयामा चलिरहेको विश्व एसियन खेलकुद प्रतियोगिता एसियाडमा नेपाललाई कास्य पदक दिलाएको कराँतेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोली हिजो स्वदेश फर्किएको छ। कराँतेमा एक मात्र कास्य दिलाएका तेन्जिङ सहित नेपाली कराँते टोली बिहान र कबड्डी टोली साँझ फर्किएका हुन्। कराँते र कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राम चरित्र मेहताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ। एसियाडमा दोस्रो पटक सहभागिता जनाएको नेपाली महिला कबड्डीले उत्कृष्ट प्रदर्शन गरेको थियो। महिला कबड्डीमा 8 राष्ट्र सहभागी भएका थिए। विश्व एसियाडमा बुधबार जुडोको खेल शुरू भएको छ, तर नेपालका खेलाड़ीले जुडोमा पहिलो दिनमै निराशाजनक प्रदर्शन गरेका छन्। नेपालका छ जना मध्ये चार खेलाड़ीले कमजोर प्रदर्शन सहित पहिलो चरणबाटै बाहिरिएको रमेश सुविदीले नयाँ पत्रिका दैनिकमा नागोया जापानबाट लेख्नु भएको खबर छापिएको छ। भूटानको राष्ट्रिय क्रिकेट टोलीले बुधबार हिजो दोस्रो अभ्यास खेलमा गण्डकी 11 64 रनले पराजित भएको छ। भूटानी टोलीको यो लगातार दोस्रो हार रहेको छ। नेपाली क्रिकेट टोलीका बायाँ हाते स्पिनर ललित राजवंशी आईसीसी टी20 आई बलिङ वरियतामा एकैपटक 38 स्थान फड्को मार्नु भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले बुधबार जारी गरेका सबै फर्म्याटको वरियता सार्वजनिक गरिएको हो। नयाँ वरियता अनुसार ललित आईसीसी टी20 आई बलिङमा 80 स्थानमा पुग्नु भएको छ। र नेपालले उपाधि जितका लागि आँट्न मिल्ने फुटबलको कुनै प्रतियोगिता छ भने त्यो साफ च्याम्पियनशीप नै हो। भले नेपालले दक्षिण एसियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता अहिलेसम्म जितेको छैन, साफ च्याम्पियनशीप गुमाउँदै गरेको स्थिति छ। नेपाललाई सहभागी हुन दिइएको 30 सेप्टेम्बरसम्मको समयसीमा सकिएको छ।
1: विकास निर्माणका काममा ढिलाइ र नागरिकको शास्ति अझै तरेन रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब विकास निर्माणमा ढिलाइ र नागरिकको असन्तुष्टिको प्रसंग। लाखौंको संख्यामा दर्शनार्थी आउने ताप्लेजुङको पाथिपरामा यस वर्षको सीजन शुरू भएको छ। दर्शनार्थीले होटल तथा गाड़ीको अग्रिम बुकिङ समेत धमाधम गर्न थालेका छन्। तर सुकेटा र काफ्ले पार्टी सड़क 10 वर्षदेखि धुलामी र हिलामी हुँदा तीर्थयात्री मात्र प्रभावित भएका छैनन्। यहाँका स्थानीय नागरिक, यातायात तथा होटल व्यवसाय समेत मारमा परेका छन्।
5: पाथिभरा मन्दिरमा दर्शन गर्ने तीर्थयात्रीको चहल पहल बढ़दै गएसँगै सवारी साधनको आवागमन पनि बढ़न थालेको छ। तर सुकेटार काफ्रेपाटी सड़क खण्डको दुर्वस्थाले भने हरेक नागरिकलाई पीड़ा दिइरहेको छ। छोटो दूरीको सड़क भए पनि सड़कको खराबपनले गन्तव्यमा पुग्न बढ़ी समय खर्चिनुपर्ने र यात्रुहरूले समेत बढ़ी भाड़ा तिर्नुपर्ने बाध्यता रहँदै आएको छ। एकजना अटो चालक मुकेश शिवा:
6: अप्ठ्यारो बाटो, गाडी अब त्यति धेरै बिग्रिन्छ, अब यो ठाउँमा अहिले लगेर तपाईँको माथि पुर्याएर फर्काएर ल्यायो भने अब अहिले तल पुर्याएर गाडी बनाउनु पर्ने हुन्छ, ठोक्किन्छ।
5: समयमै सड़क कालोपत्री नहुँदा तीर्थयात्रीलाई यात्रा गर्न कठिन भइरहेको छ। सड़कको समस्याले यात्रु, यातायात व्यवसायी मात्र नभएर आसपासका नागरिकले समेत लामो समयदेखि हैरानी खेपिरहेको पीड़ा सुनाउनुहुन्छ स्थानीय विमला बस्नेत:
7: हिउँ लाग्यो, अलिअलि घाम लाग्यो भने धुलो उडेर यो सबै यो छानैभरि सेत्तै सेत्तै यो मुदोङ बोइ हेरिसक्नु, लुगा कपडाहरू धोयो भने उस्तै हुन्छ, वर्षा लाग्यो यसरी हिलोले वार पार गर्न हिँड्न ओर्नै सकिँदैन, गम्बुट लाएर हिँड्नु पर्छ अलिअलि।
5: सड़क निर्माणमा ढिलाइ हुँदा काफ्लेपाटी फेदी क्षेत्रमा सञ्चालित स्थानीय होटल व्यवसायीले समेत दर्शनार्थीसँग चर्को मूल्य लिन बाध्य छन्। 2078 सालदेखि ठेक्का सम्झौता गरी निर्माणको कार्य शुरू गरेको करिब 6 वर्ष नागिसकेको छ, तर प्रगति भने एकदमै सुस्त देखिएको छ। तमोर करिडोर सुबाङखोला ओलाङचुङ्गोला सड़क योजना कार्यालयका डिभिजनल इन्जिनियर सिंह बहादुर विष्ट:
8: मुक्तिसम्म उसको सुरुको टाइम छ, मुक्तिसम्म चाहिँ देउराईसम्म 4 किलोमिटर चाहिँ कालोपत्री अथवा डिजिटेमेन्टबाट भनौँ जोइन्ट खालको छ, त्यहाँ ठाउँ ठाउँ हेरेर कुनै ठाउँमा चाहिँ अब कालोपत्रीले पनि हुने खालको छ, अब कहीँ चाहिँ धरान गर्नुपर्ने छ, त्यो हेरेर 3-4 किलोमिटर चाहिँ कम्तीमा पनि मुक्तिसम्म गर्ने, यो साल चाहिँ कुनै हालत सक्ने भन्ने उसको चाहिँ चिठी हामीलाई प्राप्त भएको छ।
5: सड़क निर्माणको जिम्मेवारी पाएको कन्ट्याक निर्माण कम्पनीले भने मौसम प्रतिकूलताका कारण काम अघि बढ़न नसकेको बताएको छ। पछिल्ला केही समयमा कालोपत्रीका लागि प्रयोग हुने कच्चा पदार्थ अभाव तथा इन्धन वृद्धिका कारण प्रभाव परेकाले निर्माणको कार्यमा प्रभाव परेको उल्लेख गरेका छन्। करिब 6 वर्षको अवधिमा झण्डै 40% मात्रै भौतिक निर्माणको कार्य गरेको कम्पनीले चालू आर्थिक वर्षमा जसरी पनि योजना सम्पन्न गर्ने कम्पनीका प्रमुख हरिबाबु पन्तको दावी छ।
9: जीवको हिसाबले चाहिँ पिचको चाहिँ होला जस्तो नलागेर हामीले चाहिँ कति ठाउँमा चाहिँ चेन्ज गर्न आछन्, ढलान परिवर्तन गर्न आछन्, यो वर्षमा यो सालमा हामी सिद्ध्याउँछौँ।
5: चालू आर्थिक वर्षमै योजना सम्पन्न गर्ने कम्पनीले दावी गरे पनि जिल्लावासी भने विश्वस्त छैनन्। छन् त केवल तीर्थयात्रीको सहज यात्रा र स्थानीयको दैनिकीसँग प्रत्यक्ष जोड़िएको सड़कले कहिले पूर्णता पाउला र जिल्लाको समृद्धिमा टेवा पुग्छ भन्ने चिन्तामा। कृष्ण फुरुम्बो लिम्बु, सीआईएन रेडियो तमोर, ताप्लेजुङ।
2: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: रसुवाको भोटेको सिबारीको क्षतिमा 21 अर्बको बीमा दावी, 67 लाख मात्रै भुक्तानी, उद्धारसँगै पुनर्लाभको योजना कार्यान्वयन गर्ने विपद व्यवस्थापन प्राधिकरणको निर्णय, लेदोले पूरिएको बस्तीमा जिउने आधार खोज्दै प्रभावित,
2: मुलुक विकासमा योगदान दिन प्राविधिक पृष्ठभूमिका सांसदलाई प्रधानमन्त्रीको आग्रह, भूमिगत विद्युत वितरण प्रणाली सञ्चालनमा ल्याइने, भारतको कर नीतिका कारण नेपाली जुट निर्यात प्रभावित,
1: कांग्रेसमा वडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै दोधारा चाँदनी झुलुङ्गी पुल चुडियो, पाथिभरा मन्दिर जाने सड़क 15 वर्षदेखि जीर्ण, पर्यटक भने मारमा,
2: भारतद्वारा आफ्ना नागरिकलाई रूस यात्रामा नयाँ चेतावनी जारी, फ्रान्समा हजारौं कर्मचारी र विद्यार्थी सड़क प्रदर्शनमा,
1: र विश्वले खेलकुद अन्तर्गत जुडोमा नेपालको निराशाजनक प्रदर्शन, काशीमै सीमित रहेर फर्कियो कराते र कबड्डीको टोली।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, अहिलेका मन्त्रीहरू जहाँ 2 जनादेखि 9 जनासम्म स्वकीय राखेका छन् र ती स्वकीयहरूले गरेको काम कारवाही स्वकीय राख्न मिल्ने त्यति धेरै हो या होइन भन्ने बारेमा विभिन्न बहस पनि भइराखेको छ। यहाँ स्वकीय लेखेका लुगा लगाएका व्यक्तिहरूको ठूलो भीड रहेको छ र त्यही भीड नजिकै एकजना व्यक्ति पुगेका छन् जो अलिकति पाको उमेरका जस्ता देखिन्छन्। उनले सोधेको जवाफमा स्वकीय सचिवहरूको भित्रबाट एउटा ठूलो आवाज केही सोधेको जस्तो पनि आएको छ। माथि यस्तो लेखिएको छ, मन्त्रीजी खोज्नु भा, गोलो भित्र हुनुहुन्छ, काम के थियो कुन्नी?
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अलिला लील प्रकाशन र सन्तोष गन्धर्व विदा, तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, सियर दितो राखी सियर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: extreme energy drink.
1: प्रतिवेदनले चाहिँ त्यहाँ चाहिँ ठाउँ पाएन, शंकर पोखरेलजीको प्रतिवेदनले ठाउँ पाउने कुरै भएन, प्रदीप गेवालीजीले जब लेपन लाउनु भयो त्यही पारित भयो भन्दाखेरि त सबैका मुखमा बुझो लाग्यो नि त होइन, वरिष्ठ नेता विद्यादेवी भण्डारीलाई दिइसकेपछि एमालेमा
2: त्यही नै हो। अहिले चाहिँ उनीहरू चाहिँ वास्तवमा त्यहाँभित्र एउटा चाहिँ लामो समयसम्म पार्टीका नीतिहरूमा चाहिँ छलफल गर्ने, पार्टीहरूका चाहिँ विचारहरूमा छलफल गर्ने, त्यसको सांगठनिक चाहिँ सिद्धान्तमा छलफल गर्ने त मान्छे नै त्यहाँ रहेन नि त। अब चाहिँ ओलीकै मान्छेहरू हुन् जति बचेका, अब ओलीकै मान्छेहरूको बीचमा चाहिँ जुन प्रतिस्पर्धा देखिन थाल्यो, अब त्यसमा चाहिँ उनीहरूले चाहिँ भनेर पनि भएन, जसरी चाहिँ ईश्वर पोखरेल अथवा चाहिँ शंकर पोखरेल अथवा चाहिँ विष्णु पौडेल आदि इत्यादि चाहिँ अहिले ओलीको विपक्षी कित्तामा उभिएर उनीहरूलाई पत्याउने कसले, किनकि हिजो चाहिँ ओलीबाट लिने सबैभन्दा धेरै लाभ लिएका नेताहरू हुन्। त्यस कारणले गर्दाखेरि अहिले त्यहाँ चाहिँ यदि भीम रावल भइदिएको भए, यदि चाहिँ त्यहाँ घनश्याम भूषालहरूको समूह भइदिएको भए त्यो परिस्थिति फरक पर्थ्यो, अथवा नेतृत्व लिनका लागि लामो समयसम्म प्रतिपक्षमा रहेर जुन काम गरेका नेताहरू हुन् उनीहरूले चाहिँ कोसिस गरेको भए त्यसको परिणाम फरक हुन सक्थ्यो। तर कम्युनिस्ट पार्टीहरूमा त के हुन्छ भन्नुहुन्छ नि, ती कम्युनिस्टहरू पनि होइनन्, त्यो ओलीको पार्टी भनौँ न, त्यो ओलीको पार्टी, पुष्पकमल दाहालको पार्टी होइन, यस्तो एउटा मान्छेको पार्टी हो क्या, त्यो प्राइभेट कम्पनी हो। अब त्यहाँ चाहिँ जाहिर गराउने जाहिर गर्ने हो, अनि त्यसपछि छोडेर हिँड्ने हो। तपाईँ हामीले जसरी चाहिँ विभिन्न संचार माध्यममा काम गर्यौं तलब लिएर, हो त्यस्तै हो त्यो पार्टी, अहिले प्राइभेट कम्पनी बनाएका छन् सबैले। अब त्यो प्राइभेट कम्पनीमा जब तपाईँले चाहिँ मुख्य नेताको चाहिँ मुख्य नेतासँग सेयर माग्न थाल्नुहुन्छ, त्यो तपाईँलाई निकालिदिन्छ होइन, त्यो निकालिदिएपछि या त तपाईँले छुट्टै पार्टी बनाउने, जस्तै कंग्रेसमा त्यस्तो भएन नि, कंग्रेसमा हेर्नुभयो तपाईँले त्यत्रो कार्यकर्ताहरूले चाहिँ विद्रोह गरेर उनीहरूले विशेष महाधिवेशन बोलाएर विधानसम्मत उनीहरूले इन्स्टिट्युसन नै कब्जा गर्न सके, तर अब एमालेको जस्तो बलियो संगठन चाहिन्छ भन्दै थियो शेरबहादुरले, एमालेको जस्तो संगठन भएको भए के हुन्थ्यो, शेरबहादुरका दास र शेरबहादुरका भेडा मात्रै हुन्थे। त्यसमाले अहिले शेरबहादुरका चाहिँ भेडा हुन अस्वीकार गर्ने जमातले चाहिँ कांग्रेस कब्जा गरेन, नराम्रो शब्दमा भन्ने हो भने कब्जा, अथवा चाहिँ कांग्रेसलाई चाहिँ रूपान्तरण गर्यो भन्छु म चाहिँ, त्यो एमालेलाई रूपान्तरण गर्न किन सम्भव भएन, माओवादीलाई रूपान्तरण गर्न किन सम्भव भएन, त्यहाँ नेता नभएर हो, त्यो नेताको प्राइभेट कम्पनी भयो पार्टी। त्यस कारणले मैले नेपाली कंग्रेस मात्र एउटा यस्तो पार्टी हो जसमा चाहिँ कार्यकर्ताहरूले चाहे भने, जसलाई चाहिँ त्यो खुकुलो पार्टी भएको हुनाले त्यस्तो भएको हो। आज शेरबहादुरले चाहिँ एमाले जस्तो बोलियो पार्टी बनाएको भए के हुन्थ्यो हालत, अनि चाहिँ शेरबहादुरका भेडा भएर बस्नु पर्थ्यो, त्यस हुनाले चाहिँ त्यो
1: शेरबहादुरको पन्जाबाट फुत्किएको कंग्रेस चाहिँ सुधारिएर आयो भन्ने लाइन हो तपाईँको,
2: होइन त्यो त 100% हो नि, शेरबहादुरको भन्दा त धेरै सुधारियो नि त, त्यो सुधारका गुन्जासहरू त सधैँभरि भइरहन्छन्, एकचोटि सुधारेर सकिने भन्ने होइन, होइन भोलि चाहिँ गगनका विरुद्ध फेरि अर्कोले सुधार गर्ला, यदि चाहिँ गगनले पनि पार्टी सुधारको चाहिँ योजनालाई सही ढङ्गले बढाउन सकेनन् भने, तर पार्टी त निरन्तर बग्ने कञ्चन नदी जस्तो भइरहनु पर्यो नि त, यिनीहरूले जस्तो सबै भैँसी पनि आल खेल्न चाहिँ नसे घिनाउने चाहिँ त्यस्तो गनाउनी पोखरी, प्रचण्डको गनाउनी पोखरीमा अब को पस्न सक्छ, अहिले चाहिँ तपाईँ चाहिँ ओलीको गनाउनी पोखरीमा को पस्न सक्छ, त्यहाँ दुईटा फोहोरका डङ्गुरहरू मिलाउनु भयो भने अझ धेरै फोहोर त हुने हो नि, त्यहाँ चाहिँ त्यहाँ चाहिँ तपाईँले चाहिँ त्यो धेरै फोहोर किन चाहियो, बरु यिनले सानसाना कन्टेनरमा छन् अहिले, त्यो नै ठिक छ, अझै धेरै फोहोर भयो भने देशै गनाउन थाल्छ।
1: तर उहाँहरूले चाहिँ म हिजो नायका श्रेष्ठजीसँग चाहिँ अन्तर्वार्ता गरेका थिएँ मैले, उहाँले के भन्दै हुनुहुन्छ भने अब एकदम सग्लिएको चाहिँ कम्युनिस्ट एकता ध्रुवीकरण वामपन्थी एकता हुन्छ भन्नुभयो,
2: अब उनले भनेको कसले पत्याउने भन्नुहोस् न, ती चाहिँ चुनाव हार्छन् आएर राष्ट्रिय सभामा जान्छन्, ती तिनले जति माओवादीको सबभन्दा विरोध गर्ने र माओवादीबाट सबैभन्दा चाहिँ दोहन गर्ने चाहिँ हरेक पद र हरेक कुरा दोहन गर्नेमा ती एक नम्बरमा छन् होइन, त्यस्तोले चाहिँ भनेको कुरा नेपाली समाजले अब सुन्छ भन्ने त्यो तपाईँले त्यो भ्रमबाट मुक्त हुनुहोस्।
1: अब जाँदा जाँदै अब सम्पूर्ण अब देश चाहिँ अलिक अप्ठ्यारो परिस्थितिमा छ, अर्थतन्त्र खस्किएको छ, दशैं तिहार आयो, कालो बजारी व्यापक छ, मूल्य वृद्धि भएको छ, यहाँले थाहा छ भान्सा महँगिएकै छ, तैपनि जनताहरू चुपचापै छन्, ग्यास समयमा पाइएको छैन, लाइन अझै हट्न सकेका छैन, कहाँनिर के कमजोरी हुँदैछ
2: अहिले, वास्तवमा चाहिँ के भन्नुहुन्छ भने त्यो डेलिभरीको कुरा त हाम्रो संरचनाले नै त्यो डेलिभरी गर्नका लागि चाहिँ यति धेरै बाधा विधान छन्, त्यहाँ चाहिँ कुनै एउटा त्यो चटके आएर अहिले आएका यी जुन चटके छन् यी चटकेले चाहिँ छुमन्तर गरेर चाहिँ समस्याहरू समाधान गर्ने हो र हाम्रो राज्यको चाहिँ क्यापासिटी के हो, पहिला त त्यसमा बहस हुनु पर्यो, अनि हाम्रो राज्यको चाहिँ क्यापासिटी घट्दै जाने, हाम्रो राज्यको डेलिभरी गर्ने क्षमता घट्दै जाने, हाम्रो चाहिँ कर्मचारीदेखि लिएर सम्पूर्ण चाहिँ त्यो इफिसियन्सी र चाहिँ त्यसको चाहिँ मेरिटोक्रेसीमा आधारित चाहिँ कामहरू घट्दै जाने होइन नियुक्तिहरू. अनि चाहिँ हामीले चाहिँ आशा गर्ने के त भन्दाखेरि यस्ता चटकहरू आएर चाहिँ छुमन्तरमा चाहिँ समस्या समाधान गर्छन् त्यो होइन. वास्तवमा चाहिँ राजनीतिमा चाहिँ बदलाव चाहिँ जरुरी छ र यो बदलाव चाहिँ लाई मैले सधैँ सकारात्मक रूपमा लिएको छु. हिजोका चाहिँ नेताहरू चाहिँ बढारिनु चाहिँ यस्तै शक्तिले मात्रै त्यसलाई बढार्न सक्थ्यो त्यो राम्रै भयो. तर अब यिनीहरू आउनु बित्तिकै यिनले डेलिभरी गर्छन् भन्ने कुरा त्यो विश्वास चाहिँ नगर्नु. यिनले आफै भ्रष्टाचार गरेनन् भने धेरै ठुलो कुरा हो. त्यो पनि भ्रष्टाचार गर्दैनन् भन्ने पनि हामीले चाहिँ धेरै चाहिँ ऊ नगरौँ. संसारमा चाहिँ सबै देशहरूमा भ्रष्टाचारका कडा कानुन किन बन्छन् भने जस्तो सुकै मान्छेलाई पनि कानुन ल्याउ तपाईँले नियन्त्रण गर्ने त्यसको नियत भन्ने कुरा त्यो व्यक्ति एकाध व्यक्तिमा अपवाद बाहेक चाहिँ त्यो नियत भन्ने हुँदैन. त्यसमा तपाईँले चाहिँ कानुनले नै बाँध्ने हो कडा कानुनहरू बनाउने हो र नत्र भ्रष्टाचार चाहिँ हिजोकाले भन्दा त यिनले धेरै गर्छन् भन्ने दिन भोलि नै आइहाल्छ. त्यस हुनाले चाहिँ अहिले डेलिभरी गर्नका लागि हाम्रो राज्य सत्ताको संरचना हिजो जस्तो थियो त्योभन्दा पनि अझ कमजोर बन्दै गइरहेछ. किनकि ती संस्थामाथि प्रहार चाहिँ यी चटकले पनि त यी प्रहार गरिरहेछन् नि तपाईँ हामी जुन गऱ्यौँ. त्यस हुनाले चाहिँ हिजोका चटकेहरू भन्दा आजका चटके कान्छा मात्रै छन् उमेरमा त्यति नै फरक हो अरू केही पनि होइन. राज्य सत्ताको चाहिँ हाम्रो चरित्र र हाम्रो संरचनामा कुनै परिवर्तन पनि छैन र त्यो डेलिभरी चाहिँ हिजोभन्दा महँगी पनि बढ्दै गइरहेछ असन्तुष्ट बढ्दै गइरहेछ. त्यो असन्तुष्टको विस्फोटन कसरी हुन्छ त्यो चाहिँ भर्खरै आएको सरकार हुनाले अहिले चाहिँ मान्छेहरूले चाहिँ यसलाई चाहिँ हेर्ने मौकै पाएको छैन नि. त त्यस हुनाले चाहिँ यसका काम गतिविधिहरूलाई हेर्दै जाउँ तर प्रारम्भमै त्यसको संकेत चाहिँ कुनै पोजिटिभ छैन.
1: हस् यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद मोहराम खनालजी नमस्कार. राजनीतिक विश्लेषक मोहराम खनाल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछौँ.

चौसठीमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौ।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउनै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
6: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
7: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
8: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौं। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौं। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन।
1: हरो विषयमा तारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक डिश होम इन्टरनेट।
2: यतिखेर हाम्रो बेसमा नेपाल प्रहरीका पूर्व एआईजी बुद्धि बहादुर गुरुङ हुनुहुन्छ। पूर्व एआईजी साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: हजुर नमस्कार
2: गुरुङ सर, मलाई सुन्दै हुनुहुन्छ, धेरै नेपालीहरूले सुन्दै हुनुहुन्छ तपाईँको आवाजलाई। आज के बताइदिनुहोस् भने गृहमन्त्रीले वा प्रधानमन्त्रीले आदेश दिने, आईजीपीले चाहिँ राति मध्यरातमा सुतेको व्यक्तिलाई क्र्याक झ्याप पारेर सुरक्षा दिन्छौं भन्ने, प्रहरी आज कुन स्थानमा छ, कसरी परिचालन हुन्छ, आदेश कसरी कार्यान्वयन हुन्छ, बताउनुहोस् न जनतालाई।
3: हजुर धन्यवाद। अब प्रहरीको आदेश पालना गर्ने भन्ने कुरा चाहिँ के हुन्छ भने राज्यमा कानून हुन्छ र कानून बमोजिम गर्नुपर्ने कामहरूको लागि जिम्मेवार निकायमा भएको व्यक्तिहरूले कानून बमोजिम नै आदेश दिनुपर्ने हो। तर प्रशासनिक काम कुराहरूमा कहिलेकाहीँ मौखिक किसिमको आदेशहरू पनि आउन सक्छ। त्यो मौखिक आदेशहरू आउँदाखेरि धेरै कुराहरू पालना गर्नु बाध्य हुन्छ वा गर्नु पनि पर्छ र तर कतिपय ह्युमन राइट्स भायोलेसनका कुराहरू हुन्छन्, मानवाधिकार उल्लङ्घन हुने कुरा, जनताका संवेदनशील अधिकारहरू उल्लङ्घन हुन सक्ने विषयहरूमा जिम्मेवार अधिकारीहरू त्यस्ता खालका माथिल्लो निकायबाट दिएको लिखित वा मौखिक आदेशहरू पालना गर्न बाध्य नहुने भन्ने दुनियाँको मानव अधिकारको सामान्य सिद्धान्त पनि हो। नेपालका कतिपय कानूनहरूले पनि त्यस्ता कुराहरूको व्यवस्था गरेको छ। तर अहिलेको परिस्थितिमा के छ भने नेपाल अहिले अध्ययन गरिराख्दाखेरि चाहिँ राज्य संस्कार र संस्कृति, राज्य व्यवस्थाको संस्कार संस्कृतिहरू कतै यो विकसित हुन नसकेको हो कि, त्यसो हुँदाखेरि राज्यका संयन्त्रहरूले कानूनले तोकेको कामहरू निष्पक्ष ढंगले सम्पादन गर्न नसक्ने र त्यसमा बायस हुनु पर्दाखेरि चाहिँ विभिन्न खालका प्रश्नहरू खडा हुन सक्ने।
2: एउटा कुरा जस्तो अब विधिवत रूपमा होइन कानून सम्बद्ध हिसाबले आदेश गर्ने कुरा, प्रक्रियाका हिसाबले आदेश गर्ने कुरा त एउटा होला, तर आज चाहिँ कुन तहबाट त्यो निर्देशन गयो, आदेश गयो भन्ने कुरालाई अननोनमा राखिएको छ। होइन आईजीपी एउटा संस्था हो, प्रहरी संगठनको एउटा मेन एउटा खम्बा हो, मेरुदण्ड हो, होइन तर चाहिँ अब राति सुतेको व्यक्तिलाई सुरक्षाका नाममा जेएनजीबाट थ्रेड छ भनेर पक्राउ पुर्जी पनि नलगिकन, होइन त्यहाँ चाहिँ निकै ठूलो वाद प्रतिवाद भएका विषयहरू पनि छन्, बाहिर त कतिपय कुराहरू आएका छैनन्। प्रहरीले चाहिँ आफ्नो ठाउँमा स्ट्यान्ड लिन सकेको छ कि छैन, वा प्रहरी आज निरीह बनाइदिएछ यो संगठनलाई त्यसो भए?
3: मैले त्यही कुरा नै भन्नु खोजिरहेको यो कि प्रहरी मात्र होइन, राज्यका के अरे राज्यको एउटा सभ्यता संस्कृति विकसित हुँदा सरकारका विभिन्न अङ्गहरूले निष्पक्ष ढंगले काम गर्न सक्ने वातावरण बन्न सक्नुपर्छ। विधि र प्रक्रियालाई मिचेर आफू खुसी किसिमको आदेश दिने र त्यसलाई पालना गराउने खालको चाहिँ विभागहरू भयो, सरकारका संरचना अङ्गहरू भयो भने कुनै एउटा काम राम्रो उद्देश्यले हुन सक्ला, तर अधिकांश कुराहरू चाहिँ गलत बन्न जान्छ। त्यसैले नै दुनियाँमा कानूनहरू बनाएका हुन्। अब यहाँ आदेश कहाँदेखि आयो भन्ने कुरा अर्को कुरा हो, तर त्यो आदेश पनि पालना गर्नुपर्ने एउटा खालका परिस्थिति देखियो। त्यो आदेश पालना गर्नको लागि तयार गरिएको जवाफले मलाई त के लाग्छ भने नेपाल प्रहरी संगठनमा एउटा प्रहरी अधिकारीलाई एउटा गलत चाहिँ नि जवाब दिन निरीह बनाइएको जस्तो महसुस भएको छ।
2: तर अब चाहिँ प्रहरीको कतिपय आफ्ना विवेक पनि त होला नि, होइन गुरुङ सर, सो विवेक प्रयोग गर्नुपर्ने होला नि त।
3: विवेक प्रहरीको मात्र होइन, सबै निकायको, मैले भने नि सबै निकायमा बस्ने अधिकारीहरूको निश्चित विवेक हुनुपर्छ। त्यो हुनको लागि विभिन्न खालका संस्कार संस्कृति तालिमहरू दिएको हुन्छ। तर के हुन्छ भने मैले भने नि राज्य संस्कार संस्कृति राम्रोसँग विकास नहुँदाखेरि शक्तिमा बस्नेले यसको दुरुपयोग गरिराख्न सक्ने स्थितिहरू छन् र शक्तिको अगाडि यस्ता निकायहरू सक्षम नबन्दाखेरि निरीह बन्नुपर्ने अवस्था आउँदो रहेछ भन्ने कुराको यो पनि एउटा उदाहरण हो भन्ने खालको तर्फबाट अहिले सामाजिक सञ्जालमा छलफल भएको छ, त्यो कुरा लाग्छ मलाई।
2: अब यस्तो छ क्या, जस्तो अब यो प्रहरी संगठनलाई चाहिँ आज आएर अलिक बढी विवादित बनाउन खोजिँदैछ कि, वा चाहिँ हिजोदेखि नै यो संगठनमाथि चाहिँ यस्तै यस्तै खालका प्रवृत्ति र पात्रहरू चाहिँ दोहोरिरहे?
3: होइन, यो बेला बेला दोहोरिने विषयहरू हुन्, तर कतिपय अवस्थामा कतिपय अधिकारीहरूले रेजिस्ट गरेर संगठनलाई जोगाउँदै यहाँसम्म ल्याइसकेको अवस्था पनि हो, र कतिपय अधिकारीहरू जसले रेजिस्ट गर्न सकेन र यस्ता खालका आदेशहरू कार्यान्वयन गर्न जाँदाखेरि शक्ति प्रयोगको दुरुपयोग गरेको कुराहरू आउँदाखेरि विवादास्पद बनेर आफ्नो करियरबाट बाहिरिनु परेको परिस्थितिहरू पनि छन्। यो अवस्था भनेको त के भने प्रहरी अधिकारीहरूले गलत काम गरे भने सच्याउनु पर्ने सरकारले हो, गलत विधि प्रक्रियाले काम गर्यो भने होइन, तर अब सरकार त्यो त्यो ठाउँबाट नै अब कतिपय यस्ता खालका आदेशहरू आउँदाखेरि निरीह भएर गर्नुपर्ने बाध्य हुनुपर्ने परिस्थिति आउनु भनेको, त्यसैले मैले भने कि नेपालको एउटा राज्य संस्कार संस्कृति राज्यको सम्पूर्ण अवयवहरू निष्पक्ष ढंगले काम गर्न सक्ने अवस्थामा कतै नपुगेको हो, यो क्रमशः विकास हुनु धेरै अझै बाँकी छ कि भन्ने चाहिँ मलाई लागेको विषय व्यक्त गरे।
2: अब यो कुरा त कस्तो भने अब प्रहरीले आदेश कार्यान्वयन गर्यो, विवादमा चाहिँ प्रहरी आयो होइन, तपाईँले बाहिरबाट हेर्दाखेरि त प्रहरी निकै ठुलो विवादित बन्यो नि त यो काण्डबाट
3: हो,
2: कसरी यो आदेशको श्रृङ्खला चाहिँ के हुन्छ?
3: आदेशको श्रृङ्खला त अब सरकारमा बस्ने मान्छेले त्यसको एक्जिक्युटिभ पावर प्रयोग गर्न सक्ने मान्छेहरूले दिनुपर्ने भनेको चाहिँ फर्मल आदेश नै हो, तर कतिपय प्रशासनिक कुराहरूमा तत्काल फर्मल आदेश दिनु नसक्दा इन्फर्मल आदेश पनि दिन सक्छ, तर त्यो इन्फर्मल आदेश कानूनले तोकेको परिधिभित्र केन्द्रित हुनु पर्यो, कानूनले तोकेको परिधिभित्र प्रहरीले गर्नुपर्ने काम पर्छ कि पर्दैन त्यो कुरा भयो भने चाहिँ सम्बन्धित अधिकारीले चाहिँ यो ठिक हो म उसले चाहिँ सम्पादन गरेर चाहिँ यो कानुन अनुसार यसरी गरियो भन्ने भन्नुपर्ने हो। अब कानुनभित्रको तरिका तौर तरिका विधि प्रक्रियाभित्र चाहिँ बसेर गर्न नसक्ने कन्डिसनमा मैले गर्न सकिनँ भनेर भन्नु पनि पर्ने स्थिति हुन्छ, तर अहिले हेर्दाखेरि चाहिँ अब नेपाल प्रहरी संगठनलाई जुन किसिमले विकास गरिराखेको छ, जुन खालको विकास भइरहेछ, कहिले पनि चाहिँ कानुन बमोजिम चल्ने भन्दा पनि आदेश बमोजिम चल्ने खालको बनाउँदै गइरहेको परिस्थितिहरूमा यस्ता घटनाहरू बेला बेला दोहोरिन सक्ने परिस्थितिहरू रहने नै भयो।
2: अब एउटा कुरा जाँदा जाँदा के बताइदिनुहोस् भने जस्तो अब यो आदेश चाहिँ जस्तो प्रधानमन्त्री कार्यालयबाट आए पनि गृह मन्त्रालयबाट आए पनि यो आदेश आएको कुरा चाहिँ सिधै यो अपराध अनुसन्धान महाशाखातर्फ डाइभर्ट भयो वा चाहिँ आइजीबीलाई जानकारी नभइकन चाहिँ यो प्रक्रिया हुन सक्छ वा चाहिँ उहाँलाई जानकारी हुन्छ नै संगठनमा के हुन सक्छ यो?
3: अब यो व्यवहारमा व्यवहार कानूनमा ठ्याक्कै त्यो भन्यो, कानूनमा त कानूनले नै लेखेको हुन्छ, तर व्यवहारमा यहाँले भन्नुभएको जस्तो त्यताबाट आउने आदेशहरू सामान्यतया आइजीबी मार्फतै तल आउने हो, बीचबाट चाहिँ आउन सक्ने परिस्थितिहरू सामान्यतया हुँदैन, तर विधि प्रक्रियाहरू मिचिँदै जाँदा कहिलेकाहीँ बीचबीचबाट पनि यस्ता आदेशहरू चाहिँ कार्यान्वयन भए सम्पादन भए भन्ने गुनासोहरू बेला बेला आइरहेको छ।
2: ए भनेपछि विधि प्रक्रियाहरू मिच्ने क्रममा चाहिँ कहिलेकाहीँ यस्ता पनि हुन सक्छन् होइन, यस्ता भागा पनि छन् त्यो
3: प्रक्रिया? हजुर, विधि प्रक्रिया मिच्दा त आदेशको श्रृङ्खलाको क्वेसन नै आएन त्यहाँ त, जसको सम्पर्क सम्बन्ध जोसँग बढी छ त्यसलाई चाहिँ उसको आदेश उसको स्वार्थको लागि बलको शक्तिको पावरको दुरुपयोग गरेर गलत क्रियाकलापहरू गर्न सक्ने अवस्था छ, त्यसैले नै कानून बनाएको। मैले त्यही भने नि कानून बमोजिम नचलेपछि यो जहाँ पनि जान सक्ने भयो श्रृङ्खला चाहिँ।
2: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बुद्धि सर
3: हस्, धन्यवाद।
2: हजुर, नेपाल प्रहरीका पूर्व आइजी बुद्धि बहादुर गुरुङ आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, सियर दितो राखी सियर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ,
2: स्वागत छ मनोज कुमार श्रेष्ठज्यू तपाईँलाई उज्यालोमा।
3: धन्यवाद छ, नमस्कार।
2: अब सबभन्दा पहिले अहिले हामी अलिकति विषम परिस्थितिमा छौँ। भदौ 10 को भोटेकोसी बाढ़ी पछाडि देश यसै पनि विपदमा थियो, तर यो 2-3 दिनको वर्षाले, झण्डै चार दिनको वर्षाले एउटा विकल्पको रूपमा, अन्तिम विकल्पको रूपमा रहेको कोर्ला नाका समेत प्रभाव बन्द भइसके पछाडि चीनसँगको स्थल व्यापार झण्डै ठप्प भएको अवस्था छ। बजारको गतिविधि के पाउनु भएको छ, के छ अहिले अवस्था?
3: एकदमै राम्रो यहाँले क्वेशन गर्नुभयो। अहिले समग्रमा हेर्न पर्दाखेरि निजी क्षेत्र अत्यन्त पीडादायी अवस्थामा छ, किनभने यो चाहिँ अहिले जुन बहुमतको सरकार आएपछि व्यवसायहरूले एक किसिमको एउटा व्यवसाय गर्ने वातावरण बन्छ, व्यवसायिक हिसाबले चाहिँ एउटा चाहिँ नीति निर्माण हुन्छ भन्ने हिसाबले हामीले जुन हिसाबले सोचेका थियौँ त्यो अलिकति हुन गइरहेको छैन, त्यो बिस्तारै होला। तैपनि प्राकृतिक रूपले पनि अहिले हामी ठगिएको अवस्था छ। जुन यहाँले भन्नुभयो रसुवाको बाढी गइसकेपछिको अवस्थामा यो विगत एक हप्ता अगाडि, 3-4 दिन अगाडि भनौँ, 4 दिनको झडीले पनि हामीलाई धेरै पीडादायी अवस्था बनाएको छ। सरकारले बुझ्न सकेन या व्यवसायले गर्न जानेन त्यो त भविष्यले बताउला, यो देखि नै राखेको कुरो हो, पर्दा अगाडि नै छ। तैपनि सरकारलाई हामी के भनिरहेका छौँ भने यो 3 तातोपानी नाका, रसुवागढी नाका र कोरोना नाका जसरी अहिले चलिरहेको थियो, पोहोर साल पनि तपाईँको लगभग दशैंको मुखमै आएर रसुवामा मितेरी पुल बगाएर गयो, त्यहाँ पनि व्यवसायहरूको अरबौं रुपियाँको सामानहरू नष्ट भएको छ, बगेको छ, त्यसको कुनै पनि लेखाजोखा राज्यबाट पनि हुन सकेन र कतैबाट हामीले क्षतिपूर्ति पनि पाएको अवस्था छैन। र लगतै सरकारलाई हामीले त्यतिखेर पनि के भनिरहेका थियौं भने यो रसुवागढी नाकालाई मात्रै प्रायोरिटीमा राख्दाखेरि हामी व्यवसायीहरूलाई धोका हुन सक्छ, यसलाई चाहिँ पुनर्विचार गरियोस् र लागतको हिसाबले पनि अलिकति गाह्रो पर्न सक्छ र भौगोलिक बनावट पनि त्यस्तै भएको हिसाबले चाहिँ हामीलाई तातोपानी नाकाहरूलाई चाहिँ अलिक सहज रूपले चलाउँ भनेर हामीले विगत भूकम्पदेखि नै हामीले भन्दै आएको कुरा हो र सरकारले यसलाई पहल गर्न सकेन या भौगोलिक अवस्थाले पनि नदिएको हुन सक्छ। तर आजको दिनमा ठ्याक्कै भन्नु पर्दाखेरि जति पनि माल वस्तुहरू, यो चाडबाड लक्षित आएको सामानहरू थियो, यो सामानहरू सबै यो चाहिँ प्राकृतिक विपदले गर्दाखेरि सबै कोरोना नाकमा गएर चाहिँ डम्प भएको अवस्था छ र त्यहाँ पनि अहिले जुन हिसाबले गाडीहरू आइरहेको छ अत्यन्त लागत कम बढी पर्ने कोरालाबाट आउँदा, र दोस्रो कुरो के छ भने भौगोलिक अवस्था पनि, बाटोहरू पनि अलि असहज रहेको अवस्थामा फेरि यो 4 दिन अगाडिको जुन चाहिँ यो झरी आयो, यो पानी आयो, यो पानीले चाहिँ अर्को विद्वण्ड मचाएर तपाईँको चाहिँ यो म्यागदी र चाहिँ मुस्ताङ जोड्ने पुल जुन लग्यो र विभिन्न ठाउँमा चाहिँ नदीहरूले कटान गरेर मेन गाडी हिँड्ने बाटोहरू लगेको अवस्थामा अहिले केही दिनसम्म यो बाटो सञ्चालन हुने अवस्था छैन। त्यस कारणले चाहिँ हाम्रो विकल्प भनेको एउटा मात्रै थियो, अहिले चाहिँ अहिलेको लागि चाहिँ त्यही चाहिँ कोरोना नाको थियो, त्यो पनि भत्किएको अवस्थामा अहिले व्यापारीहरू छेद विच्छेद भएको अवस्था छ। व्यापारीहरू सायद मलाई लाग्छ यो हाम्रो नेपालीमा उखान के छ भने मानो रोपेर मुरी उब्जाउने भन्ने जुन एउटा उखान थियो त्यो उखान चाहिँ ठ्याक्कै व्यवसायले दशैं र चाडबाडमा लागू हुन्छ, किनभने ऋणधन गरेर यो चाडबाडमा अलिक बेसी मात्रामा चाहिँ सामानहरू कन्जम हुने र सामानहरू बेचबिखान हुने कारणले गर्दाखेरि व्यवसायले चाहिँ यो बेलामा अरू बेलाभन्दा अलिक बढी सामान ल्याउने हुनाले त्यो सामानहरू सबै त्यहाँ रोकेको अवस्था छ कोरोलामा, र व्यवसायहरू मलाई लाग्छ कति विस्थापित हुन सक्छ र यसमा चाहिँ सरकारले पनि ध्यान पुर्याओस् भन्ने हामी चाहन्छौँ।
2: अब अहिले दशैं तिहारको लागि, चाडपर्वको लागि भनेर तयारी अवस्थामा राखिएको सामानहरू अथवा चीनबाट नेपाल भित्राउँदै गरेको कति प्रतिशत जति सामान चाहिँ आइपुगेको अवस्था छ र कति चाहिँ रोकियो भन्ने केही छ त्यसको अनुमान?
3: यस्तो छ, यहाँले भनिराख्नु पर्दाखेरि ठ्याक्कै 80% भन्ने त छैन। जस्तै कोरोना नाका चाहिँ तपाईँको भौली बनावट अलिक गाह्रो हुनाले मैले यहाँलाई अहिले पनि प्रश्न बनाइसकेँ, त्यो बाटोबाट सामान आउनु असहज थियो र एकैचोटि चाहिँ त्यहाँ सरकारले जुन जनशक्ति लगाएर काम गर्नुपर्थ्यो त्यहाँ नेटवर्किङहरू पनि प्रब्लम र जनशक्ति पनि अलि गाह्रो भएको हुनाले पर डे त्यहाँ 50 गाडी जति चाहिँ अहिले चाहिँ विगतमा भन्सार भइरहेको थियो होइन, अहिलेको अवस्थामा त्यतिले चाहिँ पुग्दैन थियो, तैपनि त्यसले पनि केही न केही काम त भइरहेको थियो। मलाई लाग्छ आजको दिनमा पनि त्यहाँ 300-500 कन्टेनर चाहिँ चाडबाडलाई लक्षित गरेर ल्याएको सामानहरू पारिपट्टि नै रहेको अवस्था छ, त्यो भनेको चाहिँ अलमोस्ट बजारलाई चाहिँ एकदमै त्यसले व्यवसायलाई हानि पुर्याउने काम गर्छ।
2: यो तातोपानी नाकामा सरकारले चीन सरकारसँग समन्वय गर्न नसकेको हो अथवा चाहिँ विगतदेखि नै यो अवस्था आउन सक्छ भन्ने अनुमान पनि थियो, जबकि अरू नाका पनि त्यति भरपर्दो अवस्था थिएन भौगोलिक रूपमा। यसमा प्राविधिक समस्या के थियो, किन सरकारको त्यति ध्यान पुग्न सकेन भूकम्प पछाडि?
3: यस्तो छ, 72 भूकम्प गएपछि तातोपानी नाका केही समयलाई बन्द भयो र हामीले नि क्षेत्रको तर्फबाट विभिन्न संस्थाहरू अरू संस्थाहरूले पनि भन्नुभयो र हामीले नेपाल राष्ट्रिय व्यवसायी महासंघले पनि तत्कालीन सरकार र अहिलेको सरकारलाई पनि हामीले भन्ने खोज्छ सर, तातोपानी नाका हामीलाई सहज छ किनभने यो तपाईँको तिब्बतबाट आउँदाखेरि लासाभन्दा तल निलम छ, निलमबाट चाहिँ तातोपानी नाका नजिक भएको कारणले गर्दाखेरि चाहिँ यो नाकालाई चाहिँ प्रायोरिटीमा राख्नुपर्छ भनेर हामीले पटक पटक सरकारलाई, जुन बेलामा जुन सरकार छ त्यो सरकारको तालुक निकायहरूलाई हामीले भन्याएको अवस्था हो। तर सरकारले सुन्न चाहेन या हाम्रो सरकारले सुनेर पनि कूटनीतिक पहल गर्न सकेन या चाइनाको रोजाइमा यो नाका पर्न सकेन। हामीले बुझाइ चाहिँ के छ भने अहिले पनि यहाँले भनिराख्नु भएको कुरो, जस्तै नेलमबाट सामानहरू यता तातोपानी नाकाबाट आउँछ, नेलम कस्टम छ, चाइनिज कस्टम हो नेलम भनेको, त्यहाँबाट चाइनिजहरूले एक दिनमा कमसेकम 100 कन्टेनर छोडिदिएको भए आज यो अवस्था आउँदैन थियो, किनभने अहिले बाटो बन्द भएको थियो, तातोपानी 2 महिना भइसक्यो। त्यो बेलामा पनि 4 7 10 कन्टेनर मात्रै उहाँले छोडिदिने, चाइनिजहरूले कस्टमबाट छोडेपछि तातोपानी यता छिर्ने कारणले गर्दाखेरि चाहिँ त्यो नाकालाई चाहिँ अब नेपाल सरकारले चाहिँ कुटनीतिक पहल गरेर त्यहाँ के कुरोको कमी रह्यो। अहिले हाम्रो नेपालतर्फको कुरा गर्नुपर्दा फेरि इको भन्ने एउटा चाहिँ हाम्रो नेपालपट्टिको पहिरो छ, त्यो इको पहिरो चाहिँ पटक पटक हामीलाई दुःख दिएको अवस्था हो। त्यो दुःख दिएको अवस्थामा पनि हामीले त्यो बाटोहरू नेपाल सरकारले तुरन्तै बनाएर चालु गर्ने अवस्था थियो, पोहोर साल पनि लगभग 2 महिना बन्द भयो, अहिले पनि मलाई लाग्छ 15 दिन अगाडि 2 दिन बन्द भएको थियो, त्यसपछि बन्दै भयो, त्योभन्दा अगाडि साउन महिना टोटली बन्दै थियो, असार बन्दै थियो, भदौमा चलेकै छैन। मलाई लाग्छ अब नेपाल सरकारको तालुक निकायहरूले हिजो मात्रै मैले चाहिँ केही न्युजहरू यहाँहरूको न्युजहरू पढेँ, चाइनिज एम्बेसीका केही चाहिँ प्रतिनिधिहरू, नेपाल सरकारका सम्माननीय मान्यज्यूहरू र तालुक सिडिओ कार्यालय वाणिज्य विभागका अधिकृत लगायतका मान्छेहरूले यस्तो निरीक्षण गरेर यो नाकालाई छिटो खुलाउनु पर्छ भनेर उहाँहरू पनि त्यहाँ गएको देखेँ। हाम्रो चाहना के छ भने सरकारले सकेसम्म छिटोभन्दा छिटो तातोपानी नाकालाई पहिलो प्रायोरिटीमा राखेर खोलिदियोस् र व्यवसायहरूलाई केही न केही राहत दिने व्यवस्था मिलाइदियोस् भने नेपाल राष्ट्रिय व्यवसाय माग्ने आम नै क्षेत्रको भाव यो चाहिँ चाहना र हाम्रो चाहिँ माग पनि यही छ।
2: हामीसँग अहिलेलाई व्यापार व्यवसायका लागि चीनसँग 3 नाका मुख्य गरी तातोपानी, त्यसै गरी रसुवा, केरुङ र यो कोर्ला नाका, हाम्रो लागि सबैभन्दा उपयुक्त चाहिँ दूरीको हिसाबले सबै हिसाबले अरू व्यापारिक हिसाबले नजिक कुन नाका पर्ने चाहिँ देखि?
3: यो कस्तो छ भने हामीले पटक पटक भनिराखेको कुरा हो, तातो मैले यहाँलाई अघि नै पनि भने लासाबाट नेलम आउनलाई नजिक छ, नेलमबाट अझ तातोपानी नजिक छ, तपाईँको नेलमबाट कस्टम भएर यो सामान केरुङ आएर केरुङबाट फेरि तपाईँको चाहिँ कोर्ला पुग्दा त त्यहाँको 2 दिनको 1200 किलोमिटरको डिस्टान्स पर्ने हुनाले प्रत्येक सपोज भन्नुहोस् एउटा कुनै पनि हजुरले सर्ट किन्नु भएको छ भने तातोपानीबाट त्यही सर्ट त्यही सामान आउँदाखेरि 100 रुपियाँ कम पर्न सक्छ, त्यही सामान कोरोलाबाट आउँदाखेरि 100 रुपियाँ बढी पर्न सक्छ र अरू त्यति मात्र भएर समयको पनि त्यसमा चाहिँ लागत लगायत समयको पनि अलिक बढी पर्ने भएकोले व्यवसायीलाई चाहिँ सुरुदेखि नै चाहिँ हाम्रो माग के छ भने तातोपानी नाकालाई सहने नजिक छ, तपाईँको नेलमबाट कस्टम भएर यो सामान केरुङ आएर केरुङबाट फेरि तपाईँको चाहिँ कोर्ला पुग्दा त त्यहाँको 2 दिनको 1200 किलोमिटरको डिस्टान्स पर्ने हुनाले प्रत्येक सपोज भन्नु

0: बनेको छ, त्यहाँ 500-700 गाडीहरू मजासँग पार्किङ गरेर भन्सार गर्ने अवस्था, भौतिक संरचना पनि बनेको छ, नेपाल सरकारले त्यसलाई पनि बनाएको छ र त्यो पनि चाइनिज सरकारकै सहयोगमा बनेको हो। त्यस कारणले चाहिँ हाम्रो चाहना र हामीले देखेको र नेपाल सरकारले पनि यसलाई बुझेको कुरो हो, तातो पानी नकासे हाम्रो पहिलो रोजाइ नै तातो पानी।
1: आज हामीसँग कार्यक्रम बदलिदो नेपालमा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ हुनुहुन्छ। उहाँसँग हामी पछिल्लो चीनसँगको स्थल मार्ग अवरोध नजिकै गरेको चाडपर्व, व्यवसायहरूको लगानी जोखिम, त्यसै गरी बजार मूल्य र दीर्घकालीन व्यावसायिक व्यापारिक विकल्पका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। अब अलिकति अध्यक्षजी, मैले यो भदौ 10 भटेकोशी बाढ़ीको सन्दर्भलाई जोड्न चाहे, यहाँहरूको समग्रमा व्यवसायहरूको प्रतिनिधित्व गर्ने संस्था होइन, त्यहाँ के छ, कति चाहिँ क्षतिको आकलन भयो, के कस्तो भयो भन्ने कुराहरूको अनुमानित, अब अहिले एक्ज्याक्ट त सरकारले पनि दिन सकिरहेको अवस्था छैन, समग्रमा तपाईँहरूसँग जोडिएको व्यवसायहरू कति प्रभावित हुनुभयो?
0: हामीसँग रोसागढी नाकामा यो अस्ति भदौ 10 जुन बाढ़ी गयो, जुन वितण्ड आयो, यसले चाहिँ भन्सार एडमा आएर भन्सार भएर यता नेपालतिर छिर्नलाई, जो चाहिँ गाडीले नेपाल सरकारलाई भन्सार तिरेर रेभेन्यू तिरेर निक्लिने गाडी 76 लस भएको छ। 76 कसरी लस भएको छ भने त्यो उहाँहरूको सामान पनि गयो र भन्सार तिरेको भन्सारको मूल्य पनि गयो, त्यो एउटा भयो। त्यस कारणले चाहिँ अरू गाडीमा सामान भएको गाडी चाहिँ तपाईँको 250 कन्टेनर चाहिँ सामानै हराएको अवस्था छ, अज्ञात छ अहिलेसम्म, न यो व्यवसायले सामान यहाँ छ भनेर भन्न सकेको छ, न नेपाल सरकारले न चाइना सरकारले यो सामान यहाँ छ भने, यो सामान चाहिँ अहिले अब एक महिनाको फेरि बढी भइसकेको हुनाले 200-250 कन्टेनर सामान हराएकै छ, यो चाहिँ लसै भएर गयो। र 76 कन्टेनर चाहिँ तपाईँको भन्सार एडमा आएर नेपाल सरकारलाई रासो तिरेर बसेर नेपालतर्फ आउने क्रममा यो बगाएको अवस्था छ। त्यस कारणले चाहिँ 76 सामान भन्सार तिरेको गाडी हरायो, त्यस कारणले 200-250 कन्टेनरको फुल कन्टेनर हरायो। र अर्को कुरो एउटा चाहिँ दुःख लाग्दो कुरो के छ भने, नेपालमा यदि निजी क्षेत्रले काम गर्ने भने निजी क्षेत्रीय मैत्री वातावरण सरकारले निर्माण गर्नु जरुरी छ, किनभने हामीले नेपाल सरकारलाई तिरेको भन्सार तिरेको पैसा त हामीले पाउनु पर्यो, सामान त हाम्रो गए गयो। 76 कन्सेप्टको एउटा कन्टेनरको तपाईँको आजको दिनमा लागत कमसेकम भन्सार तिर्नलाई 50-60 लाख त हामी भन्सार तिर्छौँ, 76 कन्टेनरको त करोडौँ अरबौँ रुपियाँको चाहिँ तपाईँको हिसाब किताब हुन आउँछ। त्यस कारणले चाहिँ यो चाहिँ हाम्रो लस भएको छ, नेपाल सरकारले हामीले भनेको पनि छौँ र योभन्दा अगाडिको वर्ष पनि यही हिसाबले गाडीहरू बगेको छ, अहिले अस्ति 10 पनि यसरी गाडी बगेको छ। मलाई लाग्छ त्यसमा चाहिँ अहिले फेरि यो गाडी बगेपछि 1200-1500 कन्टेनर सामानले ओरोदोरो गरेर त्यो नाकामा सामानहरू ल्याउने रानी गर्थ्यो र 400-500 खाली कन्टेनरहरू सामानहरू गाडी बगेको अवस्था छ। त्यस कारणले चाहिँ अब 400-500 कन्टेनर चाहिँ खाली डब्बै बगाइसकेपछि त्यहाँ त आयात निर्यातलाई त तपाईँको त अलिकति कन्टेनर पनि कमी भयो, त्यस कारणले गर्दा पनि सामान बोक्ने कन्टेनरहरू पनि मिसिङ भइरहेको अवस्थामा अलिकति असहज भएको छ। यो सरकारले पनि बुझेको छ, सरकारले पनि भोलिको दिनमा यसको लागत निकाल्दै हुनुहोला, उहाँहरू पनि आफ्नो तरिकाले लागिरहनु भएको छ। हामी व्यवसायको तर्फबाट चाहिँ अहिले आएको चाहिँ हाम्रो एक्चुअली नभनौँ न हाम्रो चाहिँ लगभग मोटामोटी हिसाबको चाहिँ लागत यही देखिन्छ अहिले।
1: राज्यको नीतिगत कारणले एउटा व्यवसायहरूले समस्या भोग्ने अथवा निजी क्षेत्र चाहिँ प्रताडित भएको अवस्था हुँदाहुँदै विपत्तिले त्यसमाथि झन चाहिँ पीड़ा थप्यो भन्ने चाहिँ एउटा त्यो पनि देखियो,
0: यो त पक्कै देखियो। यो पटक पटक अहिलेदेखि नै 72 भूकम्पदेखि हामी पीड़ित छौं। 72 भूकम्प गएपछि तातोपान नाकामा जुन व्यवसायहरूको सामानहरू छेद विच्छेद भयो, त्यसपछि फेरि त्यहाँ अर्को पहिरो आएर फेरि छेद विच्छेद भयो, अनि त्यसपछि फेरि 4 चाहिँ भूकम्प, यो चाहिँ बाढ़ीले फेरि त्यही रसुवामा चाहिँ धेरै गाडीहरू मिसिङ भएको छ, मालवा कन्टेनर हराएको छ। अहिले फेरि यो हुँदाहुँदै सरकारले यसलाई कसरी बुझ्नुपर्छ भने, कमसे कम व्यवसायीहरूले व्यवसाय गर्छु भनेर लिएको चाहिँ सम्पत्ति, यो सम्पत्ति राज्यको सम्पत्ति हो, व्यवसाय होइन, यो सम्पत्ति राज्यको सम्पत्ति हो, यो व्यवसायको सम्पत्ति चाहिँ सुरक्षा गर्ने दायित्व राज्यको पनि हुन्छ र कुन हिसाबले कुन पोलिसीले यो चाहिँ राज्यले संरक्षण गर्ने हो, यो राज्यले बुझ्ने कुरा हो। हामीले पटक पटक भनेका छौँ, बाटोहरू सहज हुनु पर्यो र नाकाहरूलाई हामीलाई सहज गरिदिनु पर्यो र बर्खामा हुने जुन क्षतिपूर्तिको लागि चाहिँ हामीलाई चाहिँ सकेसम्म चाहिँ योबाट दूरी कम गर्ने, जस्तै हामीले के पनि भनेका थियौँ भने, जस्तै रसुवागढीमा आएको सामानहरू 76 सामान होइन 250 कन्टेनर सामान नहराउन सक्थ्यो। पोहोर साल हामीले के भनेका थियौँ भने, त्यहाँ जब सामान चाइनाबाट कस्टम भएर तल झरिसक्यो, त्यो कन्टेनरको सामान चाहिँ चोबारको सुक्खा बन्दरगाहमा ल्याएर भन्सार गर्ने व्यवस्था मिलाइदिनुहोस्, जबकि गाडीहरू त्यहाँ होल्ड भएर बस्नु पर्दैन र त्यहाँ जनशक्ति पनि लाग्दैन। अलरेडी नेपाल सरकारले चाहिँ ड्राइपोर्ट बनाएर चोबार सुक्खा चाहिँ ड्राइपोर्ट बनाएको अवस्थामा ती गाडीहरू ल्याएर भन्सार गरिदिनुहोस् भनेर सरकारलाई पटक पटक भनेको अवस्थामा सरकारले यो कुरालाई पनि त्यति राम्रोसँग लागू गरेको बुझेको जस्तो देखिन, केही इभी गाडीहरू ल्याएर भन्सार गरेको पनि देखियो, तर सरकारले यसलाई अरू बेलामा नभए पनि चाडबाडमा यो

0: बर्खाको बेलामा आएको सामानलाई चाहिँ चाइनाबाट कस्टमबाट नेपालतर्फ छिर्ने बित्तिकै त्यो सामानलाई चाहिँ सर्लक ल्याएर ड्राइपोर्ट चोभा ड्राइपोर्टमा ल्याएर गरिदियो भने चाहिँ व्यवसायहरूलाई चाहिँ अहिले जुन पीडा भएको थियो त्यो पीडा नहुन सक्थ्यो, त्यो पीडाबाट हामी बाँच्न सक्थ्यौँ भने सरकारले यो अगाडि नै हामीले जानकारी गराएको थियौँ। यो सरकारलाई थाहा भएको कुरो हो, सरकारले किन गर्न चाहेन त्यो भोलि सरकारले भन्ने भन्ने कुरा हो।
1: एउटा कन्टेनर सामान चाहिँ भन्सार जाँचपास भएर वारी आइपुग्नु जुन होल्ड गरेर बस्नुपर्छ भन्नुभयो यहाँले, त्यसरी होल्ड गरेर बस्दाखेरि त्यहाँ थुप्रियो त्यसले चाहिँ ठूलो क्षति गर्यो, यदि त्यो चोबारमा आएको भए त्यो समयमै पार गर्थ्यो भन्ने कुरा आउनुभयो। त्यो झन्झटिलो व्यवस्था कुरा गर्न चाहे मैले अलिकति, कति समय लाग्छ यो कन्टेनर चाहिँ जाँचपास हुने कुराहरू?
0: कस्तो छ भने प्रक्रिया चाहिँ अब सरकारको आफ्नै प्रक्रियाहरू छ, त्यसमा चाहिँ चाइनाबाट कस्टम भएर तल आइसकेपछि हाम्रो चाहिँ रसुवागढीको मैले कुरा गरिरहनु पर्दाखेरि त्यहाँ चाहिँ ड्राइपोर्टहरू व्यवस्थित नभएको, सबै सामानहरू बाटोमा पार्किङ गरेर राख्नुपर्ने, खोलाको चाहिँ साइडमा तिरमा यस्तो ठाउँमा पार्किङ गरेर राख्नु, त्यहाँ कमसेकम 3 दिनदेखि 7 दिनको बीचमा चाहिँ गाडीहरूले त्यहाँ कुरेर भन्सार गर्नुपर्ने अवस्था छ। जबकि त्यो 7 दिनको समयलाई त्यहाँ चाइना कस्टमबाट आउने बित्तिकै आएको दिन त दोस्रो दिन त चोबार सामान आएर भन्सार हुन्थ्यो र व्यवसाय पनि जोगिन्थ्यो र यो क्षति पनि हुँदैन थियो भने हाम्रो चाहिँ सरकारलाई सुझाव पनि छ। यो
1: त्यो क्षति पछाडि व्यवसायहरू कतिपय बिमाको कुरा छ, त्यसपछि बैंकिङ त्यो ऋण लिएको कुराहरू छ, यो कुराहरूको व्यवस्थापनको सन्दर्भमा के छलफल भइरहेछ व्यवसायहरूसँग, पीड़ित व्यवसायहरूसँग?
0: यसमा पोहोर सालको हाम्रो चाहिँ अहिलेसम्मको चाहिँ पोहोर साल क्षति भएको गाडीको विषयमा यसमा के हुन्छ भने तपाईँको चाइनाबाट ल्याएको सामानहरू चाइना कस्टमसम्मको चाहिँ चाइनिज सरकारले त्यसलाई चाहिँ बिमा गरेको हुन्छ र चाइनाबाट नेपाल सरकार नेपालको बोर्डर छिरिसकेपछि त्यहाँ कुनै बिमा देखिएन, बिमा छैन अहिलेसम्म व्यवसायीलाई, त्यो कुनै पनि नेपाल सरकारले त्यो किसिमको नीति ल्याउन सकेन, सरकारलाई पटक पटक भनिरहेको अवस्था छ। र अस्ति यो 10 गतिको बाढी गएपछि पनि मलाई लाग्छ अर्थमन्त्रीले केही कुराहरू सम्बोधन गरेर चाहिँ भन्ने कोसिस गर्नुभएको छ। मलाई लाग्छ त्यो कोसिसले चाहिँ व्यवसायलाई राहत हुँदैन। जस्तै मैले थाहा पाएअनुसार चाहिँ अर्थमन्त्रीले अस्ति चाहिँ यो बाढी गएपछि जति पनि व्यवसायले ल्याएको सामान छ, बगेको सामानको यहाँले आधिकारिक प्रमाण दिनुहोस्, त्यो बराबरको भन्सार तिरेको सामान चाहिँ तपाईँले फेरि त्यही सामान ल्याउनु भयो भने हामी तपाईँलाई चाहिँ छुट दिन्छौँ, 6 महिनाभित्र ल्यायो भने छुट दिन्छौँ भन्ने हिसाबको चाहिँ नेपाल सरकारको अर्थमन्त्रीले अस्ति यो बाढी गएपछिको एउटा विज्ञप्ति आएको मैले सुनेको छु। तर मलाई लाग्छ अर्थमन्त्रीले यो कसरी के हिसाबले भन्नुभयो त्यो उहाँलाई, उहाँ आफै जानकार व्यक्ति हुनुहुन्छ। तर जो व्यक्तिले ऋण धन गरेर ब्याङ्कमा चाहिँ एउटा चाहिँ आफ्नो जायजथा राखेर ल्याएको सम्पत्ति बगाएर गएपछि दोस्रो सामान ल्याउने जनशक्ति त उहाँसँग चाहिँ पर्याप्त हुँदै हुँदैन, कसरी सामान ल्याएर दिने? सरकार र हामी के भनिरहेछौँ भने जो मान्छेले भन्सार, जो व्यवसायले भन्सार तिरेर सामान चाहिँ प्रज्ञान पत्र भरेर प्रज्ञान पत्र बुझाइसके रासो बुझाइसकेको सामानहरू सरकारले लिएको पैसा कमसेकम एटलिस्ट त्यो व्यवसायलाई दिएर चाहिँ एउटा चाहिँ राहत दिने व्यवस्था मिलाइयोस्, र अर्को त्यो व्यवसायले चाहिँ ऋण लिएको छ, ब्याङ्कबाट लिएको छ, कुनै संस्थाबाट लिएको छ भने त्यहाँ पनि सरकारले अलिकति राहतको प्याकेजहरू दिएर ब्याज दरहरूमा छुट गरिदिने, अलिकता चाहिँ समय सीमाहरू बढाइदिने, हर्जनाहरू हटाइदिने, यी किसिमको कुराहरू चाहिँ नेपाल सरकारले गर्नुपर्छ जस्तो लाग्छ।
1: आज हामीसँग हुनुहुन्छ नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ, उहाँसँग हामी पछिल्लो आर्थिक गतिविधि समस्या र समाधानका उपायका सन्दर्भमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। पछिल्लो समय निजी क्षेत्र धराशायी भए पछाडि यो बैंकिङ ऋण प्रवाह पनि भएन, लगानी पनि विस्तार हुन सकेन, त्यसले गर्दाखेरि अर्थतन्त्र चलायमान भएन भन्ने राज्यको पनि भनाई त्यही नै छ। भलै निजी क्षेत्रलाई गर्ने व्यवहार अलिकति चित्त बुझ्दो अझै पनि हुन सकेका छैन, सुधार गर्ने प्रयासमा छ, यी बीचमा विपद आयो सरकार त्यतातिर व्यस्त हुने कुरा त छँदैछ। समग्र बजारको अवस्था के हो पछिल्लो समय, भूकम्प त्यस पछाडि कोरोना महामारी र अहिले आइपुग्दा यो फेरि ठूलो बाढी एउटा विकराल रूप बिहोर्यो?
0: समग्रमा अहिले हामी एकदमै पीडादायी अवस्थामा गइरहेछौँ। व्यवसायहरू ल्याएको सामानहरू पनि सबै अलिकति यसमा कस नस भएको अवस्था छ र बजारमा जुन हिसाबले एउटा उत्साह उमङ्ग हुनुपर्ने त्यो उत्साह उमङ्ग बजारमा देखिएको छैन र दशैँलाई लक्षित गरेर बाहिर जिल्लाबाटहरू पनि व्यवसायहरू काठमाडौँमा सामान लिनलाई, दशैँ लक्षित चाहिँ वस्तुहरू लिनलाई एकदम कम मात्रामा आएको हामीले बजारमा हामीले अनुगमन गरेको हिसाबले हामीले पाएको सूचना अनुसार व्यवसायहरू पनि उत्साहित हुनुहुन्न र आम जनसमुदायमा यो अस्तिको बाढीबाट जुन यो मानवीय क्षति भयो, भौतिक क्षति आफ्नो ठाउँमा छ, जुन मानवीय क्षति भयो यसको चाहिँ पीडा अझै पनि हाम्रो मानसपटलबाट गएको छैन, त्यसकारणले चाहिँ यसबाट उठ्ने कोसिस हामी गर्नुपर्छ र यो कोसिस चाहिँ सरकारले पनि यसमा हातेमालो गर्नुपर्छ निजी क्षेत्रलाई. निजी क्षेत्र र सरकार भनेको नङ र मासुको सम्बन्ध भएको भनेर सरकारले पनि बुझ्दियो भने अलिकति सहज हुन्छ र यसले बजारलाई चाहिँ अलिकति चलायमान हुने अवस्थामा चाहिँ बजारलाई शिथिल बनाएको अवस्था छ. बजार र अर्थतन्त्र उठ्नलाई एउटा मेरुदण्डको हिसाबमा रहेको यो निजी क्षेत्रलाई उठाउनलाई चाहिँ यो अहिलेको बाढीले चाहिँ धेरै ठूलो असर गरेको छ. सरकारले बुझ्दछ र निजी क्षेत्रलाई कसरी अगाडि बढाउने भनेर सरकारले प्याकेज नै दिनुपर्ने अवस्था छ. त्यस कारणले बजार चाहिँ मलाई लाग्छ अहिले चाहिँ चलायमान 50 हाराहारीमा 50% हाराहारीमा गएको छ. अहिले बजार चलायमान हुने बेला हो तर हुन सकेन र अझै व्यवसायहरू अझै यसबाट चाहिँ मारमा पर्ने अवस्था छ. अब यो चाडबाड मात्रै होइन जाडोको लक्षित ल्याएको सामानहरू पनि कहाँ छ कुन अवस्थामा छ. र अर्को एउटा दुःखदायी कुरो के छ भने हाम्रो नेपाल सरकारको एउटा नीति भनौँ या चाइना सरकारले गर्न नदिएको कुरो चाहिँ जस्तै हाम्रो सामानहरू पारिपट्टि चाहिँ चाइनाको चाहिँ गोदाममा ट्रान्सपोर्टमा आएर बसिसकेपछि पारिपट्टि गएर अहिले पनि हामी हेर्न सक्ने अवस्था छैन. हामी जान पाउँदैनौँ. त्यही जिल्लाको मान्छेहरू मात्रै जान पाउँछौँ. हामीले पटक पटक गृह मन्त्रालय परराष्ट्र मन्त्रालय अन्तर्गतका सम्बन्धित निकायहरूलाई हामीले के भनिरहेको छौँ भने हामीले ल्याएको चाहिँ आफ्नो मालवस्तुहरू त्यो चाहिँ ठाउँमा चाइनिज पारिपट्टि ठाउँमा के कस्तो अवस्थामा छ हेर्न जान पाउनु पर्यो. यो तपाईँले व्यवस्था मिलाइदिनु पर्यो भनेर सरकारलाई हामीले भनिरहेको अवस्थामा आज पनि जस्तै तपाईँको कोरोना नाकाको कुरा गर्नुहुन्छ भने कोरोना नाकाको पारिपट्टि जानलाई त्यहीँको बासिन्दा मात्रै पारि जान पाउँछ अरू जान पाइँदैन. यो कुराहरूले गर्दा पनि हामी सबैतिरबाट अहिले थिलो थिलो भएको अवस्था छ. अहिले अत्यन्त दुःखदायी पीडै अवस्थामा हामी छौँ.
1: अब अहिले त यो चाडपर्वको समय दसैँ तिहार नजिकै गर्दाखेरि अलिकति व्यवसायहरू चाहिँ व्यापार व्यवसाय चल्ने समय हो. बजारमा पनि अघिल्लो वर्ष पनि त्यस्तै अवस्था थियो. खास व्यापार चलेन भन्ने थियो. उपभोग्य सामानहरू चाहिँ त्यो खपत हुनुपर्नेमा यस कहाँनिर अड्किरहेको छ. समस्या के हो खास?
0: यस्तो छ, यो तपाईँको कोरोना महामारी पछिको जुन यो चाहिँ तीन चार चाहिँ लगातारको चाहिँ यो पीडादायी अवस्थाहरू हामीले बेहोर्नु परिरहेछ. कोरोनाबाट हामी भर्खर उठ्दै थियौँ, फेरि बाढी गयो, त्यसपछि चाहिँ अनेक किसिमका चाहिँ भौगोलिक चाहिँ जटिलताले हामीलाई गाह्रो अवस्थामा ल्याएको थियो. तैपनि हामीलाई चाहिँ यो अहिले जुन हिसाबले पीडा भइरहेको छ, जुन हिसाबले अहिले हामीलाई गाह्रो भइरहेको छ, यो गाह्रोमा चाहिँ अब बजार चाहिँ त्यति पनि चलायमान भएको हामीले पाएको छैन, चलायमान हुने अवस्थामा छैन यतिखेर हुनुपर्ने हो. र राज्यले दिएको नीतिहरूमा पनि यसमा केही कुराहरू संकुचित भएको जस्तो हामीले फिल गरिरहेका छौँ. जस्तै अब यहाँले भनेअनुसार अब हरेक व्यवसायहरू चाहिँ पीडामा कसरी छ भने मलाई लाग्छ आजको दिनमा 150,000-2,00,000 त कालो सूचीमा व्यवसायहरू परिरहनु भएको छ. उहाँहरूलाई कालो सूचीबाट हटाएर कमसेकम पुनर्कर्जाको व्यवस्था गरेर सरकारले फेरि व्यवसाय गर्ने वातावरण मिलाइदिनुहोस् भनेर हामीले पटक पटक भनेका छौँ. सरकारले यसलाई हुन्छ हामी गर्छौँ भन्नुभएको छ, त्यो पनि हुन सकेको अवस्था छैन. र अर्को कुरो के छ भने जसरी यो बेलामा सामानहरू आएको छ त्यो सामानहरूलाई चाहिँ सरलीकरण गरेर बजार व्यवस्था गर्ने जिम्मा हाम्रो रहन्छ. तर सरकारले यसलाई चाहिँ अब कसरी लिएको छ थाहा छैन. चाडपाडमा खालि चाहिँ सरकारले चाहिँ निजी क्षेत्रले चाहिँ अलिकति बढी कमाउने कालो धन्दा गर्ने यो हिसाबले मात्रै निजी क्षेत्र दिने धरकपट हुने हिसाबले चाहिँ चेक जाँच गर्ने यो हिसाबमा मात्रै सरकार लाग्यो भने निजी क्षेत्र र सरकारको बीचको दूरी बढ्न सक्छ र यसले चाहिँ अर्थतन्त्रमा राम्रो चाहिँ एउटा चाहिँ सुझाव र राम्रो हिसाबले देखिन सक्दैन. त्यस कारणले चाहिँ आज बजार चाहिँ जुन हिसाबले गइरहनु पर्ने हो त्यो हिसाबभन्दा 50% तल भएको अवस्थामा छ.
1: अहिलेको सरकार धेरै ठूलो राजनीतिक परिवर्तन र ठूलो जनमत ल्याएर स्थापित भयो र आम नागरिकको अपेक्षा पनि धेरै थियो. झण्डै 6 महिना पनि पार गरेको अवस्था छ. आधा वर्ष त पुरा नै भयो. अब सरकारको कामको मूल्याङ्कन गर्ने समय पनि लगभग आउने अवस्था आयो. भरे यो पीडाको अवस्था छ, अहिले नै अब भन्ने अवस्था पनि छैन. उद्धार राहतकै काममा जुटिराखेको अवस्था छ.
0: सरकारले एउटा के चाहिँ गरिदिनु पर्थ्यो भने कमसेकम व्यवसायहरूलाई के गरिदियो भने अब तपाईँले सरल तरिकाले व्यवसाय गर्न सक्नुहुन्छ भनेर कमसेकम एउटा व्यवसाय मात्रै वातावरण गरेर एउटा जनसरकारको चाहिँ हिसाबले चाहिँ व्यवसायहरूसँग राय सुझाव लिने हुन्थ्यो. जस्तै चाहिँ हामीले के भनेको थियौँ भने जब यो सरकार आइरहेको अवस्थामा चाहिँ हामीले ठूलो अपेक्षा गरेका थियौँ अब केही कुराहरू परिवर्तन आउँछ, भ्याटका दर रेटहरू चेन्ज हुन सक्छ, अनि केही चाहिँ अरू नीतिहरू चाहिँ राजस्व नीतिहरू चेन्ज हुन सक्छ. हामीले चाहिँ बजेट भाषणभन्दा केही अगाडि नेपाल राष्ट्रिय व्यवसाय महासंघले अर्थमन्त्रीलाई एउटा सुझाव पेश गरेको थियो. त्यो सुझाव चाहिँ तपाईँको चाहिँ 13% भ्याटलाई चाहिँ 10% गरिदिनुहोस्. जबकि पहिला चाहिँ तपाईँको 52 सालमा चाहिँ यो चाहिँ माओवादी जनयुद्ध भएको बेलामा त्यतिखेर भ्याट 10% नै थियो तपाईँको. त्यतिखेर तत्कालीन सरकारले चाहिँ सरकारलाई चाहिँ अलिकता चाहिँ यो हतियार किन्नलाई पैसा भएन, राज्य चलाउन पैसा भएन, यसले रेभेन्यू अलिकता चाहिने भयो भन्ने अवस्थामा तत्कालीन अवस्थामा चाहिँ 10 को भ्याटलाई 13% बनाएर यसलाई पछि चाहिँ सहज भएपछि समायोजन गर्ने भन्ने कुरो त्यतिखेर भएर 10 लाई 13 गरियो। र अहिलेको अर्थमन्त्रीलाई हामीले उहाँ आफै विज्ञ हुनुहुन्छ, अहिलेको अर्थमन्त्रीलाई पनि अब चाहिँ यो भ्याटलाई चाहिँ कमसेकम 13 लाई 10 गरिदिनुहोस्, केही चाहिँ राजस्वको कुराहरूलाई सरलीकरण गरिदिनुहोस् र चाहिँ यो ब्याङ्क ब्याज दरहरूको विषयमा अलिक चलायमान हुने हिसाबले ब्याङ्कमा भएको चाहिँ तरलताहरू चाहिँ निज क्षेत्रलाई चाहिँ तलसम्म नगएको अवस्थालाई यसलाई चाहिँ सरलीकरण गरिदिनुहोस् भन्ने कुराहरू गर्थ्यो। तर सरकारले या गर्दै हुनुहुन्छ या उहाँले बुझ्नु भएको छैन या चाहनु भएन, यो त उहाँहरूको कुरो हो। तैपनि हामीले अझै पनि के भन्छौँ भने यो जुन अवस्था छ सरकारले चाहिँ चाहेर गर्न नसकेको भन्दा पनि सरकारले बुझ्दैछ भन्ने जस्तो लाग्छ मलाई। र केही चाहिँ निज क्षेत्रहरूलाई अस्ति प्रधानमन्त्रीले बोलाएर पनि तपाईँलाई कुन कुन कुराहरू सरलीकरण गर्न सकिन्छ, के गर्यो भने सहज हुन्छ भन्ने हिसाबले जुन अस्ति निज क्षेत्रका केही क्षेत्रहरूलाई बोलाएर उहाँले सुझाव लिनुभएको थियो प्रधानमन्त्रीले, त्यो एउटा चाहिँ सकारात्मक पछि थियो, त्यो हिसाबले जान सकियो भने राम्रो हुन्छ। तर सरकार अहिले त्यो पाटोमा गइरहेको जस्तो मलाई लाग्दैन। सरकारले चाहिँ जस्तै अब एमआरपीको कुराहरू पनि यसैमै जोडिन्छ। एमआरपी कुरो चाहिँ के थियो भने अहिले चाहिँ हामीले के भन्न थियो भने अति आवश्यकताका सामानहरूलाई चाहिँ वर्गीकरण गरेर एमआरपी लगाइयोस्, सबै जस्तै लत्ता कपडादेखि लिएर अरूको सामानहरू त विलासिताका सामानहरू एमआरपी नलगाउनुहोस्, यसलाई चाहिँ वर्गीकृत गरेर चाहिँ जुन आवश्यकताको सामान छ मानव जीवनसँग जोडिएको कुराहरू एमआरपी लगाएर यसलाई सुरु गर्नुहोस् भन्ने हिसाबले गरेको थियो। तर बजारमा त्यो हिसाबले हुन सकेको छैन। र अर्को कुरो चाहिँ उहाँहरूले त्यसलाई चाहिँ चेक जाँच गर्दा पनि कमसेकम बजारको अवस्था हेरेर व्यवसायको पिरमर्का हेरेर चेक जाँच गरिदिनुहुन्न म नेपाल सरकारलाई अनुरोध पनि गर्न चाहन्छु।
1: तपाई अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिँदै नेपाल सुनिरहनु भएको छ। आज हामी भदौ 10 गतेको विनाशकारी भोटेकोशी बाढ़ीपछि प्रभावित रसुवाको केरुङ नाका, यसअघि नै बन्द रहेको सिन्धुपाल्चोको तातोपानी नाका तथा लगातारको वर्षाका कारण क्षति पुगेपछि ठप्प बनेको मुस्ताङको कोरला नाकाका कारण चीनसँगको स्थल व्यापारमा परेको असरका विषयमा केन्द्रित भएर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ, उहाँसँगको थप कुराकानी बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी चीनसँगको व्यापार ठप्प भएसँगै बजारमा परेको प्रभाव, व्यवसायीले भोग्नु परेका समस्या, चाडपर्वको समयमा हुन सक्ने आपूर्ति श्रृंखला अवरोध तथा मूल्यवृद्धिको जोखिमका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ। अलिकति यो बैंकिङ क्षेत्र व्यवसायसँग प्रत्यक्ष सरोकार राख्ने राष्ट्र बैंक, त्यस पछाडि अरू बैंकहरू, पछिल्लो समय यो ब्याज दर अत्यधिक घट्दाखेरि पनि लगानी विस्तार हुन सकेन भन्ने छ। ब्याज दर चाहिँ घटाउने तर अरू नियमहरू अलिकति कड़ा बनाएर व्यवसायहरूलाई कालो सूची लगाएका यहाँ समस्याहरू अलिकति बढ़ेको देखियो।
2: पक्कै पनि हो यो, किनभने अब अहिले मलाई चाहिँ अब यही नेपाल राष्ट्रिय व्यवसाय महासंघले 3 वर्ष अगाडि अत्याधिक मात्रामा रहेको ब्याङ्क ब्याज दरको विरूद्धमा हामीले सड़कमै गएर आन्दोलन गरेर सिंगल डिजिटमा चाहिँ डिजिटमा ब्याज दर ल्याउनु पर्यो भनेर 10,000 मान्छेको जुलुस ल्याएर ब्याज दर घटाउनु पर्यो भने हामी लाग्यो। र अहिले सिंगल डिजिटमा ब्याज दर आइरहे पनि अहिले चाहिँ ब्याङ्कहरूले लगानी गरिरहेको अवस्था छैन, किनभने यसमा के छ भने सरकारको नीति नै यसमा चाहिँ सही नहुनाले चाहिँ पैसाहरू चाहिँ यो चाहिँ निजी क्षेत्रमा चाहिँ तल्लो तहमा चाहिँ जान सकेको अवस्था छैन। जस्तै कृषिमा लगानी गरिरहँदा पनि लगानी गर्नुभन्दा अगाडि कृषि क्षेत्रमा लगानी गर्दाखेरि के कुराहरू सरल तरिकाले लगानी गर्यो भने यो पैसाहरू कृषिमा जान सकिन्छ, व्यवसायलाई लगानी गर्यो भने कुन कुन चाहिँ कुराहरू सहजीकरण गरेर नै व्यवसायले पैसा लिन सक्छ, उद्योगले पैसा लिन सक्छ, अरू प्राइभेट सेक्टरले पैसा लिएर यसलाई चाहिँ उद्योग धन्दाहरू गरेर काम गर्न सक्छ भन्ने सरकारले बुझ्न चाहेन या बुझेर पनि उहाँले सोच्नु भएन। आज चाहिँ 5% 6% ब्याङ्क दर हुँदाखेरि पनि यो पैसाहरू चाहिँ निजी क्षेत्रको चाहिँ तल्लो तहमा गइरहेको अवस्था छैन। यसमा चाहिँ मैले अहिले पनि यहाँलाई भनिसकेँ 1,50,000 से 2,00,000 त तपाईँको चाहिँ व्यवसायहरू कालो सूचीमा हुनुहुन्छ, त्यो कालो सूची हटाएर कम त्यो व्यवसायलाई फेरि उहाँहरूको त ज्या जथा सबै श्री सम्पत्ति चाहिँ ब्याङ्कमै छ, उहाँहरूलाई त्यो कालो सूचीबाट हटाएर व्यवसाय गर्ने वातावरण मिलाएर फेरि पुनर्कर्जाको व्यवस्था गरेर व्यवसायलाई चाहिँ कमसेकम व्यवसाय गर्ने वातावरण मिलाइदिनुहोस् भनेर हामीले बारम्बार भनेको छौँ, ब्याङ्करलाई भनेको छौँ, राष्ट्र ब्याङ्कको चाहिँ अहिले गभर्नरलाई पनि हामीले भेटेको अवस्था छ। तर सरकारले जुन नीति ल्याउनु पर्ने त्यो नीतिले चाहिँ असहज भएको कारणले गर्दाखेरि यो पैसाहरू चाहिँ बजारमा नआएको जस्तो हामीलाई अनुभव छ।
1: चाडपर्वको समयमा व्यवसायहरूले सबैभन्दा बढी अलिकति आरोप खेप नि भनेको बजारमा मूल्य बढ़ायो, सामान पर्याप्त हुँदाहुँदै पनि कालोबजारी गर्यो अथवा सामान स्टक राखेर पछि बेच्यो भन्ने खालको त्यो आरोप बिहोर्नुपर्छ। तपाईँहरू अब यो प्रतिनिधिमूलक संस्थाको तपाईँ प्रमुख हुनुहुन्छ, बजार अनुगमन, मूल्य निर्धारण, एमआरपी लगायतको विषयमा राज्यले कस्तो चाहिँ काम गरिरहेको छ बजारमा, तपाईँहरूसँग समन्वय के छ?
2: यस्तो छ, एमआरपीको विषयमा हामीले एमआरपीको हुँदै हुँदैन भनेर हामीले विरोध त गरेनौ, त्यही पनि अब मलाई लाग्छ केही ठाउँमा यो किसिमको चाहिँ अलिकता चाहिँ कालोबजारी भएको भन्ने कुरो चाहिँ तपाईँहरूको संचार माध्यमबाट सुनिएको छ। तर हाम्रो सेक्टरमा आयात गरेको सामानहरूमा त्यस्तो चाहिँ अब एकदमै उथल पुथल हुने गरेर बदमाशी गरेको देखिएको जस्तो हामीलाई लाग्दैन, हाम्रो जानकारीमा छैन। जस्तै खाद्यान्नको कुराहरूमा केही कुराहरू सुनिरहेको छ, जस्तै चिनीमा अस्ति के कुराहरू आए, सिमेन्टमा यो कुराहरू आए होइन, जस्तै ग्यासमा पनि यो कुराहरू सुन्नमा आइरहेको छ भने यो कुराहरू चाहिँ सरकारले अलिकता यसलाई चाहिँ अध्ययन गरेर कसरी हुन्छ यसलाई सरलीकरण गर्न सरकारको पनि यसमा ध्यान जानुपर्छ। र हामीले चाहिँ सकेसम्म हाम्रो चाहिँ यो नेपाल राष्ट्रिय व्यवसाय महासंघ अन्तर्गत रहेका सम्पूर्ण उद्योगी व्यवसायी पनि हुनुहुन्छ, निजी क्षेत्र यसमा जति पनि हुनुहुन्छ, हामीले चाहिँ उहाँहरूलाई कमसेकम यो चाडपाड बेला मात्र नभइकन कुनै पनि समयमा आफूले व्यापार व्यवसाय गर्ने सामानहरूमा सरलीकरण गरेर उपभोक्तासम्म पुर्याउनुहोस् भनेर हामीले पटक पटक भनेको अवस्था छ। जस्तै अब यसमा चाहिँ एमआरपीको कुराहरू जोडिरहँदाखेरि एमआरपी चाहिँ हामीलाई चाहिँ गाह्रो के छ भने अब भन्सार दरबन्दीले चाहिँ यो चाहिँ एमआरपीको अलिकति समायोजन नभएको कुराले गर्दाखेरि एमआरपी लगाउन अलिक गाह्रो छ, त्यसलाई चाहिँ अनि समायोजन गर्नुपर्छ भन्ने हामीले सरकारलाई सुझाव दिएको छौँ। र यसमा कालोबजारको हिसाबमा नेपाल राष्ट्रिय व्यवसाय महासंघ अत्यन्त चनाखो भइरहेको छ, हाम्रो व्यवसाय हामी अन्तर्गत रहनुभएका उद्योगी व्यवसायहरूलाई चाहिँ यसबाट चाहिँ तपाईँले पनि यो बेलामा चाहिँ जनता पीड़ित छन्, जनतालाई सेवा गर्नुपर्छ र यतिखेर हामीले चाहिँ केही सेवा र सहयोग गर्यो भने भोलि फेरि हामीले बसेर फेरि काम गर्न सक्छौँ, भोलिका दिनमा फेरि हामीले 2 मा 2 4 गरेर हामीले कमाउन सक्ने अवस्था हुन्छ, आजको दिन हामी पीड़ादायी अवस्था छ, तमाम नेपाली जनताहरूलाई चाहिँ सेवामूलक भावनाले पनि हेर्नुपर्ने हुन्छ। व्यवसायले चाहिँ तपाईँले यसरी व्यवसाय गरिदिनुहोस् भनेर हामीले उद्योगी व्यवसाय र अरू चाहिँ साना मजल्लो व्यवसायलाई पनि भनिरहेको छौँ।
1: कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग हुनुहुन्छ नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठज्यू। अब अध्यक्ष यहाँलाई मैले अलिकति व्यवसायहरू सरकार विशेष गरी अझ सुरक्षा संयन्त्र पनि यसमा जोडिन्छ। यो भन्सारमा चोरी पैठारी र अवैध व्यापारको समस्याहरू नेपालमा बल्झिरहन्छ कि, विशेष गरी भारतबाट आउने चीनतर्फको त्यति समस्या यो विषयमा सुनिँदैन, त्यसमा चाहिँ सरकारको ध्यान पुगेको जस्तो देखिन्छ कि देखिन्न सीमानाकाहरूमा?
2: यस्तो छ, यो अहिले जुन नयाँ सरकार आइसकेपछि चोरी पैठारीको कुराहरू केही मात्रामा अलिकता चाहिँ कमी भएको हामीले महसुस गरेको छौँ। जस्तै अब यो चोरी पैठारी भन्ने बित्तिकै यो चाहिँ अब भारतबाट चाहिँ भारतको खुल्ला सिमाना नाकाहरूमा यो बढी भएको आउँछ। यसमा पनि अलि बेसिक मात्रामा चाहिँ अब कस्मेटिकका सामानहरू, लत्ता कपडाहरू, खाद्यान्नका अरू आइटमहरू यसमा चाहिँ अलि बढी आइरहेको जस्तो लाग्छ। र खुल्ला सिमाना कारणले गर्दा सरकारले चाहेर पनि यसलाई रोक्न सकेको अवस्था छैन। तर अहिले यो जुन नयाँ सरकार आइसकेपछि अवस्थामा हिजोको दिनभन्दा चोरी पैठारीहरू चाहिँ केही कम भएको अवस्था छ। हामीले सरकारलाई पटक पटक भनेको छौँ, त्यही सामानहरू आयात गर्दाखेरि बेच्ने एउटा चाहिँ जुन एउटा व्यवसायी छ, त्यो व्यवसायले चाहिँ खुल्ला रूपले उसले चाहिँ आफ्नो स्वच्छ व्यापार गर्न चाहन्छ, उसले सामान आयात गर्छ, त्यो सामान ल्याएर बेच्दाखेरि चाहिँ एउटा कस्ट पर्छ भने त्यही सामान चोरी पैठारीबाट आउँदाखेरि गाह्रो हुन्छ। त्यसलाई चाहिँ सरकारले बुझिदिनुहोस् भनेर पहिला पनि भनेको अवस्था छ। मलाई लाग्छ व्यवसायहरू पनि अहिले चाहिँ चोरी पैठारी कम भएको हामीले महसुस गरेको अवस्था छ। यो सरकारले चाहिँ त्यसमा चाहिँ अलिकता चाहिँ पहिलाको भन्दा केही सरलता र केही सहज भएको हामीले फिल गरेका छौँ।
1: अब यो चीनसँगको नाकाहरू बन्द भइसके पछाडि अहिले भलै आज चाहिँ हामी यो बुधबार यो कुराकानी गर्दैछौ, तातोपानी नाका खुल्छ भन्ने खालको पनि हिजोसम्मको चर्चा थियो, अब के हुन्छ हेरौं। भारतबाट चाहिँ सामान आयात गर्ने दशैंमा त्यो अवस्था छ कि छैन, अथवा त्यो गर्दाखेरि हामी चाहिँ कति चाहिँ मारमा पर्छौं?
2: कस्तो हुन्छ भने कतिपय सामानहरू इण्डियाको भारतबाट पनि आइरहेको हुन्छ र कतिपय सामानहरू त्यो सामानहरू चाइनाबाटै आउनु पर्ने सामानहरू हुन्छ, त्यो सामान चाहिँ फरक पर्छ। जस्तै अब चाइनाबाटै आउने सामानहरू पनि बाइक कन्टेनर आउने, कलकत्ता भएर आउने सामानहरू चाहिँ सहज तरिकाले चाहिँ अहिले आफ्नो ठाउँमा गन्तव्यमा पुगिरहेको अवस्था छ भने, अब भारतबाट आउने सामानहरू पनि अस्तिको पहिरोले गर्दाखेरि, अस्तिको झरीले गर्दाखेरि केही बाटोहरू, केही राजमार्गहरू अवरुद्ध भएको कारणले गर्दाखेरि यो त्रिभुवन राजपथ भएर सामानहरू घुमेर आएको छ। त्यसले चाहिँ अलिकता केही समय अवधि मात्रै लागेको देखिन्छ। तर चाहिँ मलाई लाग्छ चाइनाबाट आउने सामानहरू असहज भएर त्यो सामानहरू चाहिँ आउन सकेन भने बजारमा चाहिँ अलिकता चाहिँ मागको पूर्ति हुन चाहिँ गाह्रै छ, त्यो सामानहरू चाहिँ सहज त हुन जरुरी छ।
1: अलिकति मैले यहाँको संगठनको कुराहरू गर्न चाहे, यसमा चाहिँ सानादेखि ठूला व्यवसायसँग जोडिएको अवस्था छ। महासंघमा अहिले विभिन्न प्रकृतिका व्यवसाय आबद्ध भइरहँदा साना पसलेदेखि ठूला व्यवसायसम्मका आफ्ना किसिमका समस्या छन् होइन। साना व्यवसायहरू चाहिँ विशेष गरी समयमा यो दर्ता प्रक्रियामा नगएको विषय अथवा होइन राज्यको कानूनी दायरामा नआएको, कर्म नसमेटिएको भन्ने सरकारको चाहिँ के छ बजारको अवस्था, त्यस्तो व्यवसायहरूलाई एकीकृत गर्ने कुरामा महासंघको ध्यान के छ?
2: यसमा चाहिँ हामी नेपाल राष्ट्रिय व्यवसाय महासंघमा चाहिँ साना तथा मझौला व्यवसायहरू सबै आबद्ध हुनुहुन्छ। यसमा उद्योगी पनि हुनुहुन्छ, आयातकर्ता पनि हुनुहुन्छ, साना सर्टरमा बसेर व्यवसाय गर्ने व्यवसायी पनि हुनुहुन्छ। हामीले उहाँहरूलाई पटक पटक, जस्तै हाम्रो चाहिँ अहिले फिलहाल 22 चाहिँ संघहरू बिनेर यो महासंघ बनेको छ। यो हामीसँग आबद्ध भएको संघहरूलाई प्रत्येक चाहिँ संघमा गएर हामीले चाहिँ उहाँहरूको घर दैलोमा गएर व्यवसायहरूलाई भेटेर चाहिँ कमसे कम तपाईँको चाहिँ स्थानीय सरकारमा दर्ता भइदिनुहोस्, चाहिँ त प्यान अथवा भ्याटमा दर्ता हुनुहोस्, यो कुराहरू चाहिँ पहिलाको भन्दा धेरै सहजीकरण छ होइन। यसमा चाहिँ सर्टरमै बसेर व्यवसाय गर्नेहरू चाहिँ मलाई अलमोस्ट लाग्छ 99% नै दर्ता भएर चाहिँ सरकारलाई राजस्व तिरेरै बसेको अवस्था छ, हामीसँग आबद्ध भएको र हाम्रो चाहिँ चिनजानमा भएको व्यवसायहरूको हुनाले। तर पहिलाको भन्दा अहिले चाहिँ सहजीकरण गरेर चाहिँ यसमा चाहिँ धेरैभन्दा धेरै व्यवसायहरू चाहिँ नेपाल सरकारले दिएको दायराभित्र रहेर हामी व्यवसाय गरेका छौँ र हाम्रो चाहना पनि हाम्रो व्यवसायलाई यही भनिरहेको छौँ कि तपाईँहरूले नेपाल सरकारको दायरामा रहेर स्थानीय सरकार, केन्द्र सरकार सबैमा दर्ता भएर कुन कुन निकायमा दर्ता हुनुपर्ने, घरेलुमा दर्ता हुनुपर्ने कि वाणिज्यमा दर्ता हुनुपर्ने, ओडामा दर्ता हुनुपर्ने कि, यो कुराहरू चाहिँ हामीले सुसज्जित तरिकाले चाहिँ हाम्रो व्यवसायहरूलाई सम्झाएर बुझाएर उहाँहरूलाई चाहिँ के कुराहरू चाहिँ हामीले चाहिँ प्रशिक्षण दिएर पनि हामीले दर्ताको प्रक्रियामा लगाएका छौँ। पहिलाको भन्दा अहिले चाहिँ सहज तरिकाले हामीले व्यवसायलाई चाहिँ यो प्रक्रियामा लगाइरहेछौँ।
1: व्यवसायहरू महासंघमा आइरहँदा सबभन्दा कस्ता खालका समस्याहरू बढी चाहिँ उहाँहरूले राख्नुहुन्छ गुनासोहरू?
2: यस्तो छ, अब यो ठाउँ ठाउँ अनुसारको जस्तै आयात सेक्टरमा भन्नुहुन्छ भने आयात सेक्टरमा चाहिँ अब भन्सारका दरबन्दीको कुराहरू रहन सक्छ, यही अहिले बाढी पहिरोको कुराहरू रहन्छ, सरकारका नीतिको कुराहरू रहन सक्छ, आयात सेक्टरमा रहन्छ भने उद्योगको कुराहरूमा आफ्नै गुनासो छ। जस्तै हाम्रो नेपालमा त कच्चा पदार्थ केही पनि छैन, यहाँ उद्योगीहरू पनि हामीसँग जोडिनु भएको छ, सबै चाहिँ तेस्रो मुलुकबाट चाहिँ कच्चा पदार्थ र मेटेरियल आउने हुनाले यो समयमा सामान, जस्तै अहिलेको अवस्थामा पनि यहाँ कतिपय उद्योगहरू तपाईँको 40% हाराएर पनि उद्योग चलेको अवस्था छैन, किनभने किन चलेन भने सबै कच्चा पदार्थ त चाहिँ अहिले यो बाढीले गर्दा आउन सकेन, त्यस कारणले चाहिँ त्यसमा पनि हामीलाई उद्योगहरूले चाहिँ गुनासो गरिरहेको अवस्था छ। यो कुराहरू पनि हामीले सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छौँ। र अर्को सट जो सटरमा बसेर व्यापार गर्नुहुन्छ, जुन महलमा बसेर व्यापार गर्नुहुन्छ, उहाँहरूको चाहिँ गुनासो आफ्नै किसिमको गुनासो छ। उहाँहरूको गुनासो कस्तो छ भने तपाईँको चाहिँ बजार अनियन्त्रित भयो, बजारमा चाहिँ सब माग अनुसारको सामान आउन सकेन भन्ने उहाँहरूको एउटा उपेक्षा छ भने, अर्को उपेक्षा उहाँहरूको के छ भने एमआरपीको विषयलाई चाहिँ अलिकति चाहिँ एकीकृत गरेर चाहिँ एमआरपी लागू गर्नु पर्यो, एमआरपीले हामीलाई असहज भयो होइन, यसमा चाहिँ आयात र चाहिँ रिटेल चाहिँ कर्ताको बीचको चाहिँ दूरी पनि अलिकति बढेको अवस्थामा चाहिँ एमआरपीलाई चाहिँ भन्सार दरबन्दीहरूलाई कम गरेर चाहिँ यसलाई लान सकिएर समायोजन भयो भने एमआरपी हामी खुल्ला रूपले जति हो जसले चाहिँ इलेक्ट्रोनिक सामानहरूमा जति हो 100% एमआरपी राखेर व्यापार व्यवसाय भइरहेछ, हामी पनि त्यही चाहन्छौँ कि भन्सार दरबन्दीहरूलाई कम गरेर यसलाई लान सकियो भने एमआरपी राखेर हामी खुल्ला तरिकाले राज्यले चाहे अनुसार हामीले व्यापार व्यवसाय गरेर उहाँलाई हामी ट्याक्स तिरेर रेभेन्यू तिरेर हामी व्यवसाय गर्न सक्छौँ।
1: आज हामीसँग कार्यक्रम बदलिँदै नेपालमा नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ हुनुहुन्छ। अब श्रेष्ठज्यू, यो जसरी यहाँले चाहिँ कच्चा पदार्थको कुरा गर्नुभयो, आयात गर्दाखेरि अलिकति व्यवसायहरूलाई पीड़ा यसमा छ, समस्या देशभित्र चाहिँ उत्पादन गर्न सकिएन भन्ने कुनै कुरा उठाउनु भयो, यो सरकार आइसके पछाडि अलिकति उद्योग धन्दाहरू हामी चलायमान बनाउँछौ अथवा पुराना बन्द रहेका जीर्ण रुग्ण उद्योगहरू खोल्छौं भनेर उहाँहरूले नारा पनि दिनुभयो एकपटक, केही ठाउँमा त्यस्तो प्रयास पनि भएको देखियो। पछिल्लो समय देशभित्र उद्योग सञ्चालनमा के चुनौती भयो, यसमा राज्यले चाहिँ कस्तो खालको नीति ल्याउनु आवश्यक थियो र अहिलेको अवस्था के छ?
2: अब यहाँले भन्नुहोस् त यो अहिले जुन नयाँ सरकार आइसकेपछि यी कुराहरू यहाँले चाहिँ अहिले भनिरहनु भएको कुराहरू राज्यले अहिले के कुराहरू गर्न पनि चाहिरहेछ, गर्न पनि खोजिराख्नु भएको छ। तर हाम्रो भनाइ के हो भने नेपालमा कुनै पनि उद्योग धन्दा सञ्चालन गर्ने भने त्यसलाई के कुराले असिरो छ, कुन कुन कुराले बाधा अर्चन छ, त्यो सरकारले राम्रोसँग बुझेर त्यसलाई सहजीकरण गरिदिनु पहिलो नम्बरमा त्यो भन्न चाहन्छौँ। र अर्को चाहिँ कतिपय जस्तै जनकपुर चुरोट कारखाना, गोरखाली टायर उद्योग, हिमालय सिमेन्ट होइन, तपाईँको चाहिँ हेरोडा सिमेन्ट लगायतका उद्योगहरू चाहिँ रुग्ण भएर बसेको उद्योगहरूलाई छिटो चलाउनु पर्यो, सरकारको मातहरूमा यदि राखेर चल्दैन भने त्यसलाई प्राइभेट सेक्टरसँग जोइन्ट भेन्चरमा पनि चलाउनु पर्यो भनेर हामीले सुझाव दिएको छौँ। केही उद्योगहरू चाहिँ अब जस्तै यो चाहिँ हेरोडा भएको कपडा उद्योगहरू सुरु भयो भन्ने हामीले सुन्यौँ, अत्यन्त खुसी कुरा हो। अब जस्तै गोरखाली टायरलाई पनि त्यही हिसाबले अगाडि बढाउनु पर्यो, जुन जहाँ जे हिसाबले जुन उद्योगहरू रुग्ण भएर बसेको छ त्यो उद्योगहरूलाई चलाउन सकियो भने त अलिकति चाहिँ हामीले सहज हुनसक्छ। यहाँ हाम्रा कहाँ चाहिँ नेपाली दाजुभाइ दिदीबहिनीहरूले त्यसमा चाहिँ काम पनि पाउँछ, त्यहाँबाट केही आय आर्जन पनि गरेको हुन्छ र त्यो रेभेन्यू अन्त नगरेर नेपालमै रेभेन्यू पनि बस्न सक्छ। नेपाल खालि आयातमुखी मात्रै भएको कारणले गर्दा फेरि अलिक असहज छ। यो देशलाई चाहिँ कमसेकम उत्पादनमुखी बनाउन सक्यो भने सरकारले, यो अहिलेको सरकारले हामीले अपेक्षा त्यो गरेका छौँ, नेपालमै केही उद्योगहरू सञ्चालन होस्, त्यो उद्योगहरू सञ्चालन गर्न विभिन्न कठिनाइहरू छ, दर्ता प्रक्रियाको कुराहरू छन्, तपाईँको चाहिँ कच्चा पदार्थहरू भनेको समयमा नआउने त्यो कुराहरू छन्, मजदुरका समस्याहरू छन्। जस्तै यहाँलाई म एउटा के पनि कुरो फेरि अहिले अवगत गर्न चाहे भने हाम्रो दक्ष जनशक्तिहरू छैन, हाम्रा युवाहरू सबै विदेश पलायन भइरहेको छन्। यो सरकारले विदेशमा भएका युवाहरूलाई नेपाल ल्याएर हामी यहीँ काम लगाउँछौँ भने जुन हिसाबले उहाँले एउटा नारा दिनुभएको थियो त्यो नारालाई सार्थक गरिदिनुहुन्छ भने हामी सम्पूर्ण निजी क्षेत्रको उहाँलाई अनुरोध पनि छ। र दक्ष जनशक्तिलाई उहाँले अब के छ, जस्तै गोरखाली टायर उद्योगमा काम गर्नलाई यदि कोही मान्छे त्यहाँ चाहन्छ भने सरकारले त्यसलाई उद्योग गर्नुभन्दा अगाडि चाहिँ त्यसलाई दक्ष जनशक्तिलाई एउटा ट्रेनिङ दिने व्यवस्था मिलाइदिनु पर्यो, त्यो हिसाबले चाहिँ जनतालाई सुसज्जित गरेर अगाडि बढाइदियो भने चाहिँ हिजो भएको चाहिँ बाहिर गएका जनताहरू, हिजो युवाहरू चाहिँ देशमा रोजगारी भएर बस्ने अवस्था हुनुहुन्छ र भएको चाहिँ यहाँका युवाहरू बाहिर नजाने अवस्था हुन्छ। यो राज्यले बुझेको कुरा छ, उहाँहरूले चाहिँ विभिन्न नाराहरूमा ल्याएको नाराहरूमा यो पनि एउटा हामीले सुनेको छौँ, तर हामीलाई लाग्छ यहाँ भएका युवाहरूलाई बाहिर नपठाइकन दक्ष जनशक्ति यहीँ उत्पादन गरेर ट्रेनिङका व्यवस्थाहरू मिलाएर यहाँ गरिदिनु भयो भने हाम्रा युवाहरू यहीँ रहन्छन्, हाम्रा उद्योगहरू यहीँ चल्छन् र हाम्रा सम्पत्तिहरू यहीँ नेपालमा रहे चाहिँ हामी हाँसी खुसी व्यवसाय गर्न सक्छौँ भन्ने हाम्रो धारणा छ।
1: अब यो उद्योग व्यवसायहरू सञ्चालन गर्ने सन्दर्भमा सरकारले विगतमा निजी क्षेत्रलाई दिँदाखेरि कतिपय चलायमान हुन सकेनन् अथवा चाहिँ धराशायी बने अथवा चाहिँ त्यहाँ चाहिँ गलत क्रियाकलाप भयो, उद्योगहरू संरक्षण भएनन् भन्ने आरोप पनि लाग्यो। समग्रमा यो उद्योग व्यवसाय सञ्चालन गर्ने सन्दर्भमा निजी क्षेत्रले पूर्ण रूपमा चाहिँ स्वामित्व लिन पाउनुपर्छ अथवा राज्यले पनि यसमा केही योगदान दिन सक्छ, के हुन्छ राज्यको छुट्टै गर्नुपर्ने काम र व्यवसायहरूले गर्नुपर्ने कामको फरक?
2: यस्तो छ, यसमा यो चाहिँ व्यवसायले यो मात्रै भनिरहेको छ भने त्यो सम्पूर्ण जस्तै कुनै एउटा उद्योग रुग्न भएर बसिरहेको छ भने निजी क्षेत्र मात्रै सञ्चालन एउटा जोइन्ट भेटर र पार्टनरसिपमा पनि काम गर्न सकियो होइन, निजी क्षेत्रलाई केही पर्सेन्ट लगानी गर्न दिने, सरकारले केही पर्सेन्ट लगानी गरिरहेछ, सरकारको पनि त्यसमा दायित्व रहन्छ र निजी क्षेत्रको पनि दायित्व भयो भने त्यसलाई चाहिँ फुल स्पिडमा काम गरेर चाहिँ अगाडि बढ्न सक्छ। जस्तै सरकारी तर्फबाट काम हुँदाखेरि धेरै उद्योगहरू हिजो चलेका चाहिँ हिजो चाहिँ 20 वर्षदेखि अगाडि 30 वर्ष चलेका उद्योगहरू आज रुग्न भएको अवस्थामा त्यो उद्योगहरूलाई चाहिँ त्यहाँको संयन्त्रहरू, त्यहाँको कर्मचारीका कुराहरू, त्यहाँका चाहिँ अनेक किसिमको नियमहरू पालना गरेर चाहिँ सरकारले नटेरेको हो कि, सरकारले काम लाउन नसकेको हो कि, सरकारको ध्यान राम्रोसँग नगएको भए, नीति राम्रो नभएको हो कि, त्यस कारण यी कुराहरू सबै परिवर्तन गरेर निजी क्षेत्रलाई केही पार्टहरू चाहिँ जोइन्ट भेन्चरमा राखेर सरकार र निजी क्षेत्र बीचको समझदारी गरेर काम गरे भने यो उद्योगहरू सञ्चालन गर्न खासै गाह्रो छैन। यसमा त हामीले पटक पटक भनिरहेका छौँ, जति पनि रुग्न भएको उद्योगहरू छिटोभन्दा छिटो सञ्चालन गर्न सक्यो भने हामीले देशमा रोजगार सिर्जना गर्न सक्छौँ भनेर हामी सरकारलाई भनि नै राखेका छौँ र निजी क्षेत्र यसमा तयार पनि छ।
1: अब पछिल्लो समय मनोज बाबु श्रेष्ठज्यू, युवाहरू चाहिँ दैनिक रूपमा ठूलो मात्रामा विदेशिने क्रम छ, देशभित्र रोजगारी भएन भनेर यो व्यवसाय चाहिँ सुरु चाहिँ गर्न चाहिँ कसैले गर्यो भने पनि त्यो व्यवसायको दीर्घकालीन रूपमा संरक्षणको स्वामित्व लिने भएन कि व्यवस्थापन, जस्तो राज्यले केही कुरामा, जस्तो तपाईँको लगानीको सुरक्षाको कुरा मैले गर्न चाहेँ, त्यसमा चाहिँ राज्यले कस्तो के ध्यान दिनुपर्छ केही कुरामा होइन? कोही नागरिकले आफूसँग भएको केही सानो व्यवसाय लगानी गर्छ भने त्यो लगानीको सुरक्षाको ग्यारेन्टी, भोलि कालो सूचीमा जानेदेखि लिएर व्यवसाय कोही अरू कारणले धराशायी बन्यो भने त्यसतर्फ राज्यले चाहिँ सोच्नुपर्ने अवस्था चाहिँ के हो खास?
2: यसमा कसो छ भने उद्योगी निजी क्षेत्र भन्ने बित्तिकै राज्यले हेर्ने दृष्टिकोणै हाम्रो चाहिँ अलिक फरक भएको हामीले महसुस गरिरहेछौँ र यथार्थमा कुरो पनि यही छ होइन। कमसेकम त्यो निजी क्षेत्रले उद्योगहरू केही व्यवसायहरू गरिरहेको अवस्थामा त्यहाँ के कुराहरू जटिलता छ, जटिलता भएको कुराहरूलाई राज्यले त्यसलाई सहजीकरण गरिदिनु पर्यो, पहिलो नम्बर हामीले यो भनिरहेको छौँ होइन। दक्ष जनशक्तिहरू उत्पादन गरिदिनु पर्यो, त्यो राज्यले चाहिँ कहाँ कहाँ गएर के चाहिँ त्यसलाई चाहिँ ट्रेनिङका व्यवस्थाहरू चाहिँ गर्नलाई त्यो राज्यले सहजीकरण गरिदिनु पर्यो। ब्याङ्क ब्याजदरका कुराहरू छ, त्यसलाई अझ सरलीकरण गरिदिनु पर्यो। कालो सूचीमा भएको व्यवसायहरू छ भने कालो सूचीमा कति आम तमाम उद्योगीहरू अहिले पनि कालो सूचीमा भएर कामै गर्न नसक्ने अवस्था छ, उहाँहरू चाहिँ अहिले चाहिँ एकदमै चाहिँ हताश मनस्थितिमा हुनुहुन्छ, त्यसलाई चाहिँ राज्यले सहजीकरण गरेर अरू चाहिँ पुनर्कर्जाको व्यवस्था मिलाइदिनु पर्यो। यो हिसाबले गयो भने यहाँ भएका दक्ष जनशक्तिहरू उत्पादन गरेर यहाँ भएका युवाहरूलाई हामीले नेपालमै काम लाउन पनि सकिन्छ र निजी क्षेत्र र राज्यबीच भएको यो चाहिँ बीचको दूरीलाई चाहिँ हामीले नजिक ल्याएर काम गर्न सक्यो भने देशले एउटा योगदान पनि पुर्याउन सक्छौँ र हामी निजी क्षेत्रले पनि त्यो चाहिरहेछौँ। यो हिसाबले अगाडि गयो भने देशलाई पनि एउटा मेरुदण्डको रूपमा अगाडि बनाउनलाई यो निजी क्षेत्रले चाहिँ टेवा पुर्याएको छ, अझै टेवा पुर्याउन सक्छौँ भने हाम्रो चाहिँ यहाँहरूलाई सुझाव पनि छ, सरकारले यो सोच दिनुपर्छ जस्तो लाग्छ।
1: अब यो व्यवसाय दर्ता नवीकरण, त्यसै गरी स्थानीय तह, अहिले सरकार तीनवटा सरकार छ, कर संकलनको कुराहरू, यो कुराहरूमा व्यवसायहरूले बेहोर्नुपर्ने प्रशासनिक झन्झटको कुरालाई अलिकति जोडाउनु, व्यवसाय के छ समस्या अहिले?
2: साह्रै नै राम्रो यहाँले चाहिँ कुरा उठाइदिनु भयो। हामीले पछिल्लोचोटि के भनेको छ, नेपाल सरकार भनेको एउटा हो, स्थानीय सरकार भनेको नि नेपाल सरकार हो, केन्द्र सरकार भने नेपाल सरकार हो, यो सम्पूर्ण जति पनि हामीले चाहिँ ट्याक्सहरू विभिन्न ठाउँमा गएर ओडामा तिर्नुपर्छ, वाणिज्यमा गएर तिर्नुपर्छ, राजस्वमा गएर, यसलाई चाहिँ एकद्वार प्रणाली लागू गरिदिनुहोस् हामीलाई, त्यही ओडाको पनि चाहिँ त्यहीँ गएर तिर्नु पाउनु पर्यो, वाणिज्यमा तिर्ने पनि त्यहीँ गएर तिर, आखिर सरकारले त जामडो पनि उठाउने हो, हामी तिर्न तयार छौँ भनेर राज्यलाई पटक पटक भनेको छ। तर यो चाहिँ हरेक किसिमको चाहिँ यो करको चाहिँ लगाउने परिपाटीहरू चाहिँ सरकारले अहिले आउने यो चाहिँ भइरहेको सरकारले यसलाई बुझ्न जरुरी छ र यसलाई सरलीकरण गरेर एकद्वार प्रणालीले कर प्रशासन अगाडि बढ्न सक्यो भने आज उठेको करभन्दा अझ सरल तरिकाले हुन सक्छ भनेर हामीले धेरै अगाडिदेखि सुझाव दिइरहेछौँ, सायद राज्यले यसलाई राम्रोसँग मनन गरेर अगाडि बढे जस्तो लाग्छ मलाई।
1: यो समस्यामा परेका व्यवसायहरूका लागि पुनर्कर्जा, ऋण पुनर्संरचना अथवा ऋण तिर्ने वातावरण व्यवस्थाका लागि सरकारले कस्तो नीतिगत परिवर्तन आवश्यक थियो? यो बजेटमा पनि खास यो विषयहरू त्यति चाहिँ सम्बोधन भएन भन्ने गुनासो व्यवसायहरूको छ, निजी क्षेत्रको, यसमा चाहिँ सरकारले तत्काल के गर्नुपर्छ पुनरुत्थानका लागि?
2: यस्तो छ, सरकारले अब हामीले यो पटक पटक भनिरहेको कुरा छ, यसमा होइन एकदम सिम्पली कुराहरू छ, के छ भने जति पनि व्यवसायहरू कालो सूचीमा हुनुहुन्छ उहाँहरूको कालो सूची हटाइदिनु पर्यो, उहाँहरूलाई व्यवसाय गर्न जस्तै ब्याङ्क खाताहरू रोका भइरहेको अवस्था छ, उहाँहरू चाहिँ कतिपयको पासपोर्टै रोका भएको अवस्था छ, त्यसलाई सबैलाई चाहिँ सरलीकरण गरेर खुलाइदिनु पर्यो, ब्याज दरहरू केही छ भने हर्जनाहरू कम गरिदिनु पर्यो, उहाँले तिर्ने चाहिँ लोनका चाहिँ अवधिहरूलाई अलिकति बढाइदिनु पर्यो, दुई वर्ष छ भने त्यसलाई चार वर्ष गरिदिनु पर्यो, र त्यसलाई चाहिँ व्यवसाय उठ्नलाई चाहिँ के गर्दा व्यवसाय उठ्न सक्छ भनेर फेरि पुनर्कर्जा दियो भने व्यवसाय फेरि उठ्न सक्छ, व्यवसाय फेरि गर्न सक्छ, व्यवसाय फेरि तङ्ग्रिन सक्छ भनेर राज्यले यसलाई बुझेर त्यही हिसाबको एउटा नीति ल्याइदियो भने त व्यवसाय गर्न त यही देशमा बसेर यही भएको चाहिँ आफ्नो जायज यता चाहिँ राज्यलाई लगेर राज्यको चाहिँ शरणमा लगेर दिएपछि राज्यले चाहिँ यो बुझ्न जरुरी छ, किन बुझेन यो थाहा छैन हामीलाई, पटक पटक भनिआएको कुरा हो, यो निजी क्षेत्रलाई कमसे कम तपाईँहरूको बचाउने दायित्व राज्यको हो, यदि निजी क्षेत्रबाट कुनै कमी कमजोरी छ भने यसलाई यसरी जान सक्यो भनेर राज्य र निजी क्षेत्र बसेपछि एउटा टेबल टक गरेर एउटा चाहिँ जवाब सवाल गरेर पनि यसलाई सरलीकरण गर्न सक्छ, तर कस्तो छ भने राज्यले एकरो हिसाबले चाहिँ कालो सूची लगाउने, पासपोर्ट रोका गर्ने, धरकपट गर्ने, जस्तै उदाहरणको लागि केही महिना अगाडि हेर्नुहोस् हामीले के भन्नुहोस् भने पहिला पक्राउनुभन्दा अगाडि के छ पहिला राम्रोसँग जाँचबुझ गर्नुहोस् अनि पक्राउनुहोस्, अहिले चाहिँ यहाँ धरकपट गरेर लगेर थुन्ने थुनेपछि अनि त्यसपछि बल्ल जाँच सुरु गर्ने, यो तरिकाले चाहिँ अहिले चाहिँ राज्य आतंक चाहिँ व्यवसायहरू एकदम त्रसित भएको अवस्था, यो हिसाबले चाहिँ निजी क्षेत्र अगाडि बढ्न सक्दैन भनेर हामीले बारम्बार भनिरहेको छौँ। त्यस कारणले राज्यले यो कुराहरू सबै कुरा बुझेको छ, बुझ्न चाहनुपर्छ, राज्यले सम्बोधन पनि गर्नुपर्छ र निजी क्षेत्रलाई यो चाहिँ यो किसिमको इन्भाइरोमेन्टमा अगाडि बढायो भने निजी क्षेत्र अगाडि बढ्न सक्दैन। एउटा साझेदारीको हिसाबमा सरकारले सोच्यो भने, सरकार र निजी क्षेत्र साझेदारी गरेर अगाडि बढ्यो भने देशलाई सम्बोधन र निर्माण एउटा राम्रो निर्माण गरेर अगाडि बढ्न सक्छौँ भने हामीले पटक पटक भन्ने कुरा हो।
1: अब वर्षेनी हामी निर्यातभन्दा आयात धेरै गरेर व्यापार घाटा बढ्दै गएको अवस्था छ, सरकारी तथ्याङ्कहरूले पनि त्यो देखाउँछ। अब देशभित्रै हामीले यो उपभोगमुखी अर्थतन्त्रलाई कम गरेर उत्पादनमुखी अर्थतन्त्रमा जानका लागि के कस्तो नीतिगत व्यवस्था आवश्यक हो पछिल्लो समय आम नागरिकले बुझ्नुपर्ने, राज्यबाट हुनुपर्ने?
2: यसमा चाहिँ कस्तो छ भने उद्योगहरू सञ्चालनमा जति पनि कच्चा पदार्थहरू छ सकेसम्म त्यो कच्चा पदार्थहरूलाई हामीले यहाँबाट निकाल्न सकिन्छ भने खानीजन्य पदार्थहरू कहाँ कहाँ हुन सक्छन्, जस्तै हाम्रा वन जंगलहरू यत्रा छन्, यत्रा हाम्रा चाहिँ जडीबुटीहरू खेरा गइरहेको अवस्था छ, यी कुराहरूलाई चाहिँ राज्यले संरक्षण गरेर उत्खनन गरेर यो कुराहरूलाई ल्याएर राज्यले चाहिँ व्यवस्था गरिदिनु पर्यो, सरलीकरण गरिदिनु पर्यो। अर्को कुरो चाहिँ सरकारले चाहिँ जुन उद्योग सञ्चालन भएको छ त्यो उद्योग सञ्चालन गर्नलाई भएको बाधा अडचनहरू सरकारले चाहिँ यसलाई खोलिदिनु पर्यो, चाहिँ तपाईँको चाहिँ विभिन्न किसिमका चाहिँ यो सरकारले लगाएका चार्जहरूलाई हटाइदिनु पर्यो र सरकारले पनि यसलाई अगाडि बढाएर एउटा चाहिँ साझेदारीको रूपमा अगाडि बढाउन सक्यो भने राम्रो हुन्छ। र दोस्रो कुरो के छ भने तपाईँको चाहिँ जति पनि उद्योगहरू सञ्चालन भएको छ त्यो उद्योगहरूमा चाहिँ सबै आयातमुखी चाहिँ सामानहरू नै यसमा पर्छ, कसरी भने आखिर उद्योग जे भने पनि कच्चा पदार्थ बाहिरबाट आइरहेको छ, त्यो कच्चा पदार्थहरूलाई चाहिँ हामीले यहाँ उत्खनन गर्न सकियो भने अझ सरलीकरण हुन्छ भनेर सरकारलाई हामीले भनिरहेको छौँ। कतिपय चाहिँ खनिजन्य पदार्थहरूलाई हामीले उत्खनन गर्नु पर्यो, त्यसलाई चाहिँ सरकारले जाँचबुझ गर्नु पर्यो, त्यसलाई चाहिँ अध्ययन गरेर अगाडि बढ्न सक्यो भने भोलिका दिनमा अझै सहज हुन सक्छ। र हामीले पटक पटक भनेको छौँ सरकारले आयातमुखी भन्दा उत्पादनमुखी कुरालाई ध्यान दियो भने यो राज्य सबल र सरल रहनेछ भनेर हामीले सुझाव पनि दिएको छौँ, राज्यले बुझेको पनि छ, हामीले नारा पनि छ नि क्षेत्रको मेड इन नेपाल मेकिङ नेपाल भन्ने नारा पनि दिएको छ, यो कुरालाई राज्यले बुझेर हामी नि क्षेत्रले हातेमालो गरेर हामी तयारै छौँ यसमा त।
1: अब मनोज बाबु श्रेष्ठज्यू नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्षज्यू हुनुहुन्छ हामीसँग अन्त्यमा, जस्तो अहिले देशमा राजनीतिक परिवर्तनसँगै अर्थतन्त्र र बजारको चरित्र पनि बदलिएको अवस्था छ, तर व्यवसायहरू भन्ने व्यापार छैन, लगानीको वातावरण छैन, बैंकको ऋण तिर्न गाह्रो भयो भनिरहेको अवस्था छ। यो अवस्थामा अझ यो अहिले त चीनसँगको स्थल मार्ग प्रभावित भएको अवस्थामा यसको विकल्प चाहिँ के हुन सक्छ आगामी दिनमा राज्यले चाहिँ अलिकति दीर्घकालीन रूपमा सोच्नुपर्ने विषय, र चाडपर्व पनि आउँदैछ यो बीचमा अब व्यापार व्यवसायहरूलाई नियमित रूपमा चलाउने भन्ने विषयमा सुझाव सहितको एउटा मैले अन्तिम प्रतिक्रिया
2: धन्यवाद यहाँलाई। फेरि पनि मैले यहाँलाई अहिले पनि यो कुराहरू धेरै जोडिसकेको अवस्था छ, राज्यले यदि व्यवसाय उद्योगीहरूलाई बचाउने हो, यदि व्यवसायलाई एउटा साझेदारीको रूपमा अगाडि बढाउने भने भन्सारका दरबन्दीका कुराहरू यसमा जोडिएको छ, यसमा चाहिँ कच्चा पदार्थको कुराहरू जोडिएको छ, होइन अब चाहिँ तपाईँको चाहिँ बाटोघाटोको कुराहरू जोडिएको छ। यो कुराहरू अहिले हामीले के भन्नुहोस् भने अहिले हामीलाई सुरुङ मार्ग चाहिएको छैन, अहिले हामीलाई ट्रेन चाहिएको छैन, हामी कहाँ भएको भौतिक संरचनाहरूलाई मजबुत बनाएर दुई लाइनको बाटोलाई चार लाइन बनाएर कमसेकम सरल गरिदियो भने कमसेकम हाम्रा आयात गरी सामानहरू हाम्रा र मेटेरियलहरू कच्चा पदार्थहरू सरल सफल तरिकाले आएर हामी उद्योगहरू गर्न सक्छौँ, उद्योगहरू चलाउन सक्छौँ भनेर राज्यलाई पटक पटक भनिरहेको अवस्था छ। र यो जुन अवस्थामा राज्य गुज्रिरहेको छ त्यो अवस्थामा चाहिँ राज्यले पनि एउटा के सोच दिनुपर्छ भने निजी क्षेत्रलाई साझेदारीको रूपमा लिएर ट्याक्सका कुराहरूलाई चाहिँ अलिकति सरल गरिदिने। मैले अघि नै पनि यहाँलाई भन्छ कि 10% भ्याट थियो त्यसलाई 13% बनाएको छ, त्यसलाई 13% घटाएर 10% गरिदिने, करका दर रेटहरूलाई समायोजन गरिदिने, यो कुराहरू भयो भने र यो कालो सूचीमा समग्र जति पनि यो 1.5 लाख 2 लाख व्यवसाय उद्योगहरू कालो सूचीमा हुनुहुन्छ यो कालो सूचीलाई हटाएर फेरि चाहिँ पुनर्कर्ताको व्यवस्था यी तमाम कुराहरूलाई सबै राज्यले सम्बोधन गर्यो भने अहिले जति पनि पीडामा भएको व्यवसाय हुनुहुन्छ उहाँलाई तङ्ग्रिनलाई केही समय लाग्छ, तर पनि हामी यही देशमा बसेर यही सरकारको अधीनमा रहेर हामी काम गर्ने इच्छा छौँ। यो निजी क्षेत्र भनेको राज्यको सम्पत्ति हो, यसलाई जगेर्ना गर्ने, यसलाई बचाउने राज्यको दायित्व भएको कारणले गर्दा पनि म अन्तिममा यहाँलाई के भन्न चाहन्छु भने यी तमाम कुराहरू जति पनि नेपाल राष्ट्रिय व्यवसाय महासंघ र निजी क्षेत्रले उठाएको कुराहरू छ यो राज्यले पटक पटक हामीले सुझाव पनि दिएको छौँ, राज्यले बुझेको पनि छ। अहिले चाहिँ अर्थतन्त्र सबै कुरो बुझेको अर्थमन्त्री हुनुहुन्छ, प्रधानमन्त्री त्यत्तिकै जीएनजी चाहिँ युवा प्रधानमन्त्री हुनुहुन्छ, उहाँले सबै बुझ्नु भएको छ। यो कुराहरूलाई बुझेर चाहिँ निजी क्षेत्रको कुराहरू तमाम रूपले सम्बोधन गर्नुहुनेछ भने मैले अपेक्षा गरेको छु। र अन्तिममा आउँदै गरेको विजयादशमी, दीपावली, छठ पत्र र नेपाल सम्मतको उपलक्ष्यमा यो देशमा भइपरेको चाहिँ दुःख सुख शान्ति फेरि होस्, देशलाई चाहिँ समुन्नत दिशातर्फ लैजाओस् भने दुर्गा भवानी माताले चाहिँ एउटा चाहिँ मार्गदर्शन दियोस् भन्ने मैले शुभकामना पनि व्यक्त गर्न चाहन्छु।
1: हस्, यहाँलाई महत्वपूर्ण समय र कुराकानीको लागि धन्यवाद।
2: हस्, धन्यवाद, नमस्कार। यहाँलाई पनि यति लामो समयसम्म मलाई नेपाल राष्ट्रिय व्यवसाय महासंघको निजी क्षेत्रको आफ्नो धारणा राख्ने मौका दिनुभयो र यहाँलाई पनि म मेरो व्यक्तिगत र महासंघ तर्फबाट फेरि पनि धन्यवाद दिन चाहन्छु। धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ। चीनसँगका प्रमुख स्थल नाका प्रभावित हुँदा व्यावसायिक क्षेत्रमा परेको असर, चाडपर्वको मुखमा आपूर्ति व्यवस्थामा देखिने सक्ने चुनौती, बजारमा पर्न सक्ने प्रभाव तथा सरकारले चाल्नुपर्ने कदमबारे आज हामीले उहाँसँग कुराकानी गर्यौं। उहाँसँगको आजको यो कुराकानीसँगै कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को हप्ता अर्को आर्थिक विषयको कुराकानी लिएर फेरि आउने नै छौं। आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि बिदा हुन्छु। नमस्कार।
3: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
4: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
3: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: अब इन्टरनेट ढिलो होइन,
10: छिटो, स्मार्ट र सुरक्षित।
11: इन्ट्रोड्युसिङ Wi-Fi 6 विथ सुविसु सुरक्षा।
12: Wi-Fi 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
11: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
12: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
10: सुविसु, छिटो पनि सुरक्षित पनि।
13: थप जानकारी तथा बुकिङका लागि
14: 0942-35-888, 98-12-35-888।
15: महालेखा परीक्षकको कार्यालयको अनुरोध।
4: महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np प्रकाशन गरिएको छ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा अब खोज, पुनर्लाभ र पुनस्थापनाको काम हुने। प्रधानमन्त्री राहत कोषमा 16 अर्ब 15 करोड़ रूपियाँ मौजदात। वर्षापछि अवरूद्ध सड़क खुल्दै केही ठाउँमा अझै समस्या। काठमाडौँ जोड्ने सबै नाका सञ्चालनमा। कांग्रेसको देउबा पक्षको वडा अधिवेशन आज। संस्थापन पक्षले झण्डै 44,000 युवालाई पदीय जिम्मेवारी दिने। अमेरिकी ऊर्जा क्षेत्रमा दक्षिण कोरियाको ठूलो लगानी घोषणा। लागत र एलएनजीको बजार मागबारे प्रश्न। र क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको प्रशिक्षण क्याम्प छाडे। नेपाल खबरमा अब पूरा खबर। सरकारले भोटेकोशी बाढ़ीको एक महिनापछि खोज तथा उद्धारबाट खोज, पुनर्लाभ र पुनस्थापनामा जाने निर्णय गरेको छ। राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हिजो बसेको बैठकले बेपत्तालाई मृतक सरह घोषणा गरी परिवारलाई राहत तथा अस्थायी आवास निर्माण सहित विस्थापितहरूलाई पुनस्थापना गर्ने निर्णय गरेको हो। जलविद्युत आयोजनाका 2 टनेल, अरू भग्नावशेष क्षेत्रमा खोजी काम भइरहे पनि अब उद्धार गर्नुपर्ने अवस्था नरहेको सरकारको निष्कर्ष छ। सरकारले कानून संशोधन गरेर बेपत्ता भएकाहरूलाई पनि मृतक सरह वा मृतक घोषणा गर्ने तयारी गरेको छ। गृह मन्त्रालयले बेपत्ता सम्बन्धीकै ऐनलाई संशोधन गर्न विधेयक तयार पारिसकेको छ। विधेयकको टुंगो लाग्नु अघि बेपत्ताको आधिकारिक विवरण संकलन हुने भएको छ। बेपत्ता व्यक्तिको आधिकारिक विवरण संकलन गर्न स्थायी ठेगाना भएका पालिकाहरूले प्रमाणीकरण गर्नुपर्नेछ। त्यसपछि विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाइनेछ। प्रशासनले विवरण प्रमाणित गरी विपद प्राधिकरणमा पठाउनेछ। भटेकोशी बाढ़ीमा 1,454 शव भेटिएका छ भने 5,258 जना बेपत्ता रहेका प्राधिकरणको तथ्याङ्क छ। भेटिएका शवमध्ये 112 मात्र शनाखत भएको छ। बाढ़ीका कारण घरबार गुमाएका नागरिकको स्थायी आवास, पुनर्निर्माण तथा पुनस्थापना सम्बन्धी कार्यलाई पनि तत्काल अघि बढ़ाउने निर्णय भएको छ। यस्तै रसुवाको भोटेकुसी नदीमा आएको बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषमा मौजदात रकम 16,15,55,33,468 रूपियाँ पुगेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य बैंकमा मौजदात 12,05,79,729 र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा 2,71,06,822 अमेरिकी डलर पुगेको छ। लगातारको वर्षा र बाढ़ी पहिरोका कारण अवरूद्ध भएका विभिन्न सड़क खण्ड सञ्चालनमा आउन थालेका छन्। काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ हिजदेखि सञ्चालनमा आएका छन्। कालीगण्डकी करिडोरको गोल्मी खण्डमा पहिरो हटाएपछि हिजो बेलुकीदेखि सड़क सञ्चालनमा आएको छ। बाढ़ी पहिरोका कारण 5 दिनदेखि अवरूद्ध बेनी पोखरा सड़कमा यातायात चल्न थालेका छन्। हार्मीचोर अर्बेनी पूर्तिघाट खण्डमा पहिरो पछ्याएर गाड़ी चल्न थालेको छ। चितवनको भण्डारादेखि धादिङको मलेखु जोड्ने चेपाङ मार्ग पनि एकतर्फी सञ्चालन आएको छ। यता राप्ती नगरपालिका 11 बेलडाँडा लगायत ठाउँमा पहिरोका कारण सड़क पूर्ण रूपमा सञ्चालनमा आउन भनिसकेको छैन। यस्तै लमजुङ तर्फको बेसीसर चामे खण्डमा पहिरो पछ्याएपछि गाड़ी चल्न थालेका छन्। पर्वतको नयाँ पुलमा मध्यपहाड़ी लोकमार्गको सड़क कटान भएको ठाउँमा अस्थायी मार्ग बनाएर एकतर्फी गाड़ी चलाइएको छ। पर्वत र बागलुङ जोड्ने मालढुंगा पुलको पहुँच सड़क पुनर्निर्माण भइरहेकाले त्यहाँ यातायात सहज हुन केही समय लाग्ने देखिएको छ। यता तनहुँको घिरिङ गाउँपालिकामा बाढ़ी पहिरोका कारण 7 झलंगे पुल र एउटा बेली ब्रिजमा क्षति पुगेको छ। मुस्ताङको बेनी जोमसम सड़क खण्ड पनि अझै अवरूद्ध छ। चामेभन्दा माथि जाने पुलमा लेदो र काठ थुप्रिएपछि सफाईको काम भइरहेको छ। सड़क खुलाउन 1-2 दिन लाग्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। बाढ़ी पहिरो र ढुंगा खस्दा हुम्लाका मुख्य तथा ग्रामीण सड़कमा पनि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। चीनसँगको सीमा जोड्ने सिमकोट हिल्सा सड़क, कर्णाली करिडोर तथा जिल्लाका 7 गाउँपालिकाका ग्रामीण सड़कमा क्षति पुगिएपछि सड़क सञ्जाल त्यहाँ प्रभावित भएको छ। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको 15 महाधिवेशन अन्तर्गत वडा अधिवेशन आज हुने भएको छ। कांग्रेसको संस्थापन पक्षले यही असोज 18 गतेदेखि हुने 15 महाधिवेशनको तयारी गरिरहेकै बेला देउवा पक्षले पनि समानान्तर अधिवेशन थालेको छ। देउवा समूहले पनि 15 महाधिवेशन आउँदो मंगिर 21 गतेदेखि 23 गतेसम्मका लागि तोकेको छ। त्यही अनुसार नै यस समूहले यही असोज 20 गते पालिका, असोज 23 गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मंगिर 4 गते प्रदेश
अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ। कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको तर्क गर्दै अहिले महाधिवेशन गर्न नहुने माग देउवा पक्षको थियो, तर संस्थापन पक्ष भने यही असोज 3 गतेदेखि नै महाधिवेशनमा होमिसकेकाले इतर पक्षले पनि महाधिवेशनको कार्यतालिका नै तोकेर तयारी थालेको हो। यता संस्थापन पक्षको 15 महाधिवेशनको प्रक्रियासँगै ओडादेखि केन्द्रसम्म ठूलो संख्यामा युवा नेतृत्व आउँदैछ। झण्डै 44,000 युवा पदीय जिम्मेवारीमा पुग्ने अनुमान छ। वामपन्थी नेता तथा पूर्व सांसद घनेन्द्र बस्नेतको निधन भएको छ। 2033 सालमा झापा आन्दोलनका तत्कालीन अगुवा सीपी मैनाली र प्रदीप नेपाल सहितका नेताहरूसँग मिलेर नक्खु जेल ब्रेक गर्ने मध्येका एक बस्नेत केही समय अघि क्यान्सर रोगबाट पीड़ित हुनुहुन्थ्यो। भोजपुर स्थायी घर भएका बस्नेत एमाले विभाजनपछि बनेको नेकपा समाजवादीका पूर्व वरिष्ठ नेता पनि हुनुहुन्थ्यो। भक्तपुरको क्यान्सर अस्पतालमा उपचारका क्रममा उहाँको हिजो निधन भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले शोक वक्तव्य निकाल्दै नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा बस्नेतको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू दीर्घायुको योग दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौं भन्ने मूल नाराका साथ आज 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ संयुक्त राष्ट्रसंघ महासभाले सन् 1990 डिसेम्बर 14 अक्टोबर 1 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने घोषणा गरेपछि सन् 1991 हरेक वर्ष यो दिवस मनाउन थालिएको छ। दिवसका अवसरमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले शुभकामना सन्देश दिँदै ज्येष्ठ नागरिक ज्ञान अनुभव शिव र संस्कारका महत्वपूर्ण स्रोत भएकाले उहाँहरूको सम्मान हेरचाह र अधिकार सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताउनु भएको छ। बदलिदो पारिवारिक संरचना र आधुनिक जीवनशैलीका कारण ज्येष्ठ नागरिकमा स्वास्थ्य सामाजिक सुरक्षा र एक्लोपनका चुनौती बढ़दै गएको भन्दै मन्त्रालयले नागरिकहरूको मर्यादित र सुरक्षित जीवनका लागि काम गर्ने जनाएको छ। यस्तै असोज 10 गतेको बाढ़ी तथा पहिरोमा ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति श्रद्धांजली अर्पण गर्दै घाइते तथा प्रभावितको उद्धार राहत र पुनस्थापनामा निरन्तर काम गर्ने प्रतिबद्धता समेत मन्त्रालयले जनाएको छ। यस वर्षको दशैंमा नयाँ नोट साट्नको लागि निश्चित दिन कुर्नु नपर्ने भएको छ। राष्ट्रिय बैंकले नयाँ नोट साट्नका लागि विगतमा जस्तो सूचना निकालेर निश्चित दिन तोक्ने चलन यसपालि हटाएको छ। आफूलाई पाएक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका कार्यालय तथा बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट सटही भइरहेकाले आफूलाई पाएक पर्ने शाखामा गएर नयाँ नोट साट्न सक्ने राष्ट्र बैंकको भनाइ छ। अघिल्ला 2 वर्ष राष्ट्र बैंकले नयाँ नोटको साटो सुकिला नोट सटही गरे पनि यस वर्ष भने नयाँ नोट नै सटही गरिनेछ। राष्ट्र बैंकका अनुसार सार्वजनिक विदा बाहेक सबै दिन नयाँ नोट साट्न सकिनेछ। आज पहाड़ र हिमालका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाल तथा पहाड़का थोरै ठाउँ तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाल तथा पहाड़का एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। अरू हिमाली र पहाड़ी क्षेत्रमा सामान्य बदली हुने तथा तराईमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अरू धेरैजसो ठाउँमा भने मौसम मुख्यतया सफा रहनेछ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ऊर्जा क्षेत्रमा दक्षिण कोरियाको ठूलो लगानी घोषणा गर्ने तयारी गर्नुभएको छ। व्हाइट हाउसका अनुसार दक्षिण कोरियाले अलास्कामा प्रस्तावित प्राकृतिक ग्यास अर्थात एलएनजी परियोजनामा 54 अर्ब अमेरिकी डलर अर्थात 8 खर्ब 30 अर्ब रूपियाँ लगानी गर्ने योजना छ। अलास्का नर्थ स्लोपबाट प्राकृतिक ग्यास ढुवानी गर्न झण्डै 800 माइल लामो पाइपलाइन निर्माण गरी एन्कोरेज नजिकै रहेको तरलीकरण केन्द्रबाट एसियाली देशहरूमा ग्यास निर्यात गर्ने योजना छ। यो परियोजना लामो समयदेखि चर्चामा रहे पनि उच्च लागत र एलएनजीको बजार मागबारे प्रश्न उठ्दै आएको कारण अघि बढ़न सकेको छैन। अलास्का राज्यको परियोजनामा 25% हिस्सेदारी रहेको छ भने बाँकी हिस्सेदारी परियोजना विकासकर्ता ग्लेन फान ग्रुपको रहेको खबरमा उल्लेख छ। अब खेल खबर। पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्। राष्ट्रिय टोलीको पत्रकार सम्मेलन र पोर्चुगल फुटबल महासंघ अध्यक्षसँगको कुराकानीपछि क्याम्प छाड्ने निर्णय गरेको रोनाल्डोले सामाजिक सञ्जाल मार्फत जनाएका छन्। उनले क्याम्प छाड्नुको कारण भने अहिले सार्वजनिक नगर्ने र समय आएपछि पोर्चुगलका नागरिकलाई सबै सत्य बताउने उल्लेख गरेका छन्। रोनाल्डोले क्याम्प छाडेको घटना प्रशिक्षक जोर्जे जेसुसको असमझदारीको चर्चा बेचा। अब खेल खबर। पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्। राष्ट्रिय टोलीको पत्रकार

0: प्रशिक्षकसँग उहाँ असन्तुष्ट रहेको चर्चा भएको थियो। ओस्लोमा भएको यो खेलमा पोर्चुगल 2-1 विजयी भए पनि रोनाल्डोले मैदान प्रवेश गरेका थिएनन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा अब खोज पुनर्लाभ र पुनस्थापनाको काम हुने। प्रधानमन्त्री राहत कोषमा 16 अर्ब 15 करोड़ रूपियाँ मजदार। वर्षापछि अवरूद्ध सड़क खुल्दै केही ठाउँमा अझै समस्या। काठमाडौँ जोड्ने सबै नाका सञ्चालनमा। कांग्रेसको देउबा पक्षको वडा अधिवेशन आज। संस्थापन पक्षले झण्डी 44,000 युवालाई पदीय जिम्मेवारी दिने। अमेरिकी ऊर्जा क्षेत्रमा दक्षिण कोरियाको ठूलो लगानी घोषणा। उच्च लागत र एलएनजीको बजार मागबारे प्रश्न। र क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको प्रशिक्षण क्याम्प छाडे।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू: ₹3 करोड़सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: आउँछ तलब जान्छ तलब, खल्ती खाली छैन बचत।
2: सो व्हाट नेक्स्ट?
1: एसआईपी गरौ, एसआईपी गरौ, फ्युचरको लागि लगानी गरौ।
2: लगानी बेस्ट एट एनी एज, यो एनआईसी एसिया क्यापिटलको
1: एसआईपी।
2: आजैदेखि आफ्नो नियमित कमाई र तलबको रु 1,000 भन्दा माथिदेखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
3: थप जानकारीको लागि 9851314531 वा व्हाट्सएप र वाइबर नम्बर 9803555678 सम्पर्क गर्नुहोस्।
2: एनआईसी एसिया क्यापिटल।
4: साली नदीको सिर,
3: मणि चूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956566 र 9841549481। वेबसाइट झुले.com.np।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि आन्तरिक स्रोतबाट सुत्केरी आमा र नवजात शिशुको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने भएको छ। उत्तर प्रसूति स्याहार पीएनसी घर भेट कार्यक्रम अन्तर्गत सुत्केरी भएको तेस्रो र सातौं दिनमा स्वास्थ्यकर्मी घरमै पुग्नेछन्। घर भेटका क्रममा आमामा रक्तस्राव, संक्रमण, उच्च रक्तचाप तथा नवजात शिशुमा देखिन सक्ने स्वास्थ्य जटिलता पहिचान गरी आवश्यक परामर्श र उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाइने महानगरले जनाएको छ। यस्तै काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नियमित खोप संचालन गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाको खोप सेवाको सूक्ष्म कार्ययोजना पनि तयार गर्ने भएको छ। यसैकि स्वास्थ्य प्रवर्धन केन्द्रबाट संचालन हुने खोप कार्यक्रमको मात्र सूक्ष्म योजना बनाउँदै आएकामा यस वर्षदेखि सबै खोप प्रदायकलाई समेटेर योजना बनाउन लाग को जनस्वास्थ्य अधिकृत खोप फोकल पर्सन मैया सैजुले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकामा तीन जिल्लामा दैनिक दुई घण्टा विद्युतीय चुलो प्रयोग गर्दा झण्डै 3,000 मेगावाट बिजुली आवश्यक पर्ने देखिएको छ। काठमाडौँमा भएको जलवायु सम्बन्धी सम्मेलनमा वैकल्पिक ऊर्जा प्रबन्ध

केन्द्रका कार्यकारी निर्देशक नारायण अधिकारीले काठमाडौँ ललितपुर भक्तपुरमा दैनिक दुई घण्टा इण्डक्सन चुलो प्रयोग गर्दा झण्डै 3000 मेगावाट बिजुली आवश्यक पर्ने बताउनुभयो। प्रवर्धन केन्द्रले आउँदा 3 वर्षमा तराईका 150 पालिकाका 10 लाख घरधुरीमा स्वच्छ चुलो पुर्याउने लक्ष्य लिएको पनि उहाँले जानकारी दिनुभयो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक गाड़ीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गर्ने तयारी गरेको छ। यात्रुको सुरक्षा र सार्वजनिक यातायात व्यवस्थित बनाउन रूट पर्मिटसँगै सुरक्षा उपकरणको नियमित परीक्षण गर्ने प्रहरीले जनाएको छ। कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्ले विद्युतीय तथा प्राविधिक समस्या र इन्धन चुहावटका कारण गाड़ीमा जुनसुकै बेला आगलागी हुन सक्ने भएकाले प्रारम्भिक चरणमै आगो नियन्त्रण गर्न अग्नि नियन्त्रक यन्त्र आवश्यक रहेको बताउनु भएको छ। काठमाडौँको थापाथली पुलमा गैराती मोटरसाइकल र स्कूटर आपसमा ठोकिँदा मोटरसाइकलमा चढ़ेका एकजनाको ज्यान गएको छ। दुर्घटनामा परि ज्यान गुमाउनेमा चालक रौतहट कटहरिया नगरपालिका 2 का 26 वर्षीय चन्द्रमान दास तत्मा रहेका उपत्यका ट्राफिक कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। दुर्घटनामा मोटरसाइकल पछाडि बसेका एकजना र स्कूटरमा रहेका 2 जनालाई चोट लागेको छ। उनीहरूको उपचार भइरहेको छ। बाइक 40/48/08 नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोकिएको थियो। त्यसपछि मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश 02/062/96/31 नम्बरको स्कूटरमा समेत ठोकिएको प्रहरीले जनाएको छ। र ललितपुर महानगरपालिका 22 नम्बर वडाले आजदेखि बुङमतीदेखि फर्सीडोल जाने प्रवेशद्वारको सड़क स्तर उन्नतिका लागि बाटो ढलान गर्ने काम शुरू भएको जनाएको छ। वडा कार्यालयले एक सूचना निकाल्दै आजदेखि सड़क ढलानको काम शुरू गर्ने जनाएको हो। कार्यालयले आजदेखि ढलानको काम शुरू हुने भएकाले यो सड़क भएर आवाजात गर्ने निजी तथा भाड़ाका गाड़ीहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ। विद्यालयका गाड़ी एम्बुलेन्स सबवाहन र वारुण यन्त्र बाहेक अरू गाड़ीहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वडा कार्यालयले अनुरोध गरेको हो। बिहान 9 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। वर्षापछि अवरूद्ध सड़क खुल्दै काठमाडौँ जोड्ने सबै नाका सञ्चालनमा। काठमाडौँ महानगरले यस वर्षदेखि घरमै पुगेर सुत्केरीको स्वास्थ्य जाँच गर्दै सरकारी तथा निजी स्वास्थ्य संस्थाको खोप सेवाको सूक्ष्म कार्ययोजना बनाउँदै। र बुङमती फर्सीडोल सड़कमा वैकल्पिक बाटो प्रयोग गर्न ललितपुर महानगरपालिका वडा नम्बर 22 को आग्रह। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: सड़क सुरक्षा जीवन रक्षा।
3: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सड़क खुल्ला हुना साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउन त।
2: सिप्रदी तथा टाटा मोटर्सको सहकार्य।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशकदेखि
1: कृषि मन्त्र नार्कसँग
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, एक परदेशी मरेर पनि घर फर्किन्छ। भयो मलाई आफ्नै घर आइपुगे जस्तो भयो, भयो मलाई आफ्नै घर आइपुगे जस्तो भयो, वर्षौं पछि म गाउँको घाटमा आइपुगेँ।

सक्दैन। त्यो गाउँ गइस् भने दुःख मात्र पाउँछस् तैँले, त्यो गाउँ गइस् भने तैँले आमा बाबा न पाउनुस्, यो घर फर्केर आउन पाउनुस्, जे सुकै गर्नुहोस्।

हामीले प्रस्तुत गरेको यो कथा हामीले भोगेको होइन, तर यस गीतका प्रस्तुतकर्ता रवि घायलले भोगेको र सुनाएको कथा हो। भविष्यको सुनिश्चितताको खोजीमा विकसित देशमा लाखौं खर्च गरेर वर्तमानलाई नै अनिश्चित बनाउँदै अवैधानिक बाटोबाट परदेशिनीहरूप्रति समर्पित यो कथा मात्र होइन, हाम्रो समाजको तीतो यथार्थ पनि हो। साथै यसरी तल्लो बाटो हुँदै अमेरिका प्रवेश गर्ने युवा जमातलाई त्यसो नगर्न, तल्लो बाटोबाट विदेशी न खोज्नेहरूलाई जागरूक बनाउन प्रवाह गरिएको सन्देश समेत हो। दलालले अमेजन, पानामा लगायतका जंगलमा अलपत्र पारेको, सामुद्रिक तथा अन्य डाँकुहरूबाट लुटिएको, अनेक पीड़ा र महिनौं हिँडाईका कारण बीचैमा ज्यान गुमाउनु परेको, बल्ल बल्ल अमेरिका पुगेपछि पनि रोजगारीको अभावमा भोकै बस्नु परेको, शरणार्थी जीवन बिताउनु परेको तथा जेल सजाय समेत भोग्नु परेको जस्ता धेरै समाचारहरूमा सुनिएको, पढ़िएको तर प्रत्यक्ष नभोगिएको यो कथालाई हामीले गीति कथामा देखाउने कोशिश गरेका छौं, र यस्ता कथाहरू फेरि फेरि नदोहोरिउन् भन्ने कामना पनि गर्दछौं। अन्त्यमा तल्लो बाटो अमेरिका पुग्न गरिने खर्च र मेहनतले आफ्नै देशमै भविष्य खोजौं भन्ने आग्रह गर्दछौं। धन्यवाद।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सञ्जु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रतिनिधि सभा बैठक जारी, सांसदहरू समसामयिक विषयमा बोल्दै भोलिदेखि वर्षीय अधिवेशन अन्त्यको लागि सरकारको सिफारिश।
0: शरद ऋतुमा नेपालका हिमालयारोहणका लागि 69 देशका 648 जनाले लिए अनुमति, झण्डै 24 करोड़ रोयल्टी संकलन।
1: बझाङको सुरमा गाउँपालिकामा जीप दुर्घटना हुँदा चालकको मृत्यु, सार्वजनिक यातायातमा अब अग्नि नियन्त्रक यन्त्र अनिवार्य।
0: जापानमा बसोबास गर्न चाहने विदेशीका लागि 20 गुणाले बढ़्यो शुल्क, विदेशी नागरिकको बसाई नियन्त्रण गर्ने लक्ष्य।
1: र स्विस फुटबल संघद्वारा फिफा अध्यक्ष इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रतिनिधि सभा बैठक अहिले बसिरहेको छ। बैठकमा सांसदहरूले समसामयिक विषय र जनसरकारका विषयमा सरकारको ध्यान आकर्षण गराइरहेका छन्। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहकातर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 वार्षिक प्रतिवेदन 2083 पेश गर्दै हुनुहुन्छ। यस्तै बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुहुनेछ। अर्थमन्त्री डाक्टर सोनिम वाग्रेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083, नागरिक लगानी कोष 3 संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्सेट पहिलो संशोधन विधेयक 2083लाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। दिउँसो सभा 1 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने कार्यसूची छ। प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट आदिवासी जनजाति आयोगको आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन सभा समक्ष पेश हुनेछ। यस्तै बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिका सभापति पूजा चौधरीले सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यक्रम छ।
1: संसदको चालू अधिवेशन अन्त्यको लागि सरकारले राष्ट्रपति समक्ष सिफारिश गरेको छ। मंगलबारको मन्त्री परिषद बैठकले भोलि असोज 16 गतेदेखि चालू अधिवेशन अन्त्यको लागि राष्ट्रपति समक्ष सिफारिश गरेको हो। अधिवेशनको आह्वान र अन्त्य मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ। संघीय संसदको चालू अधिवेशन गत वैशाख 28 गतेबाट शुरू भएको थियो। चालू अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको छ। यस्तै अध्यादेश प्रतिस्थापन का 6 विधेयक पारित र प्रमाणीकरण भएका छन्। वैकल्पिक वित्त परिचालन विधेयक, नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने विधेयक र सहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण भएको छ। अधिवेशनमा प्रतिनिधि सभाले जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय र भटेकोशी त्रिशुली विपद सम्बन्धी अध्ययनको लागि विशेष समिति गठन गरेको छ। अधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहले एकपटक आकस्मिक प्रश्नोत्तरमा भाग लिनुभएको थियो। प्रधानमन्त्री शाहको सीमा अतिक्रमण सम्बन्धी अभिव्यक्तिका कारण लामो समय संसदको बैठकमा विपक्षी दलले त्यसको विरोध र स्पष्ट जवाफ माग गर्दै अवरोध गरेका थिए। चालू अधिवेशनमा परराष्ट्र र भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन, पूर्वाधार विकास मन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसँग प्रश्नोत्तर भएका छन्।
0: शरद ऋतुमा नेपालका विभिन्न हिमालय आरोहणका लागि 69 देशका 648 आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागले दिएको जानकारी अनुसार सन् 2026 शरद ऋतुमा नेपालका 20 हिमाल आरोहणका लागि 69 देशका 648 आरोहीलाई अनुमति प्रदान गरिएको हो। अनुमति लिनेमा 71 समूह रहेका छन्, जसमा 485 पुरूष र 163 महिला रहेको विभागका सूचना अधिकारी सूरज घिमिरेले जानकारी दिनुभयो। अनुमति लिनेमा अस्ट्रेलियाका 17, क्यानाडाका 16, जापानका 21, भारतका 18, अमेरिकाका 41, बेलायतका 38, स्पेनका 15, स्विटजरल्याण्डका 13, रूसियाका 57, पोल्याण्डका 19, नेपालका 20, चीनका 118 आरोही छन्। यस्तै जर्मनीका 34, फ्रान्सका 51, बेल्जियमका 7, बुल्गेरियाका 5, चेक रिपब्लिकका 16, अर्जेन्टिनाका 7 रहेको विभागले जनाएको छ। आरोहण अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 23,89,64,298 रूपियाँ रोयल्टी संकलन गरेको छ।
1: बजाङको सुरमा गाउँपालिका 2 दोगडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ, अन्य 30 घाइते भएका छन्। आज बिहान 10 बजे दौली चौरबाट चैनपुरतर्फ छुटेको बोलेरो अनियन्त्रित भई सड़कबाट 20 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा जीप चालक बजाङको सुरमा गाउँपालिका 4 बस्ने 27 वर्षीय कुन्दन बोहराको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य 2 घाइते भएका छन्। उनीहरूको परिचय खुलेको छैन। दुवै घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल बजाङ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
0: सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिने भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारी साधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत रूट परमिटसँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य गराउने तयारी गरेको हो। पछिल्ला दिनमा गाड़ीमा आगलागीका घटना बढ़ेपछि अग्नि नियन्त्रक यन्त्र अनिवार्य गर्न लागि हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ परीक्षक सुरेश प्रसाद काफ्रेले सार्वजनिक सवारी साधनमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार सवारी साधनमा विद्युतीय तथा प्राविधिक समस्या, इन्धन चुहावट लगायतका कारणले जुनसुकै बेला आगलागी हुन सक्ने भएकाले प्रारम्भिक अवस्थामा नै आगो नियन्त्रण गर्न सकिने उपकरण सवारीमै राख्न आवश्यक रहेकाले सबै सार्वजनिक सवारीमा उक्त नियम कड़ाईका साथ लागू गरिने बताउनुभयो। सार्वजनिक सवारीमा प्रयोग योग्य अवस्थामा रहेको अग्नि नियन्त्रक यन्त्र राख्नुपर्ने व्यवस्था गर्न लागि उहाँको भनाइ छ। अनुगमनका क्रममा अग्नि नियन्त्रक यन्त्र लगायतका मापदण्ड पूरा नगरेका सवारी साधनलाई कार्यवाहीको दायरामा ल्याउने काफ्रेले बताउनुभयो।
1: नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले छुट्टै गर्न लागेको महाधिवेशन अन्तर्गत आज वडा अधिवेशन हुँदैछ। संस्थापन पक्षले यही असोज 18 गतेदेखि हुने 15 महाधिवेशनको तयारी गरिरहेकै बेला देउवा पक्षले पनि समानान्तर महाधिवेशन अन्तर्गत आज वडा अधिवेशन शुरू गर्न लागेको हो। यो समूहले आगामी मंगिर 21 30 गतेको लागि महाधिवेशनको मिति तोकेको छ। सोही अनुसार असोज 20 गते पालिका, असोज 13-23 गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मंगिर 4 गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको छ। यो समूहले 77 जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत समेत पठाइसकेको जानकारी दिएको छ। देउवा पक्षीय समूह 14 महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दावी गर्दै संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। आज 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस नेपालमा पनि मनाइदिएछ। संयुक्त राष्ट्रसंघले सन् 1990 डिसेम्बर 14 अक्टोबर 1 तारीकलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित भएदेखि विश्वभर नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ। यस वर्ष दिवसको नारा दीर्घायुको युगको दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौं भन्ने तय भएको छ। अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले सम्पूर्ण ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्दै सुस्वास्थ्य सुख शान्ति र दीर्घायु जीवनको कामना गर्नुभएको छ। शुभकामना सन्देश जारी गर्दै मन्त्री वादीले ज्येष्ठ नागरिकहरू समाजका अगाध अनुभवी ज्ञानका मूल स्तम्भ तथा परिवार समाज र राष्ट्र निर्माणका महत्वपूर्ण योगदानकर्ता भएको बताउनु भएको छ। उहाँले दीर्घ जीवन उमेरको निरन्तरता मात्र नभई ज्ञान अनुभव सिप संस्कार र सभ्यताको अमूल्य सम्पदा भएको उल्लेख गर्नुभएको छ। साथै हालै भदौ 10 गते भटेकोसी नदीमा आएको विनाशकारी बाढ़ी तथा विपदका कारण ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति श्रद्धांजली अर्पण गर्दै मन्त्री वादीले घाइते तथा प्रभावित ज्येष्ठ नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। जापानले आफ्नो देशमा बसोबास गर्न चाहने विदेशी नागरिकका लागि विभिन्न शुल्क बढ़ाएको छ। स्थायी बसोबासको शुल्क 20 गुणाले बढ़ाएर 2,00,000 येन अर्थात 1,270 अमेरिकी डलर पुर्याइएको छ। अब स्थायी बसोबासका लागि आवेदन दिनेहरूले आमदानी पेन्सन र जापानी भाषा सम्बन्धी नयाँ मापदण्ड पनि पूरा गर्नुपर्नेछ। प्रधानमन्त्री सानेताई काचीको नेतृत्वमा जापानको आप्रवासन नीतिमा गरिएका विभिन्न परिवर्तनमध्ये शुल्क वृद्धि पनि एक हो। यी परिवर्तन जापानमा तीव्र रूपमा बढ़िरहेको विदेशी जनसंख्यालाई व्यवस्थापन गर्ने उद्देश्यले अघि बढ़ाइएका हुन्। जुलाईमा जापानले सबै विदेशी नागरिकका लागि भिसा शुल्क 5 गुणाले बढ़ाएको थियो। जापानमा आप्रवासन अझै पनि राजनैतिक रूपमा संवेदनशील विषय हुनका साथै नियमहरू कड़ा छन्। तर वृद्ध हुँदै गएको जनसंख्या र श्रमिकको अभावका कारण जापान विदेशी कामदारमाथि बढ़दो रूपमा निर्भर हुँदै गएको छ। सन् 2025 अन्त्यसम्म जापानमा बसोबास गर्ने विदेशी नागरिकको संख्या 41,20,000 भन्दा बढ़ी पुगेको थियो। शुल्क वृद्धि हुनुअघि जापानमा स्थायी बसोबास नभएका विदेशी नागरिकले आफ्नो बसोबासको स्थिति परिवर्तन गर्न वा बसाई अवधि थप्न प्रत्येक पटक आवेदन दिँदा 6,000 येन शुल्क तिर्नुपर्थ्यो। अक्टोबर 1 भने 3 महिना वा त्यसभन्दा कम अवधिका लागि 10,000 येनदेखि 5 वर्ष संवेदनशील विषय हुनका साथै नियमहरू कड़ा छन्। तर वृद्ध हुँदै गएको जनसंख्या र श्रमिकको अभावका कारण जापान विदेशी कामदारमाथि बढ़दो रूपमा निर्भर हुँदै गएको छ। सन् 2025 अन्त्यसम्म जापानमा बसोबास गर्ने विदेशी नागरिकको संख्या

0: लाग्नेछ।
1: र अब खेल समाचार। स्विस फुटबल संघ एसएफभीले आगामी वर्ष हुने फिफा अध्यक्ष पदको निर्वाचनमा वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ। जुलाईमा इन्फान्टिनोले विश्वकप र क्लब विश्वकप सहित फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने प्रस्ताव अघि सारेपछि ठूलो विवाद उत्पन्न भएको थियो। त्यसपछि युरोपका धेरै प्रमुख राष्ट्रिय फुटबल संघहरूले इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिएका छन्। यो घोषणालाई महत्वपूर्ण रूपमा हेरिएको छ किनभने इन्फान्टिनो स्विस नागरिक हुन्, साथै विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपेली फुटबलको नियामक संस्था यूईएफए दुवैको मुख्यालय स्विजरल्याण्डमा रहेका छन्। इन्फान्टिनोको योजना अनुसार फिफा फरवार्ड इन्टरप्राइज पहल अन्तर्गत स्थापना गरिने एउटा कम्पनीमा निजी लगानीकर्ताले हिस्सेदारी खरिद गर्न सक्ने थिए, तर प्रस्ताव विरूद्ध व्यापक विरोध भएपछि ती योजनाहरू तत्कालको लागि स्थगित गरिएका थिए। स्विस फुटबलको सर्वोच्च निकायका अध्यक्ष पिटर नाबेलले फिफाको नेतृत्वले पारदर्शिता, जवाबदेहिता र संस्थागत जिम्मेवारीका उच्चतम मापदण्ड कायम राख्ने अपेक्षा गरिएको बताएका छन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रतिनिधि सभा बैठक जारी, सांसदहरू समसामयिक विषयमा बोल्दै भोलिदेखि वर्षीय अधिवेशन अन्त्यको लागि सरकारको सिफारिश।
0: शरद ऋतुमा नेपालका हिमालयारोहणका लागि 69 देशका 648 जनाले लिए अनुमति, झण्डै 24 करोड़ रोयल्टी संकलन।
1: बजाङको सुरमा गाउँपालिकामा जीप दुर्घटना हुँदा चालकको मृत्यु, सार्वजनिक यातायातमा अब अग्नि नियन्त्रक यन्त्र अनिवार्य।
0: जापानमा बसोबास गर्न चाहने विदेशीका लागि 20 गुणाले बढ़्यो शुल्क, विदेशी नागरिकको बसाई नियन्त्रण गर्ने लक्ष्य।
1: र स्विस फुटबल संघद्वारा फिफा अध्यक्ष इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चु र रविन्द्र विदा हुन्छौं। नमस्कार।

0: चल्छ। सँगका साथीहरूले कति पर्वती गरिसके, तिम्रो भने यसरी नै जिन्दगी बित्ने भएन।
1: किन गर्नु पर्यो दुःख? सासुसासम्म सुखी सुखी खाएको हुने पृथ्वी सम्पत्ति छ, केही परे केटाहरू छन्। छोड्दै यस्तो कुरा गाउँमा सुकाइ म त्यही

0: गीत संगीत
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज. नाम नै पर्याप्त छ.
2: दिदी बहिनी,
1: दिदी बहिनी,
2: दिदी बहिनी,
1: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
2: हामी गर्न सक्छौ,
1: गर्न सक्छौ.

0: गायनी दाई, तपाईको गीत सुन्दा मलाई पनि एउटा गीत गाउन मन लाग्यो। मैले एउटा गीत गाउँछु, तपाईले सारङ्गी बजाउनुहोस् है।
1: हुन्छ बाबु, मैले सारङ्गी बजाउँछु, तपाईले गीत गाउनुहोस्।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: लाग्छ तिमी संसारकी सबैभन्दा राम्री छौ, सानी समाज स्वार्थी छ, रूप र धनको पछाडि लाग्ने धेरै छन्, यहाँ झुटो माया देखाएर स्वार्थ लुट्ने पनि भेटिन्छन्। सही बाटोमा हिँड्नु पर्छ, आफ्नो अर्का बेलैमा चिन्नु पर्छ।
1: नेपाली गीत संगीतका अनुरागीहरूका लागि मिलन फिल्म्स प्राली सगौरा प्रस्तुत गर्दछ एलिसा तिमल सिन्हाको सन्देशमूलक लोकदोहोरी गीत सही बाटोमा हिँड्नु पर्छ।

वरिष्ठ संगीतकार राजकुमार बगरको मन छुने लय सृजना अनि एलिसा तिमल सिन्हाको उत्कृष्ट शब्द सृजना भित्र हुमन अधिकारी र एलिसा तिमल सिन्हाको सुमधुर आवाज अब बजारमा।

You know I have antisocial personality disorder. अनि कतिचोटि त्यो कुराले मलाई हर्ट भइरहेको हुन्छ अनि सँगसँगै आई थिङ्क आइ एम हर्टिङ यु एज वेल एन्ड इट्स नट राइट सो आई थिङ्क इट्स बेस्ट इफ आई गो माई वे एन्ड यु गो योर वे आई होप यु हेभ अ ग्रेट लाइफ

0: आवाज विहीनको आवाज परिवर्तन
1: बारे अध्ययन गर्न राष्ट्रिय सभाले पनि बनाएको विशेष समिति हिमलुङ हिम पहिरोमा बेपत्ता मध्ये थप चारजनाको शव फेला, ज्यान गुमाउनेको संख्या 11 पुग्यो, रसुवा बाढ़ीले क्षतिग्रस्त गल्छी बेत्रावती सड़कमा खुल्यो ट्र्याक,
2: निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोगको बाटो खुल्यो, रासायनिक मल खरिद सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन, भैरहवामा 2 किलो भन्दा बढ़ी सुनका गरगहना बरामद,
1: अमेरिकी संघीय व्यापार आयोगले एआई सुरक्षाबारे शुरू गर्यो अनुसन्धान, दुवै तेल अभिव उडानका घाइते भारतीय क्याप्टेनलाई प्रधानमन्त्री मोदीद्वारा उच्च प्रशंसा, उत्तर कोरियालाई वार्तामा फर्किन आह्वान,
2: र बीसौं एसियाली खेलकुदको जुडो खेलमा नेपालकी पुनम श्रेष्ठ भारतीय खेलाड़ीसँग पराजित, एसियाली खेलकुदमै भारत क्रिकेटको फाइनलमा भारत र पाकिस्तान बीच उपाधि भिडन्त हुने।

दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

0: फ्रेसनर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका। साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क। डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया दसैँको खुसी घर घरमा उपहार।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य सम्बन्धी खबरबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 93 उपधारा 2 बमोजिम नेपाल सरकार मन्त्री परिषदको 2083 असोज 13 गतेको सिफारिशमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर राउतका अनुसार अधिवेशन भोलि राति 12 बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो।
3: सरकारले संघीय निजामती सेवा विधेयक 2083 संघीय संसद सचिवालयमा दर्ता गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आज उक्त विधेयक संसदमा दर्ता गर्नुभएको सचिवालयका प्रवक्ता एक रामगिरीले जानकारी दिनुभयो। सरकारी विधेयकका रूपमा प्रस्तुत सो विधेयकको दर्ता नम्बर 35 रहेको छ। यही असोज 13 गतेको मन्त्रीपरिषद बैठकले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद पेश गर्न स्वीकृति दिएको थियो। सरकारले संघीय शासन प्रणाली अनुसार संघ प्रदेश र स्थानीय तहबीचको प्रशासनिक सम्बन्ध कार्यक्षेत्र र सहकार्यलाई व्यवस्थित स्पष्ट र प्रभावकारी बनाउँदै प्रशासनिक संयन्त्रलाई राजनैतिक प्रभावबाट मुक्त गरी निजामती सेवालाई व्यावसायिक सक्षम उत्तरदायी र जनमुखी बनाउन विधेयक आवश्यक परेको स्पष्ट पारेको छ। विधेयकमा निजामती सेवालाई राष्ट्रहित र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध र सुशासनमुखी संयन्त्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
2: प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले बालेन शाह नेतृत्वको सरकारको 6 महिनाको कामको समीक्षा गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बलियो सरकार पनि किन कमजोर शासन गरिरहेको छ भन्दै प्रश्न गर्नुभयो। हामीले परिवर्तन खोजेका हौं, कुनै व्यक्तिको अहंकार खोजेका होइनौं, हामीले स्थिरता खोजेका हौं, तर स्थापित विधि र परम्पराको संस्थागत उल्लंघन र राजकीय व्यवहारमा असन्तुलन होइन र सबैभन्दा महत्वपूर्ण विषय हामीले सुशासनको सरकार खोजेका हौं, नेतृत्वको काँचो लहर र हुकुमी दम्भ होइन। उहाँको भनाइ छ,
4: हामीले परिवर्तन खोजेका हौं, कुनै व्यक्तिको अहंकार खोजेका होइनौ, हामीले स्थिरता खोजेका हौं, तर स्थापित विधि र परम्पराको संस्थागत उल्लंघन र राजकीय व्यवहारमा असन्तुलन पनि होइन र सबैभन्दा महत्वपूर्ण विषय हामीले सुशासनको सरकार खोजेका हौं, नेतृत्वको काँचो लहर र हुकुमी दम्भ पनि होइन। शासन कुनै सिद्धान्त र विधिबाट निर्देशित देखिएको छैन। नेतृत्वको इच्छाको शासन हाम्रो चाहना पनि होइन। नेपाली जनताबाट 5 वर्ष अकण्टक शासन चलाउन म्यान्डेट प्राप्त सरकार झिना मसिना मुद्दाहरूमा यसरी दिनदिनै अल्झिँदै जाने हो भने नेपाल र नेपालीको विकास र अग्रगमनको सपना फगत मृग तृष्णा हुने म देखिरहेको छु। सरकारसँग रहेको बहुमतको शक्तिलाई आम नेपालीको जीवन उकास्न, मुलुकलाई समृद्धि पथमा अघि बढ़ाउने दिशातर्फ शासकीय कार्यकौशलताको सर्वत्र अभाव किन देखिएको छ? यही नै आजको प्रश्न हो।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद समीक्षा बास्कोटाले लामो समयदेखि विभिन्न मन्त्रालयमा अड्किएका संक्रमणकालीन न्याय सम्बन्धी फाइल अघि बढ़ाउन सरकारसँग आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै बास्कोटाले करिब 20 वर्षदेखि शान्ति मन्त्रालय हुँदै गृह र कानून मन्त्रालयमा थन्किएका संक्रमणकालीन न्याय सम्बन्धी फाइललाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। बास्कोटाले 1 वर्षदेखि गृह मन्त्रालयमा अड्किएको जेएनजी आन्दोलनसँग सम्बन्धित फाइल समेत तत्काल अघि बढ़ाउन माग गर्नुभएको छ। नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई सिंहदरबार जलाइदिन्छु भन्ने सोच सिंहदरबारसँगै जल्यो कि जीवित नै छ भनी सोध्नु भएको छ। बुधबारको प्रतिनिधि सभा बैठकमा उहाँले बालेनले प्रधानमन्त्री बन्नु अघि लेखेका फेसबुक स्ट्याटस सम्झाउँदै प्रश्न गर्नुभएको हो।
5: सभामुख महोदय, संसदको चालू अधिवेशन अन्त्यसँगै निर्वाचन क्षेत्र जाँदैछौ, जनतालाई के सुनाऊ? सरकारसँग केही जिज्ञासा पनि छ। सिंहदरबार जलाइदिन्छु भन्ने सोच सिंहदरबार जलेसँगै जल्यो कि जीवितै छ? नयाँ पुराना सबै चोर सज्जन भए कि चोरै छन्? टुकुचामा गाड्ने, खुट्टा बाँच्ने, पाता कस्ने र अंग्रेजी अक्षर एफबाट बन्ने चार अक्षरको शब्द जस्ता अश्लील गाली गलोजबाट नवजवान युवाहरूलाई गलत बाटो देखाउने मनिटाइज फेसबुकको अभियान सकियो कि बाँकी नै छ भने अब सकियोस्।
2: यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबु ओलीले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको सफ्टवेयर विकास तथा संचालन केन्द्रको कार्यकारी निर्देशक नियुक्ति प्रक्रियामा सेटिङ र अपारदर्शी भएको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले प्रधानमन्त्री कार्यालयभित्रैबाट नियुक्ति प्रक्रियामा नीतिगत मिलेमतो भएको दावी गर्नुभयो।
6: नेपाल सरकारले स्थापना गरेको सफ्टवेयर विकास तथा संचालन केन्द्रको कार्यकारी निर्देशक नियुक्तिमा भएको सेटिङ र अपारदर्शिताले यो सम्पूर्ण प्रक्रिया नै नीतिगत भ्रष्टाचारको जगमा उभिएको देखिन्छ। सभामुख महोदय, म संसद समक्ष यस नियोजित मिलेमहत्वको अकाठ्य र प्रमाणित टाइमलाइन राख्न चाहन्छु। जनताले ठूलो भरोसा गरेर पठाएको सरकारले आफ्नै चुनावी वाचा पत्रको कसरी खिल्ली उडाएको छ, कसरी आफ्ना मान्छे भर्ती केन्द्र बनाउनको लागि राज्य संयन्त्रहरू दुरूपयोग गरेको छ हेरौं।
3: प्राकृतिक विपदबारे अध्ययन गर्न राष्ट्रिय सभाले पनि संसदीय विषय समिति बनाएको छ। बिहिबार बसेको सभाले भुटेकोशी तथा कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विषय समिति गठन गरेको हो। गत भदौ 10 गते रसुवाको भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा, नुवाकोट, थादिङ लगायत गोर्खा, चितवन, नवलप्रासी पूर्व र पश्चिम जिल्लामा ठूलो जनधनको क्षति भएको छ। राष्ट्रिय सभाको भदौ 16 गतेको बैठकबाट यसै विषयमा जोखिम न्यूनीकरण एवं विपद व्यवस्थापन सम्बन्धी विशेष प्रस्ताव पनि पारित भइसकेको छ। जोखिम न्यूनीकरणको तयारी, जनधनको क्षति, बेपत्ता तथा प्रभावितको खोजी उद्धार, राहत तथा क्षतिपूर्ति, घाइतेहरूको उपचार, सब व्यवस्थापन, पुनर्स्थापना लगायतको समीक्षा गर्ने गरी संयन्त्र बनाइएको हो। जलवायु परिवर्तनको प्रभाव विश्लेषण गर्दै विपद प्रभावितलाई पुनर्स्थापना एवं भौतिक संरचनाको पुनर्निर्माण, जोखिम न्यूनीकरण र जलवायु न्यायको लागि मार्गचित्र सिफारिश गर्नका लागि भनेर राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले संसदीय विशेष समिति गठनको प्रस्ताव राख्नु भएको हो, जसलाई सभाले स्वीकार गरेको हो। विपद सम्बन्धमा सबै पक्षको अध्ययन गरी राष्ट्रिय सभामा प्रतिवेदन पेश गर्ने गरी भुटेकोशी तथा कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरिएको हो। समितिमा सांसदहरू कृष्ण प्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुल प्रसाद विश्वकर्मा सदस्य रहेका छन्। दिगो मार्गचित्रका लागि समितिले छिमेकी देशहरूसँग विपद जोखिम न्यूनीकरण, उद्धार, राहत तथा पुनर्स्थापनामा सहकार्य गर्दै विपद आउनु अघि नै जोखिमको सूचना उपलब्ध गराउने भरपर्दो वैज्ञानिक र आधुनिक पूर्व सूचना प्रणालीबारे अध्ययन गर्नेछ। प्रविधिको विकास र प्रभावकारी कार्यान्वयनका लागि आवश्यक संयन्त्र निर्माणको लागि सुझाव दिने विषयगत विज्ञहरूसँग अन्तर्क्रिया गरी विपदको कारण, जोखिम तथा दीर्घकालीन प्रभावको वैज्ञानिक विश्लेषण गर्दै जोखिम न्यूनीकरणका उपाय पहिचान गर्नेछ।
2: मनाङको हिमलुङ हिमालमा बिहिबार अपरान्ह थप चारजनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या 15 पुगेको छ। यसअघि आजै चार शव फेला परेका थिए। हिम पहिरोमा हराइरहेका आरोहीको खोजी तथा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघको टोलीले बिहिबार दिउँसो र अपरान्ह गरी 8 शव फेला पारेको हो। उद्धार टोली प्रमुख पासाङ काजी शेर्पाले आज 8 शव फेला परेको जानकारी दिनुभएको छ। यसअघि बुधबार 3 शव भेटिएको थियो। खोज तथा उद्धार टोलीले आश गुरूङ, सूरज राई र पदम मगरको शव फेला पारेको थियो। त्यस्तै आइतबार र सोमबार 4 शव भेटिएको थियो। वीरेन्द्र गुरूङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको उद्धार टोलीले जनाएको छ। असोज 11 गते मनाङको नार्फा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिम पहिरो गएको थियो। हिम पहिरोमा 16 हराइरहेका थिए भने 11 दोस्रो दिन सम्पर्कमा आएका थिए। हिम पहिरोमा हराएका मध्ये बिहिबार अपरान्हसम्म 15 शव भेटिएको छ। अझै 1 हराइरहेका छन्। हराएका आरोहीको खोजी जारी रहेको संघले जनाएको छ। आरोही पासाङ काजी शेर्पाको नेतृत्वमा 11 टोली खोज तथा उद्धारमा खटिएको छ।
3: त्यस्तै मनाङमा अविरल वर्षा सँगै आएको बाढ़ी पहिरो र काली गण्डकी नदी कटानका कारण अवरूद्ध भएको संचार बिहिबार दिउँसोदेखि सुचारो भएको छ। काली गण्डकी नदीले फाइबर जडित पोल सहितको संरचनामा क्षति पुगेपछि मुस्ताङ संचार सेवा अवरूद्ध हुँदा सरकारी सेवासँगै जनजीवन प्रभावित भएको थियो। नेपाल टेलिकम बागलुङका कार्यालय प्रमुख मिलन राज रंजितका अनुसार उत्तरी म्याटी र मुस्ताङ जोड्ने फाइबर जडान गरिएका संरचना बगाएपछि प्राविधिकको टोलीले मर्मत गरी सुचारू गरेको बताउनुभयो।
2: प्रतिनिधि सभाको बिहिबारको बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवा शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रतिवेदन पेश गरिएको छ। राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत रूपमा पारित उक्त प्रतिवेदनमा राज्यको कोषबाट निवृत्ति भरण लिइरहेका व्यक्तिहरू संवैधानिक पदमा बहाल रहँदा दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिएको छ। राज्य व्यवस्था तथा सुशासन समितिका तर्फबाट सभामा प्रतिवेदन पेश गर्दै समितिका सभापति हरि ढकालले विधेयकका मुख्य पक्षबारे जानकारी गराउनुभयो। गत भाद्र 8 गतेको प्रतिनिधि सभा बैठकले दफावार छलफलका लागि यो विधेयक समितिमा पठाएको थियो। समितिमा 11 जना सांसदहरूले 10 बुदामा संशोधन प्रस्ताव दर्ता गरे।
3: प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्टबीच भेटवार्ता भएको छ। आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री शाह र राजदूत अन्स्टबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा दुई देशको आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो दसैँमा बेफोका सामान किन्दा 20,200 रुपियाँसम्म क्याश ब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, 20 वासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।
1: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता,
2: जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने।
4: हो नि काका, राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

0: यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्या
1: भएको सबै तत्व पनि पाइने
2: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
1: हामीले राजा च्याउ त्यसै भनेको हो र
3: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ।

केजी र टु इन टपमा दुई केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाव।

0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुल्ला गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यका साथ प्रसारण लाइन प्रयोगको बाटो खोलेको हो। मन्त्रालय मार्फतको विद्युत नियमन आयोगले बिहिबार ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको उपस्थितिमा निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिन प्रसारण दस्तुर व्हीलिङ चार्ज निर्धारण सार्वजनिक गरेको छ। आयोगका अध्यक्ष रामप्रसाद धितालका अनुसार राष्ट्रिय विद्युत प्रसारण ग्रिड नेशनल ट्रान्समिशन ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड बमोजिम शुल्क निर्धारण गरिएको छ। मापदण्ड अनुसार आर्थिक वर्ष 2083-84 लागि नेपाल विद्युत प्राधिकरण अन्तर्गतको राष्ट्रिय विद्युत प्रसारण ग्रिड नेशनल ट्रान्समिशन ग्रिडमा रहेको प्रसारण प्रणाली उपयोग गर्दा मध्यकालीन र दीर्घकालीन खुल्ला पहुँचका लागि प्रति मेगावाट रू 4.13 लाख प्रति महिना र अल्पकालीन खुला पहुँचका लागि प्रति किलोवाट घण्टा 57 पैसा प्रसारण शुल्क निर्धारण गरिएको अध्यक्ष धितालले बताउनुभयो। अध्यक्ष धितालले आयोगले खुला बजार नीति अन्तर्गत तेस्रो पक्ष वा निजी क्षेत्रलाई समेत विद्युत प्रसारण प्रणाली प्रयोग गर्न दिनका लागि यो शुल्क निर्धारण गरेको बताउनुभयो।
3: नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज मन्त्रीस्तरीय निर्णय गर्दै कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञ सम्मिलित कार्यदल गठन गर्नुभएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकालले नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानूनी तथा नीतिगत व्यवस्था र आवश्यक संस्थागत संरचनाबारे कार्यदलले अध्ययन गर्ने जानकारी दिनुभयो।
2: रसुवा बाढ़ीका कारण क्षतिग्रस्त गल्छी वेत्रावती सड़क खण्डमा ट्र्याक खुलेको छ। ट्र्याक खुलेसँगै उक्त सड़क खण्डमा सर्वसाधारणको आवाज जवत समेत शुरू भएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभएको छ। मन्त्री लम्सालको सचिवालयका अनुसार रसुवासँग जोड़िने मुख्य सड़क मार्गका रूपमा रहेको उक्त खण्डमा ट्र्याक खुले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम बाँकी छ। सड़क निर्माण तथा मरमतको काम भइरहेका बेला बाक्लो सवारी आवाज जावत हुँदा निर्माण कार्य प्रभावित भइरहेको जनाउँदै मन्त्री लम्सालले आवश्यक सहजीकरण गरिदिन सबैसँग आग्रह समेत गर्नुभएको छ।
3: महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकसँग जीवनभर संचित ज्ञान, सिप अनुभव र जीवनका सिकाइलाई संरक्षण गरी नयाँ पुस्तासँगसम्म हस्तान्तरण गर्ने उद्देश्यले ज्येष्ठ नागरिक अनुभव बैंक निर्माण तथा विकासको प्रक्रिया अघि बढ़ाएको छ। 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई केवल हेरचाह र संरक्षण आवश्यक पर्ने समूहका रूपमा नभई राष्ट्रका ज्ञान, सिप र अनुभवका अमूल्य स्रोतका रूपमा स्थापित गर्दै उहाँहरूको

0: अवलाई भावी पुस्तासँग जोड्ने नयाँ अवधारणा अघि सारेको हो। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले ज्येष्ठ नागरिकसँग संचित ज्ञान सीप अनुभव र जीवनका सिकाई राष्ट्रका अमूल्य बौद्धिक तथा सामाजिक सम्पदा भएको बताउनु भएको छ।
1: सिद्धार्थनगर नगरपालिका एक शान्ति गेट स्थित जाँच कक्षबाट सशस्त्र प्रहरीले 2,51,00,000 भन्दा बढ़ी मूल्यको गरगहना बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डण्डा रूपन्देहीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा काठमाण्डु महानगरपालिका 19 बस्ने 46 वर्षीय इला पटेलबाट ती गरगहना बरामद गरेको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको कमाण्डमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी पटेलको जाँच गर्ने क्रममा गरगहना बरामद गरेको हो।
0: विराटनगरमा प्रहरीले 8 ग्राम 500 मिलिग्राम ब्राउन सुगर सहित एकजनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका 16 दरैया चोकमा आज भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश 102/05/06/07/06 नम्बरको स्कूटरलाई शंका लागेर प्रहरीले रोकी चेक जाँच गरेको थियो। इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले स्कूटर चालक मोरङको केराबारी गाउँपालिका 7 बस्ने 33 वर्षीय विश्वास चेमजोङलाई जाँच गर्दा उनको साथबाट 8 ग्राम 500 मिलिग्राम ब्राउन सुगर मोरङ प्रहरीका सूचना भेटिएको मोरङ प्रहरीका सूचना अधिकारी मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो।
1: फिर्की खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई आजदेखि पुनः निरन्तरता दिएको छ। गत जेठमा संरचना भत्काउन आक्रामक बनेको महानगरपालिका कानूनी प्रक्रिया पुनः नापजाँच तथा वर्षातका कारण रोकिएको थियो। तीन पटकसम्म पत्राचार गर्दा पनि अटेर गरेपछि बाँकी संरचना भत्काउन शुरू गरिएको नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापाले बताउनुभयो। 2080 सालको नाप जाँच प्रतिवेदनका आधारमा पहिचान गरिएका कुल 160 संरचना मध्ये यसअघि 104 अस्थायी तथा केही पक्की संरचना भत्काइएको थियो। हामीसँग खबर अझै बाँकी छ, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।

0: दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। अविरल वर्षासँगै आएको बाढ़ी पहिरो र नदी कटानले गत असोज 8-11 गते कालीगण्डकी करिडोरको बेनी जोमसुङ कोरला सड़क खण्डको पूर्वाधारसँगै विद्युत र संचार विच्छेद भएपछि उपल्लो मुस्ताङको लुमानथाङ गाउँपालिका 4 नेचुङ भन्सार कार्यालयमा जाँचपासको सम्पूर्ण काम ठप्प भएको छ। बाढ़ी पहिरोका कारण संचार र विद्युत सेवा पूर्ण रूपमा अवरूद्ध भएपछि भन्सार जाँचपास राजस्व भुक्तानी सहित क्वारेन्टाइनका सेवा प्रभावित भएको हो। रोकिँदा भन्सार कार्यालयबाट राजस्व असुलीमा प्रत्यक्ष असर परेको कार्यालय प्रमुख विदुर चुडालले बताउनुभयो।
3: सन् 2026 सेप्टेम्बर महिनामा 88,248 विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार दक्षिण एसियाबाट मात्र सेप्टेम्बरमा 30,085 पर्यटक नेपाल आएका हुन्। नेपाल आउने पर्यटक मध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन्।
2: अब विदेशका खबर। दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनर्स्थापित गर्दै वार्ता पुनः शुरू गर्न आह्वान गरेका छन्। दक्षिण कोरियाली सैनिक घाइते हुने गरी दुई देशबीचको असयीकृत क्षेत्रमा विस्फोट भएको केही दिनपछि राष्ट्रपति लीले यस्तो आह्वान गरेका हुन्। दक्षिण कोरियाको सशस्त्र सेना दिवसका अवसरमा बिहिबार सम्बोधन गर्दै राष्ट्रपति लीले लामो समयदेखि जारी अवरोध अन्त्य गर्दै उत्तर कोरिया विश्वास पुनर्स्थापना र वार्ता पुनः शुरू गर्ने प्रक्रियामा सहभागी हुने आफूले आशा गरेको बताएका छन्।
3: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुवै तेल अभिव उड़ानका क्रममा सह पाइलटसँग विमानको नियन्त्रणका लागि भएको संघर्षमा घाइते भारतीय क्याप्टेन स्मिथ मच्छरको साहसको प्रशंसा गर्नुभएको छ। मोदीले क्याप्टेन मच्छरलाई नायक भन्दै गम्भीर जोखिमका बीच पनि विमानमा रहेका यात्रुको ज्यान जोगाउन उहाँले देखाउनु भएको साहस र दृढ़ताको प्रशंसा गर्नुभएको हो।
2: अब खेल खबर। जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलमा नेपालकी पुनम श्रेष्ठ भारतीय खेलाड़ीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी छन्। जापानको आइची अन्तर्राष्ट्रिय एरिनामा बिहिबार भएको महिला 70 केजी मुनि तौल समूहमा पुनम भारतीय खेलाड़ी ताखेलाम्बासँग पराजित भएकी हुन्। यससँगै जुडो खेलमा नेपालले सहभागिता जनाएको 7 विधामध्ये 5 विधामा पराजित भएको छ।
3: भारत जापानमा जारी विश्व एसियाली खेलकुदमा क्रिकेटमा फाइनलमा प्रवेश गरेको छ। योसँगै भारतले उपाधि अर्थात स्वर्ण पदकका निम्ति चिर प्रतिद्वन्दी पाकिस्तानसँग खेल्ने तय भएको छ। बिहिबार दोस्रो सेमी फाइनलमा भारतले श्रीलंकालाई 124 रनले पराजित गर्यो। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य। बालेन सरकारमाथि प्रतिनिधि सभामा विपक्षीको प्रश्नै प्रश्न। नियुक्तिदेखि शासन सञ्चालनसम्म विवाद। सुशासन र कार्यशैलीमाथि आलोचना।
3: विपदबारे अध्ययन गर्न राष्ट्रिय सभाले पनि बनायो संसदीय विशेष समिति। हिमलुङ हिम पहिरोमा बेपत्ता मध्ये थप 4 जनाको शव फेला। ज्यान गुमाउनेको संख्या 11 पुग्यो। रसुवा बाढ़ीले क्षतिग्रस्त गल्छी बेत्रावती सड़कमा खुल्यो ट्रयाक।
2: निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोगको बाटो खुल्यो। रासायनिक मल खरिद सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन। भैरो हावामा 2 किलो भन्दा बढ़ी सुनका गरगहना बरामद।
3: अमेरिकी संघीय व्यापार आयोगले एआई सुरक्षाबारे शुरू गर्यो अनुसन्धान। दुवै तेल अभिव उड़ानका घाइते भारतीय क्याप्टेनलाई प्रधानमन्त्री मोदीद्वारा उच्च प्रशंसा। उत्तर कोरियालाई वार्तामा फर्किन आह्वान।
2: र विश्व एसियाली खेलकुदको जुडो खेलमा नेपालकी पुनम श्रेष्ठ भारतीय खेलाड़ीसँग पराजित। एसियाली खेलकुदमै भारत क्रिकेटको फाइनलमा भारत र पाकिस्तान बीच उपाधि भिडन्त हुने।
3: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुका 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz
1: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
2: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
1: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
2: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
1: सरल प्रक्रिया, सुलभ ब्याज दर,
2: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: Mania Extreme Energy Drink.
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक 7 बज्यो।
2: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
3: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
2: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
3: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर दितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
2: सरल प्रक्रिया, सुलभ ब्याज दर,
3: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: प्रक्रिया खुल्यो। निजी क्षेत्र समेत विद्युत व्यापारमा सहभागी हुन सक्ने गरी राष्ट्रिय प्रसारण लाइन प्रयोगको बाटो खुल्ला र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इराकबाट अमेरिकी सेना फिर्ता भएको घोषणा।
6: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
7: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
6: भोल्टेज भोइस ओभर LTE, अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त,
7: एचडी भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
6: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
7: र अझ रमाइलो कुरा,
6: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
7: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
6: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 ह्यास डायल गर्नुहोस्। 4G भोल्टेज,
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: समाचार अब विस्तारमा। सरकारले संघीय निजामती सेवा विधेयक 2083 संघीय संसद सचिवालयमा दर्ता गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आज विधेयक संसदमा दर्ता गर्नुभएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। यही असोज 13 गतेको मन्त्री परिषद बैठकले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिएको थियो। सरकारले संघीय शासन प्रणाली अनुसार संघ, प्रदेश र स्थानीय तहबीचको प्रशासनिक सम्बन्ध, कार्यक्षेत्र र सहकार्यलाई व्यवस्थित, स्पष्ट र प्रभावकारी बनाउँदै प्रशासनिक संयन्त्रलाई राजनीतिक प्रभावबाट मुक्त गरी निजामती सेवालाई व्यावसायिक, सक्षम, उत्तरदायी र जनमुखी बनाउन विधेयक आवश्यक परेको स्पष्ट पारेको छ। यसैबीच भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तावित संघीय निजामती सेवा विधेयकले निजामती सेवाको कार्य सम्पादन र जवाफदेहितामा आमूल परिवर्तन ल्याउने अपेक्षा गरिएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत आज धारणा सार्वजनिक गर्दै वहाँले गहन अध्ययन तथा व्यापक छलफलपछि विधेयकलाई अन्तिम रूप दिइएको र विधेयकले निजामती सेवालाई थप सक्षम, प्रभावकारी, दक्ष, उत्तरदायी र परिणाममुखी बनाउने उल्लेख गर्नुभएको छ। साथै वहाँले संघीय शासन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्वपूर्ण आधार प्रदान गर्नुका साथै सुशासन र सार्वजनिक प्रशासन सुधारको दिशामा विधेयक महत्वपूर्ण कोषे ढुंगा बन्ने विश्वास व्यक्त गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिशमा भोलि राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले आज विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा भोलि शुक्रबार राति 12 बजेदेखि संघीय संसदको दुवै अधिवेशनको अन्त्य गर्नुभएको जानकारी दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकले विभिन्न 3 विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083, नागरिक लगानी कोष 3 संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्स्युट 1 संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। यस्तै बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी 1 संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुभयो। बैठकले प्रतिनिधि सभाका पूर्व सदस्य धनेन्द्र बस्नेतको हिजो 74 वर्षको उमेरमा भएको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ देम्बेले सरकारले बलियो जनादेश पाए पनि शासन संचालनमा भने कमजोर देखिएको बताउनुभयो। नेता आङ देम्बेले संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिका जाँदा र फर्कँदा प्रधानमन्त्री वालेन्द्र शाहले संसदलाई जानकारी नदिएर संसदीय परम्परा र मर्यादाको उल्लंघन गरेको जिकिर गर्नुभयो। नेता आङ देम्बेले मुलुकको अर्थतन्त्रको अवस्था दयनीय रहेको र महँगीले जनताको भान्सा आक्रान्त हुँदा पनि सरकार संवेदनशील नभएको बताउनुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलका उपनेता गणेश पराजुलीले मुलुकले विपदबाट ठूलो क्षति बेहोर्नु परेको भन्दै आरोप प्रत्यारोपमा नलागि प्रतिपक्ष र सत्तापक्ष बीच समन्वय गर्दै अघि बढ्नुपर्नेमा जोड़ दिनुभयो। उपनेता पराजुलीले जोखिमपूर्ण क्षेत्रमा नागरिकको जीवन जोगाउने विपदका कारण प्रभावित परिवारसम्म समयमै आवश्यक सहायता पुर्याउने पुनर्निर्माण कार्यमा सरकारसँगै सबै मिलेर अगाडि बढ़नुपर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राईले सीमा सुरक्षा सुदृढीकरण महँगी नियन्त्रण र अलपत्र परेका आयोजनालाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभयो। यस्तै आजको बैठकमा सांसदहरूले चाडपर्व नजिकिँदै गर्दा बढ़िरहेको बजार महँगी तथा कालोबजारी नियन्त्रण गर्नुपर्ने, किसानलाई सिंचाई तथा मल बिउ समयमै उपलब्ध गराउनुपर्ने, विभिन्न जिल्लामा देखिएका खानेपानी समस्या समाधान गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले जोखिमयुक्त बस्तीमा तटबन्ध निर्माण गर्न, सुरक्षित आवासको व्यवस्था गर्न र हिउँदे धानको समर्थन मूल्य तोक्न सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै बैठकमा सांसदहरूले भोटेकोशी बाढ़ी तथा पछिल्लो वर्षाले देशका विभिन्न स्थानका मुख्य राजमार्ग र पुलहरूमा क्षति पुगेकाले तत्काल मरमत तथा पुनर्निर्माणका कामलाई अगाडि बढ़ाउन पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय सभामा रिक्त रहेको दुई सदस्य पदको पदपूर्ति यथाशीघ्र गर्न आवश्यक प्रक्रिया अघि बढ़ाइने बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूको प्रश्नको प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट जवाफ दिँदै कानून मन्त्री गौतमले निर्वाचन आयोगले उपनिर्वाचनको प्रक्रिया अघि बढ़ाउने र सरकारको सिफारिशमा मनोनित हुने सदस्यको हकमा समावेशिता, राष्ट्रिय सभाको गरिमा र भूमिकालाई ध्यानमा राखी उपयुक्त व्यक्तिको सिफारिश चाँडै गर्ने जानकारी गराउनुभयो। यस्तै कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि क्षतिपूर्ति, पूर्व सूचना प्रणाली, नस्ल स्थानान्तरण र वैकल्पिक बाली प्रवर्धनका उपायहरू प्राथमिकताका साथ कार्यान्वयन भइरहेको बताउनुभयो। बैठकमा सांसदहरूले उठाउनु भएको मन्त्रालयगत प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले यस वर्षदेखि बर्दिया, चितवन र पर्सा जिल्ला मानव वन्यजन्तु द्वन्द सह अस्तित्व कार्यक्रम कार्यान्वयन शुरू भएको जानकारी दिनुभयो। मन्त्री चौधरीले रातो बाँदर, जंगली हात्ती, बनेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरी यी जन्तुले किसानको निजी खेतमा गई बाली नाली वा धनजनको हानि नोक्सानी गर्ने क्रममा सम्बन्धित वन्यजन्तुको मृत्यु भएमा तौलको आधारमा मूल्य तोकी उपयोग गर्न सकिने व्यवस्था गरिएको बताउनुभयो। यस्तै विभिन्न 16 प्रकारका वन्यजन्तुले खेती बालीमा नोक्सान गरेमा किसानले क्षतिपूर्ति प्राप्त गर्ने व्यवस्थापन गरिएको मन्त्री चौधरीले जानकारी दिनुभयो। यस्तै महिला, बालबालिका तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई परिवार र समुदायमै मर्यादित जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्ने गरी सरकारले काम अघि बढ़ाएको बताउनुभयो। यस्तै राष्ट्रिय सभाको आजको बैठकले भोटेकोशी तथा काली गण्डकी करिडोरमा भएको विपदको जोखिम, क्षति र पुनस्थापनाको अध्ययन गर्दै दीर्घकालीन जोखिम न्यूनीकरणको मार्गचित्र सिफारिश गर्न 9 सदस्यीय विशेष समिति गठन गरेको छ। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भटेकोशी तथा कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठनका लागि गर्नुभएको प्रस्तावमा सभाले सहमति दिएको हो। त्यसै गरी राष्ट्रिय सभाको आजको बैठकमा आदिवासी जनजाति आयोग र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको वार्षिक प्रतिवेदन र आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक सम्बन्धित विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश भएको छ। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले दैनिक उपभोग्य वस्तु र खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध हुने वातावरण बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले गएको हप्ता परेको अविरल वर्षाले धेरै जिल्लाको जनजीवन प्रभावित बनाएकाले प्रभावितका लागि उचित व्यवस्थापन र जोखिमयुक्त बस्तीहरूको पूर्व सुरक्षाका लागि आवश्यक कार्य गर्न माग गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिनको सभा 1 बजे बस्नेछ। रसुवा बाढ़ीका कारण क्षतिग्रस्त गल्छी बेत्रावती सड़क खण्डमा ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ। ट्रयाक खुलेसँगै त्यस सड़क खण्डमा सर्वसाधारणको आवतजावत समेत शुरू भएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभयो। रसुवा जोड़िने मुख्य सड़क मार्गका रूपमा रहेको सो सड़क खण्डमा ट्रयाक खुले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी रहेको छ। सड़क निर्माण तथा मरमतको काम भइरहेका बेला बाक्लो सवारी आवजावत हुँदा निर्माण कार्य प्रभावित भइरहेको जनाउँदै मन्त्री लम्सालले आवश्यक सहजीकरण गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। यसैबीच ट्रयाक खोल्ने काम सम्पन्न भएसँगै सड़क खण्डमा बेलीब्रिज जडानको काम समेत अघि बढ़ाइएको छ। नुवाकोटतर्फ बेलीब्रिज निर्माणका लागि फाउण्डेशन तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलीब्रिज जडानको तयारी गरिएको छ। शरद ऋतुमा नेपालका विभिन्न हिमालय आरोहणका लागि 69 देशका 648 आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागले दिएको जानकारी अनुसार सन् 2026 शरद ऋतुमा नेपालका 20 हिमाल आरोहणका लागि 69 देशका 648 आरोहीलाई अनुमति प्रदान गरिएको छ। आरोहण अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 23,89,00,000 रोयल्टी संकलन गरेको छ। पूर्वी पाल्पाको निस्दी गाउँपालिकामा उत्पादन भएको प्रशोधित अदुवा र सिमी जर्मन हुँदै नेदरल्याण्ड्स निर्यात भइरहेको छ। निस्दी 5 गल्धामा रहेको गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले अदुवा तथा सेतो र कालो सिमीका दाना युरोपका देशमा पठाउन सफल भएसँगै किसानहरू उत्पादनप्रति थप उत्साहित भएका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
8: निस्ती गाउँपालिका 5 गल्धाका किसानले उत्पादन गरेको कालो र सेतो सिमी, सुकाएको चना अदुवा यस वर्ष पनि युरोपका देशहरूमा निकासी हुने भएको छ। गल्धाका किसानले उत्पादन गरेको कृषि वस्तु विदेश पठाउन पाउँदा किसानलाई खेती विस्तार गर्न हौसला मिलेको किसान तेजन सुनारीको भनाइ छ।
9: हामीले उत्पादन गरेको अदुवा र गेडागुडी विदेश पठाउन पाउँदा खुसी लागेको छ। सोचे भन्दा धेरै बजार मूल्य पाइएको छ। थप उत्पादन गर्नलाई हौसला बढ़िरहेको छ।
8: कृषकलाई सहकारी संस्थाले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ। स्थानीय सरकार र सहकारी संस्थाको सहयोगमा कृषि उत्पादनलाई सुकाउने, ग्रेडिङ गर्ने, पिस्ने, प्याकेजिङ गर्ने, प्रशोधन गर्ने जस्ता काम गर्दै आएको छ। गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक दिलमाया सारू।
10: सिमी कालो र सेतो हामीले 36,330 केजी विदेश निर्यात गरेका थियौं। अदुवाको चाना पनि हामीले 1,46,673 केजी मध्येमा त्यसलाई प्रशोधन गरेर सुकाउँदा 24,246 केजी
8: सहकारी अन्तर्गतका 272 जना किसानसँग अर्ग्यानिक प्रमाणित गरेको अदुवा खरिद गरी युरोप निकासी गरेका यहाँका महिलाहरूले विभिन्न सरकारवाला निकायसँगको सहयोगमा अदुवा प्रशोधन उद्योग समेत सञ्चालन गर्दै आएका छन्। सिमी प्रति केजी 175 र अदुवा प्रति केजी 60 रूपियाँमा सहकारीले खरिद गर्दै आएको छ। किसानले आफ्नो उत्पादनको उचित मूल्य पाएको बताउनुहुन्छ। पुनः व्यवस्थापक सारू।
10: आउने वर्ष पनि त्यही अनुसार अदुवा पचाना र गेडागुडी चाहिँ मिक्स पठाउने लक्ष्य राखेका छौँ। गेडागुडीमा 175 रुपियाँ केजी हामीले किसानलाई नै दिएर त्यसरी खरिद गर्यौँ। 1,12,00,000 मागेर चाहिँ हामीले अदुवा खरिद गरेका थियौँ। प्रति केजी किसानलाई अदुवाको 60 रुपियाँ केजी दिएका थियौँ।
8: मिस्त्री गाउँपालिकाका किसान र सहकारीले गाउँपालिकाको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठको भनाइ छ।
11: अन्तर्राष्ट्रिय स्तरमा अदुवा प्रशोधन गरेर निर्यात गरिरहेको छ भन्न पाउँदा मिस्त्री गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउनका लागि पनि यसले थप सहयोग गरेको छ।
8: मिस्त्रीमा उत्पादित अदुवा र सिमी स्थानीय व्यापारीले खरिद गरी बुटवल, भैरवा, काठमाडौँदेखि छिमेकी देश भारतसम्म मात्र पुगेको थियो। तर बजार माग अनुसार सहकारीले विदेश पठाउन थालेपछि विदेशको पैसा स्थानीय स्तरमै भित्रिएको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
5: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मान बहादुर कार्कीले आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त कार्कीले नेपालको संविधान बमोजिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा हालै आएको बाढ़ी र पहिरोपछि अस्ट्रेलिया सरकारले देखाएको मित्रता, ऐक्यबद्धता र सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुभएको छ। नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अनस्टरले सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज गर्नुभएको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री शाहले आभार व्यक्त गर्नुभएको हो। भेटका क्रममा प्रधानमन्त्रीले बाढ़ी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै नेपाल सरकारले खोज, उद्धार, राहत र पुनर्स्थापनाका लागि उपलब्ध सम्पूर्ण स्रोत साधन परिचालन गरिरहेको जानकारी गराउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले दूरसंचार सेवाको गुणस्तरको अवस्थाबारे नेपाल दूरसंचार प्राधिकरणसँग जानकारी माग गर्नुभएको छ। टेलिफोन र इन्टरनेट सेवाको गुणस्तर कमजोर भएको बारे उपभोक्ताको गुनासो नघटेको उल्लेख गर्दै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले आज नेपाल दूरसंचार प्राधिकरणका पदाधिकारीसँग सेवाको अवस्था, गुणस्तर परीक्षण, नियमन तथा सेवा विस्तारका विषयमा जानकारी लिनुभएको हो। साथै गुणस्तर अनुगमन सम्बन्धी नियमित प्रतिवेदन मन्त्रालयमा पेश गर्न संचार मन्त्री डाक्टर तिमिल सिन्हाले निर्देशन दिनुभयो। मनाङमा अलपत्र परेका 16 इण्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट लमजुङ ल्याइएको छ। उनीहरूलाई मनाङको निस्याङ गाउँपालिका 1 घटाङ एग्रो क्षेत्रबाट लमजुङको बेसीसर नगरपालिका 7 सहजीमा ल्याइएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक जितेन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीका कारण अभिभावक गुमाएका बाल बालिकाको शिक्षा, सुरक्षा र भविष्य सुनिश्चित गर्न बागमती प्रदेश सरकारले आवासीय शिक्षा कार्यक्रम अघि बढ़ाएको छ। विनाशकारी बाढ़ीबाट अभिभावक विहीन बनेका बाल बालिकालाई सुरक्षित आवाससहित कक्षा 12 निशुल्क शिक्षा दिने निर्णय कार्यान्वयनका लागि आवश्यक कार्यविधि संशोधन र व्यवस्थापनको प्रक्रिया अघि बढ़ाइएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले जानकारी दिनुभयो। हालैको वर्षापछिको बाढ़ी पहिरोले बाल बालिकाको शिक्षा, सुरक्षा र भविष्य सुनिश्चित गर्न बागमती प्रदेश सरकारले आवासीय शिक्षा कार्यक्रम अघि बढ़ाएको छ। विनाशकारी बाढ़ीबाट अभिभावक विहीन बनेका बाल बालिका

0: अवरूद्ध भएको छ। चीनसँगको सीमा जोड्ने सिमकोट हिल्सा सड़क, कर्णाली करिडोर तथा जिल्लाका सातवटै गाउँपालिकाका ग्रामीण सड़कमा क्षति पुगेपछि जिल्लाको सड़क सञ्जाल प्रभावित भएको हो। धनुषामा भएका छुट्टा छुट्टै दुईटा दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मिथिला नगरपालिका तीन लालभित्तीमा टिपर पल्टदा औरही बाबा बालुवा प्रशोधन केन्द्रका संचालक 36 वर्षीय हरि महतोको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै धनुषाको श्रीरेश्वरनाथ नगरपालिका नौ औराहा टोलका 32 वर्षीय श्रवण शाहको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकबाट अमेरिकी सेना फिर्ता भएको घोषणा गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले इराकमा इस्लामिक स्टेट आईएसआईएस विरूद्धको सैन्य अभियान पूरा भएको दावी गर्दै इराकबाट अमेरिकी सेना फिर्ता भएको घोषणा गर्नुभएको हो। ट्रम्पले बिहिबार आफ्नो ट्रुथ सोशल प्लेटफर्म मार्फत इराकबाट अमेरिकी सेना फिर्ता भएको घोषणा गर्नुभयो। राष्ट्रपति ट्रम्पले इराकबाट अमेरिका फर्कने निर्णयलाई आफ्नो पहिलो कार्यकालमा शुरू गरिएको अभियानको निष्कर्षका रूपमा प्रस्तुत गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले इराकमा नयाँ प्रधानमन्त्रीको नेतृत्वमा नयाँ अवस्था सृजना भएको उल्लेख गर्दै आफूले शुरूदेखि नै उहाँलाई समर्थन गरेको र अहिले पनि पूर्ण समर्थन रहेको बताउनुभयो। इजरायली राष्ट्रपति आइजाक हर्जोगले फ्लाई दुबईका 5 इजरायली यात्रुलाई वीरता पुरस्कार दिने घोषणा गर्नुभएको छ। यी यात्रुले हिजो फ्लाई दुबईको सहचालकलाई नियन्त्रणमा लिई उनीहरूलाई सवार विमान दुर्घटना गराउने प्रयास रोकेका थिए। विमान चालक भारतीय नागरिक स्मित मच्छाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली राष्ट्रपति हर्जोगले प्रशंसा गर्नुभएको छ। इजरायली अधिकारीहरूका अनुसार सह पाइलटले चक्कु प्रहार गरेपछि विमान चालक मच्छाले ककपिटको ढोका खोली यात्रु र चालक दलका सदस्यलाई सूचना गरी उनीहरूको सहयोगमा आक्रमणकारीलाई नियन्त्रणमा लिएर विमान बचाउन सफल हुनुभएको थियो।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: सरकारले निजी क्षेत्र समेत विद्युत व्यापारमा सहभागी हुन सक्ने गरी राष्ट्रिय प्रसारण लाइन प्रयोगको बाटो खुल्ला गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको विद्युत नियमन आयोगले बिहिबार निजी क्षेत्रलाई राष्ट्रिय विद्युत प्रसारण तथा वितरण प्रणालीको प्रयोग गर्न दिए बापत लिइने दस्तुर व्हीलिङ चार्ज मापदण्ड सार्वजनिक गरेको हो। जारी मापदण्डमा चालू आर्थिक वर्षका लागि राष्ट्रिय विद्युत प्रसारण ग्रिडमा रहेको प्रसारण प्रणाली उपयोग गर्दा मध्यकालीन र दीर्घकालीन खुल्ला पहुँचका लागि प्रति मेगावाट प्रति महिना 4,13,000 रूपियाँ र अल्पकालीन खुल्ला पहुँचका लागि प्रति किलोवाट प्रति घण्टा 57 पैसा प्रसारण शुल्क तोकिएको छ। खुल्ला बजार नीति अन्तर्गत तेस्रो पक्ष वा निजी क्षेत्रलाई समेत विद्युत प्रसारण प्रणाली प्रयोग गर्न दिनका लागि यो शुल्क निर्धारण गरेको आयोगका अध्यक्ष डाक्टर रामप्रसाद धिताले बताउनुभयो। राष्ट्रिय विद्युत प्रसारण ग्रिड अन्तर्गत बाहेकका अन्य रेडियल तथा डेडिकेटेड प्रसारण संरचनाहरूको प्रसारण शुल्कका सम्बन्धमा भने छुट्टै निर्देशिका जारी गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले आधारभूत टेलिफोन सेवाको अनुमति रद्द भएको युनाइटेड टेलिकम लिमिटेड यूटीएलले तिर्नुपर्ने बक्यौता र त्यसमा लाग्ने जरिवाना सरकारी बाँकी सरह असुल उपर गर्ने निर्णय गरेको छ। यूटीएलले फ्रिक्वेन्सी दस्तुर, रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोषको रकम र सोमा लाग्ने भदौ मसान्तसम्मको थप दस्तुर सहित विभिन्न शीर्षकमा गरी 8,05,23,00,000 रूपियाँ भन्दा बढी बक्यौता बुझाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ। कम्पनीको सम्पूर्ण सम्पत्ति दूरसञ्चार पूर्वाधार संरचना दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नियन्त्रणमा लिई मूल्य निर्धारण समिति गठन प्रक्रिया अघि बढाउने निर्णय भएको प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले जानकारी दिनुभयो। युनाइटेड टेलिकमले लिएको आधारभूत टेलिफोन सेवाको अनुमति पत्र गत भदौ 20 गतेदेखि स्वत रद्द भएको थियो। सन् 2026 सेप्टेम्बर महिनामा 88,248 जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा झण्डै 10,000 जनाले बढ़ी हो। गत वर्षको सेप्टेम्बर महिनामा 78,711 जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। नेपाल आउने पर्यटक मध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन्। सेप्टेम्बरमा मात्रै 17,425 जना भारतीय पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेलकुद समाचार।

0: जापानमा जारी एसियाली खेलकुद अन्तर्गत नेपालका सुभाष तामाङले 3 अन्डर 67 स्कोर कार्ड बनाएर गल्फ पुरूष एकल स्ट्रोक प्लेमा कट पार गरेका छन्। फलस्वरूप सुभाष तेस्रो चरणमा प्रवेश गरेका छन्। दुई दिनको खेलपछि सुभाषले कुल 3 अन्डर 137 स्कोर सहित समग्रमा 11 स्थानमा रहँदै अन्तिम 36 होलका लागि स्थान बनाएका हुन्। पहिलो दिन सुभाषले संयुक्त रूपमा 18 स्थानमा रहेर राम्रो शुरूआत गरेका थिए। नेपालका अर्का पुरूष खेलाड़ी राहुल विश्वकर्मा भने कट पार गर्न असफल भए। महिला एकल स्ट्रोक प्लेमा नेपालकी तारा कार्कीले पनि कट पार गर्न सकेनन्। तेक्वान्दो तर्फ पनि नेपालले एसियाली खेलकुदमा राम्रो प्रदर्शन गर्न सकेन। बिहिबार नेपाली खेलाड़ीहरू पहिलो चरणबाट माथि उठ्न सकेनन्। नेपालकी 24 वर्षीय स्वस्तिका तामाङ महिला एकल पुम्सेको पहिलो चरणबाटै बाहिरिन्। 8 खेलाड़ी सहभागी प्रतिस्पर्धामा उनी 8 स्थानमा रहिन्। त्यसै एकल पुम्सेको पहिलो चरणमा 24 वर्षीय युवराज राणाको पनि प्रदर्शन कमजोर रह्यो। राणा 8 खेलाड़ी सहभागी भएको प्रतिस्पर्धामा 8 स्थानमा रहे। अब नेपालका अभिषेक रावलले पुरूष क्योरुगी 80 केजी मुनि प्रतिस्पर्धा गर्नेछन्। एसियाली खेलकुदको पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि चिर प्रतिद्वन्दी भारत र पाकिस्तान आमने सामने हुने भएका छन्। पाकिस्तानले पहिलो सेमी फाइनलमा बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। त्यसपछि भएको दोस्रो सेमी फाइनलमा भारतले श्रीलंकामाथि 124 रनको शानदार जित निकाल्यो। यससँगै स्वर्ण भिडन्त भारत र पाकिस्तान बीच पक्का भएको हो। पहिलो सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेटले पराजित गरेको थियो। त्यसपछि भएको दोस्रो सेमी फाइनलमा भारतले श्रीलंकालाई पराजित गर्दै पाकिस्तानसँगको फाइनल भेट पक्का गरेको हो। यससँगै एसियन गेम्सको पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान बीच बहु प्रतीक्षित भिडन्त तय भएको छ। स्वर्ण पदकका लागि भारत र पाकिस्तानको फाइनल शनिबार हुनेछ। सेमी फाइनलमा पराजित बंगलादेश र श्रीलंकाले भने काँस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। काँस्य पदकको खेल पनि शनिबार नै हुनेछ।
1: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नुका साथै देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.7 डिग्री सेल्सियस, न्यूनतम 19.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29.3 डिग्री सेल्सियस, न्यूनतम 19.6 डिग्री सेल्सियस। पोखराको अधिकतम 30.6 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 32.4 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस। र दिपायलको अधिकतम 33.6 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा संघीय निजामती सेवा विधेयक संसद सचिवालयमा दर्ता। संसदको चालू अधिवेशन भोलि रातीदेखि अन्त हुने। भटेकोशी बाढ़ीले क्षतिग्रस्त गल्छी बेत्रावती सड़क खण्डमा ट्रयाक खुल्यो। निजी क्षेत्र समेत विद्युत व्यापारमा सहभागी हुन सक्ने गरी राष्ट्रिय प्रसारण लाइन प्रयोगको बाटो खुल्ला। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इराकबाट अमेरिकी सेना फिर्ता भएको घोषणा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
3: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
4: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
5: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नागपोखरी काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242।
6: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
7: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np।
8: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
9: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
8: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
9: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
8: सरल प्रक्रिया, सुलभ ब्याज दर,
9: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: California. Extreme energy drink.
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। राष्ट्रिय सभाद्वारा भोटेकोशी तथा काली गण्डकी करिडोरमा भएको विपदको जोखिम, क्षति र पुनर्स्थापनाको अध्ययन गर्नको लागि विशेष समिति गठन, मनाङको हिमलुङ हिमालमा भएको हिमपहिरोमा परेर बेपत्ता भएका मध्ये 15 जनाको शव भेटियो, खोजी कार्य जारी।
1: भाइदाखेरि हिमपहिरो लगो भएर उहाँको खोजी कार्य अप्ठ्यारो छ भनेर भन्नुभएको छ। अहिले खोजी गर्ने टिम हाम्रो फुमा नै छ।
0: नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा 5G सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने, सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावलीको पूर्ण पालना गर्न निर्देशन।
2: उक्त नियमावलीको नियम 7(1) व्यवस्था बमोजिम हस्तान्तरणको कार्ययोजना यस प्राधिकरणमा पेश गर्न निर्देशन गर्ने निर्णय भएको छ।
0: चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत, नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितताका लागि कार्यदल गठन, राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिद्वारा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक मस्यौदा परिमार्जन सहित पारित।
3: सम्मान्यजीको एउटा खालको निर्देशन पनि हामीलाई प्राप्त भएको थियो। त्यस कारणले पनि मैले मान्यजीहरूलाई यो अलिक छिटो गरेर टुङ्गाउ भन्ने खालले मैले आग्रह गरेको हुँ।
0: र कालीकोटमा वृहत खुल्ला खेलकुद प्रतियोगिताको आयोजना, फुटबल र भलिबलमा महिला पुरूष दुवै तर्फको खेल हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी, करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सातवटा प्रदेश बने पनि राज्यले केन्द्रीकृत नीति लिएकाले गर्दा सम्पूर्ण देशलाई नै काठमाडौँ वा केन्द्रको भरमा बस्नुपर्ने र दलका केन्द्रीय नेताहरूले नै प्रदेशलाई सञ्चालन गर्ने अहिलेको अवस्थाले प्रदेशलाई निकै कमजोर बनाएको छ। यसलाई सुधार नगरी प्रदेशप्रतिको नागरिकको वृत्तिष्णा अझै बढ़दै जाने देखिन्छ।
5: मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परेर बेपत्ता भएका मध्ये 15 जनाको शव भेटिएको छ। आज 8 जनाको शव भेटिएको हो। बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो फेरि 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन एनएनएमजीएले जानकारी दिएको छ। यसअघि हिजो 7 जनाको शव भेटिएको थियो। अब हिमलुङ हिम पहिरोमा परेर मृत्यु हुनेको संख्या 15 जना पुगेको छ। 1 जना अझै हराइरहेका छन्। मनाङको नार्पा भूमि गाउँपालिका 5 रहेको हिमलुङ हिमालको आधार शिविरमा असोज 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो गएको हो। खोज तथा उद्धारका लागि 11 सदस्यीय उद्धार दक्ष टोली खटिएको जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
1: अहिलेको सर्च एन्ड रेस्क्यू हालसम्म आज 8 जना शव भेला परेपछि जम्मा 15 जनाको शव भेला परेको छ र अब 1 जना मात्र सम्पर्कविहीन हुनुहुन्छ र 11 जना सकुशल फिर्ता हुनुभएको छ। खोजी गर्ने आज खोजी गर्ने दलको सदस्य नै सभा आउँदा 1 जना आउनुभएको थियो। त्यहाँ खोजी गर्दा सबैको भेटियो। 1 जना टेन्टबाट बाहिर निस्केर भाग्दाखेरि हिमपहिरो लगो भएर उहाँको खोजी कार्य अप्ठ्यारो छ भनेर भन्नुभएको छ। अहिले खोजी गर्ने टिम हाम्रो फुमा नै छ।
5: राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 मस्यौदा प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ। समितिको आज बसेको बैठकले सो विधेयकको प्रतिवेदन पारित गरेको समिति सभापति कृष्ण बहादुर रोकायले बताउनुभयो। सभापति रोकायले समय अभाव, मन्त्रीहरूको कार्यव्यस्तता तथा वर्षे अधिवेशन अन्त्य हुन लागेकोले विधेयकलाई छोटो समयमा टुङ्गोमा पुर्याइएको उहाँको भनाइ रहेको छ।
3: अब यसमा सानो विधेयक थियो, मान्यजीले 75 सुझाव राख्नु भएको थियो, संशोधन राख्नु भएको थियो, छलफल अब समय बरू हामी बढी लियौँ तर छलफल भयो भन्ने लाग्छ मलाई। त्यस कारण चाहिँ यसलाई हामीले अलि हतार गरेर चाहिँ टुङ्गाएका छौँ हामीले, तर टुङ्ग्याउँदा पनि हामीले चाहिँ राम्रो गराएका छौँ भन्ने कुरा छ मेरो निष्कर्ष। र अर्को कुरा के भने, अब भोलिदेखि हाम्रो यो वर्षीय अधिवेशन अन्त्य हुँदैछ र राष्ट्रिय सभामा आएर जति पनि विधेयकहरू थिए हामीले कमसेकम बाँकी नराखौँ भन्ने कुरा सम्मान्यजीको एउटा खालको निर्देशन पनि हामीलाई प्राप्त भएको थियो। त्यस कारणले पनि मैले मान्यजीहरूलाई यो अलिक छिटो गरेर टुङ्गाउँ भन्ने खालले मैले आग्रह गरेको हुँ।
5: उहाँले हतारमा निर्णय गर्नु परे पनि पर्याप्त छलफल, सुझाव र संशोधन समेटिएकाले विधेयक परिपक्व बनेको दावी गर्नुभयो। राष्ट्रिय सभामा आएका विधेयकहरू बाँकी नराख्ने उद्देश्य अनुसार समितिले द्रुत गतिमा काम गरेको बताउँदै अब बाँकी रहेका अन्य दुई विधेयक पनि 60 दिने समय सीमाका कारण तत्काल टेबल गर्न नगर्ने सहमति भएको उहाँको भनाइ छ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा 5G सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया अघि बढ़ाएको छ। प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मेन प्रसाद अर्यालले अहिलेकै अवस्थामा सेवा प्रदायकहरूले 5G प्रविधि सञ्चालन गर्न सक्ने भए पनि थप फ्रिक्वेन्सी वितरणको तयारी भइरहेको बताउनुभयो। प्राधिकरणको नीति उल्लेख गर्दै प्रवक्ता अर्यालले हाल उपलब्ध सेवा प्रदायकले 5G प्रविधि लागू गर्न सक्ने बताउनुभयो।
2: दूरसञ्चार ऐन 2053 दफा 33 र अनुमति पत्र बाह्र नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली 2079 को पालना सम्बन्धमा एनसेल एक्जेटा लिमिटेडको मोबाइल सेवाको अनुमति पत्रको 25 वर्ष अवधि समेत मिति 86/5/16 समाप्त हुने हुँदा अनुमति पत्र बाह्र नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली 2079 को नियम 6(2) को पूर्ण पालना गर्न एनसेल एक्जेटा लिमिटेडलाई निर्देशन दिने साथै उक्त व्यवस्थाको पालना नभएमा उक्त नियमावलीको नियम 6(3) आकर्षित हुने जानकारी गराउने र उक्त नियमावलीको नियम 7(1) को व्यवस्था बमोजिम हस्तान्तरणको कार्ययोजना यस प्राधिकरणमा पेश गर्ने निर्देशन गर्ने निर्णय भएको छ।
5: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका 25 सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका सवारी साधन तत्काल समितिको कार्यालयमा बुझाउन निर्देशन दिएको छ। समितिले सहकारी ऐन 2074 को दफा 106 अनुसार गठित समितिको अधिकार प्रयोग गर्दै यस्तो सूचना जारी गरेको हो। समितिले समस्याग्रस्त घोषणा भइएका सहकारी तथा तिनले लगानी गरेका वा सञ्चालन गरेका संस्थाको नाममा दर्ता भएका सबै प्रकारका सवारी साधन ढुवानी प्रयोजनमा रहेका सवारी साधन समेत जुन अवस्थामा छन् त्यही अवस्थामा तत्काल समितिको कार्यालयमा ल्याई बुझाउन भनेको छ। राष्ट्रिय सभाले भोटेकोशी तथा काली गण्डकी करिडोरमा भएका विपदको जोखिम क्षति र पुनस्थापनाको अध्ययन गर्दै दीर्घकालीन जोखिम न्यूनीकरणको मार्गचित्र सिफारिश गर्न 9 सदस्यीय विशेष समिति गठन गरेको छ। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भोटेकोशी तथा काली गण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरिएको जानकारी दिनुभएको छ। समितिमा कृष्ण प्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा सदस्य रहनु भएको छ। समितिमा 1 सदस्य पछि थप गरिनेछ। चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ। भारतबाट पेट्रोल र डिजेलको मूल्य 20 रूपियाँले बढ़ेर आए पनि नेपाल आयल निगमले भने मूल्य बढ़ाएन। चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले हिजो प्रेस विज्ञप्ति जारी गर्दै बताएको छ। हालैको बाढ़ी पहिरोले पारेको असर आउँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य समायोजन नगरी साबिकै मूल्य कायम गरिएको निगमले जनाएको छ। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितता बाई ब्याक ग्यारेन्टीका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज मन्त्री स्तरीय निर्णय गर्दै कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालय पीपीएमओका विज्ञहरू सम्मिलित कार्यदल गठन गर्नुभएको हो। कार्यदलले नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानूनी तथा नीतिगत व्यवस्था र आवश्यक संस्थागत संरचनाबारे अध्ययन गर्नेछ। नेपालमा रासायनिक मल कारखाना स्थापना गरी आयातमा निर्भरता घटाउने उद्देश्य अघि बढ़ाइए पनि स्वदेशमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि हालसम्म स्पष्ट कानूनी व्यवस्था नरहेको मन्त्रालयले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र कैलालीका उखु किसानहरूको भोग्यौता रकम दशैं अघि नै भुक्तानी गर्ने जनाएको छ। आज बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले सो कुराको जानकारी दिनुभएको हो। सचिव मिश्रले उखु किसानको भुक्तानी कैलालीकालाई मन्त्रालयले उच्च प्राथमिकता दिएको बताउनुभयो। बर्दिया र कैलालीका उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने गरी मन्त्रालयले प्रक्रिया अघि बढ़ाएको छ। किसानलाई भुक्तानी गर्ने विषयमा मन्त्री स्तरबाटै निर्णय भएको छ। साझा खबरमा अब खेल खबर। कालीकोटको रंगेलीमा चाडपर्व लक्षित वृहत खुला खेलकुद प्रतियोगिता हुने भएको छ। रिब्जी युनाइटेडको आयोजनामा कार्तिक 15 गतेदेखि 18 गतेसम्म कालीकोट काडा चक्र नगरपालिका 11 रंगेलीमा उक्त प्रतियोगिता हुन लागेको हो। खुला खेलकुद प्रतियोगितामा पुरूष तथा महिला फुटबल र भलिबल प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ। पुरूष फुटबलतर्फ विजेताले 1,44,444 र उपविजेताले 77,777 रूपियाँ पाउनेछन्। महिलातर्फ विजेताले 33,333 र उपविजेताले 15,555 रूपियाँ पाउने त्यहाँका सामुदायिक रेडियोले खबर पठाएका छन्।
0: सन्तोषी राहुल बाढ़ी पसेको तर नभत्केका घरमा फेरि बस्न मिल्छ।
6: त्यहाँको त्यो जगहरू पनि बलियो जस्तो देखिन्छ, सुरक्षितै छ होला भन्ने लागे तापनि त्यसको प्राविधिक हिसाबले जाँचबुझ गरेर मात्रै आफ्नो घरमा बस्न सुरक्षित हुन्छ।
0: बाढ़ी प्रभावित क्षेत्रका लागि सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली। भुटेकोशी बाढ़ीले आपतकालमा काम गर्नको लागि नयाँ कानून र संयन्त्रको आवश्यकता महसुस। हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सर सल्लाह हो दुईजनाको?
9: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यो शीतल, जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
8: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकुराव सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
11: तपाईँको घरमा बाढ़ी वा लेदो पसेको छ अनि बाहिरबाट हेर्दा चाहिँ चिरा नपरेको कतै पनि नभत्किएको देखेर बस्ने योजना पो बनाउनु भएको छ कि? तर ती घरमा बस्नु अघि कतिको सुरक्षित छ भनेर इन्जिनियरलाई देखाउन चाहिँ नभुल्नुहोस् है।
6: तपाईँहरूको घरमा बाढ़ी पसेको छ, यसो बाहिरबाट हेर्दाखेरि चाहिँ कुनै पनि क्षति नभएको जस्तो छ, क्र्याकहरू छैन, चिरा पर्या छैन, अथवा त्यहाँको त्यो जगहरू पनि बलियो जस्तो देखिन्छ, सुरक्षितै छ होला भन्ने लागे तापनि त्यसको प्राविधिक हिसाबले जाँचबुझ गरेर मात्रै आफ्नो घरमा बस्न सुरक्षित हुन्छ। किनभने हामीले जुन हिसाबले सोचेका हुन्छौँ बाहिरबाट देख्दाखेरि भित्री संरचनाको अवस्था फरक हुन सक्छ र तत्काल फेरि कुनै यस्तो विपद आइहालेको खण्डमा पनि त्यसले झन् क्षति पुग्ने अवस्था हुन सक्छ, अथवा आफ्नो घर चाहिँ यसो हेर्दाखेरि सुरक्षितै जस्तो भए पनि छेउको घर लडेर वा भत्किएर तपाईँको घरलाई चाहिँ थप क्षति पुर्याउन सक्छ। त्यो भएर प्राविधिक जाँच बिना चाहिँ अहिले तत्कालै गएर बसिहाल्नको लागि मैले सल्लाह चाहिँ दिदिन।
11: इन्जिनियर कल्पना अधिकारी, बाहिरबाट राम्रो देखिए पनि घरको भित्री संरचनामा बाढ़ी र लेदोले असर गरेको हुन सक्छ, त्यसैले आफ्नो सुरक्षाका लागि एकपटक प्राविधिक वा इन्जिनियरलाई घर देखाउनु है। तपाई भोलिबाट रसुवा र नुवाकोटको सिमाना बेत्रावतीसम्म गाड़ीको यात्रा गर्न सक्नुहुन्छ, तर ठाउँ ठाउँमा ढुङ्गा र पहिरो खस्न सक्ने भएकाले विशेष ख्याल भने गर्नुपर्छ। गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेसी रसुवागढी सड़क योजनाका प्रमुख कृष्णराज ओझा,
12: भोलिसम्म हामी पब्लिकलाई त्यहाँबाट सवारी सञ्चालन हुन सक्ने गरी बनाउने प्रयासमै छौ। पहिरोमा चाहिँ टू वे ट्राफिक सञ्चालन अहिले सम्भव छैन तत्कालको लागि, त्यसमा एक पटकमा एकतर्फी गाडी सञ्चालन गर्ने र त्यसमा ढुङ्गा माटोहरू खसिराख्ने ठाउँ भएको हुनाले हेर्दै अगाडि बढ्दै जानुपर्ने अवस्था आउन सक्छ। पानी पनि त्यहाँ बगिरहेको छ, ढुङ्गा माटो खसिरहेको छ, त्यसमा अलि सावधानीपूर्वक सवारी आवाजावत गर्नुपर्छ र रातिको समयमा त्यहाँ आवाजावत नगर्नलाई अनुरोध पनि गरिएको छ। भित्रावतीमा बेली ब्रिजको हामीले जगको काम आज अथवा भोलि बिहान सकिन्छ दुवैतिरको, भोलि बेली ब्रिजको सामान ढुवानी भएपछि जडानको कार्य शुरू हुन्छ।
11: रातको समयमा सकेसम्म यात्रा नगर्न ढुङ्गा र पहिरोको हमेसा ख्याल गर्न सुझाव दिँदै हुनुहुन्थ्यो गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेसी रसुवागढी सड़क योजनाका प्रमुख कृष्णराज ओझा। रसुवा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा अस्थायी घर बनाउन शुरू हुने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले पुनर्स्थापनाको कार्य अघि बढ़ाउने निर्णय गरेसँगै अस्थायी घर बनाउन शुरू हुने भएको हो। निर्कोल भएको सुरक्षित जग्गामा बाढ़ी प्रभावितका लागि स्थानीय तहको सिफारिशमा अस्थायी घर बनाउने काम थालिनेछ। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज बक्समा मेसेज पठाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीले आपतकालमा काम गर्नको लागि नयाँ कानून र संयन्त्रको आवश्यकता महसुस,
13: खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबिसिटी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ, जनताले छिटो राहत पाउँछ। होइन, यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन।
0: हेलो, सांसद लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
15: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
14: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
15: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
14: पर्छ नि बहिनी, झन यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
15: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
16: दाजु बहिनीको गन्थनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
15: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
11: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
17: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट 7 महीना को लागि मात्र रु 5700 मा साथ ही क्यारो टीवी एप मा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरु वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक मा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरु लागू हुने छन्
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब हेलो सांसद
19: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द एमाले सांसद पद्मकुमारी अर्यालजी जो राज्य व्यवस्था समितिमा पनि सदस्यको रूपमा हुनुहुन्छ तपाईँले यो पछिल्लो विपदमा कसरी जनता सँगसँगै रहनको लागि भूमिका खेल्नुभयो र कानून निर्माणको पाटोमा तपाईँलाई पनि लागेको होला एउटा सांसदको रूपमा यो कानून ल्याउनको लागि राज्य व्यवस्था समिति र समग्र संसदले काम गर्छ त्यसको लागि म डटेर लाग्छु भन्ने किस्सा छोटकरीमा राख्न अनुरोध गर्दछु
13: ठूलो जुन खालको विनाशकारी विपद हाम्रा अगाडि आइलायो यसले नै हाम्रो ध्यान ताने हो भन्ने लाग्छ अलि समय पछाडि के हुन्छ पनि हामीले भुल्दै जान्छौँ अलि समय पछाडि भुल्दै जान्छौँ कि भुइँचालाको बेलामा के लाग्थ्यो भने यो बेला त सबै चिज गर्न पर्यो भनेर सुरु सुरुमा तात्यो पछाडि सेलाउने यो पनि जो पीड़ामा परे जो आज पनि पीड़ित छन् उनीहरूका निम्ति जीवनभरि रहिरहने कुरा हो अब बिस्तारै तपाईँ हामी छेउछाउका मान्छेहरू भुल्दै जाने स्थिति हुन्छ
19: भोटेकोशी बाढीपछि चाहिँ हामी कहिले पनि बिर्सन नसकौं र नीतिगत रूपमा कानून निर्माणमा चाहिँ प्रतिपक्षी दलको रूपमा नेकपा एमाले छ यसमा चाहिँ साँच्चीकै नबिर्सने गरी फेरि अर्को पटकको छलफलमा चाहिँ ऊ देखेर पनि यस्तै छलफल भएको थियो त्यस्तो नभन्ने गरी तपाईँले सांसदको रूपमा व्यक्तिगत रूपमा र पार्टीगत रूपमा चाहिँ के गर्ने त्यस्तो
13: हामी एकदमै प्रतिबद्ध छौँ सरकारका तर्फबाट अगाडि बढाएका विपदसित जोडिएका कानून मात्रै होइन उद्धारका कुरा राहतको कुरा पुनस्थापना कुरा पुननिर्माणका कुरा यावत जे चिज छन् त्यसमा हामी साथमा साथ मिलाउन काँधमा काँध मिलाउन सरकारलाई साथ दिन सहयोग गर्न आफू सहभागी बन्न तयारै छ
19: विपद आउँदैछ भने सबैको मोबाइलमा घन्टी बजाउँ भने नीतिगत रूपमा केही व्यवस्था छैन जुन सूचनाको नीतिगत कुरा गर्नुभएको छ नि त्यसमा उहाँहरूको प्रश्नमा तपाईँ के भन्न चाहनुहुन्छ
13: होइन एकदम उहाँहरूले उठाएको प्रश्न ठिक छ ध्यान आकर्षण गराउनु भएको छ सरकारले शीघ्र त्यसको तयारी गर्नु पर्यो संसदले कुनै विलम्ब नगरिकन पास गर्ने कुरामा हामी प्रतिबद्ध छौँ
19: त्यस्तो कानून
13: आयो भने हामी चाहिँ यसमा कुनै कुरा अब बाँकी विषय हो कानून भने त यो पूर्व सूचनासित जोडिएर गरे हो अब अर्को कानून चाहियो अहिलेको पुनस्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो रात उद्धारसित त निर्देशिकाले नि काम गर्छ होइन कार्यविधिले पनि काम गर्छ तर हामीले अस्थायी खालको पुनस्थापना के हो भन्दा अस्थायी पुननिर्माण के हो भन्दा स्थायी यसका निम्ति कानून चाहियो विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गरे अहिले हामीले भनिरहेछौँ
19: अहिले पनि विशेष समिति त गठन भयो
13: जो जोखिम न्यूनीकरण जुन प्राधिकरण बनेको छ गृह मन्त्रालय अन्तर्गत गृह मन्त्रालयको काम भनेको शान्ति सुरक्षा कायम गर्ने हो उद्धारको काम गर्ने हो निर्माणको काम गर्ने निकाय होइन त्यसैले यस्ता निर्माणसित जोडिएका काम गर्नको निम्ति छुट्टै चाहिन्छ प्रधानमन्त्री कार्यालय ल्याउनु पर्यो यसलाई र यसका सेक्टर छुट्याउनु पर्यो अब शान्ति सुरक्षाको बाटो कसले गर्ने निर्माणसित जोडिएको काम कसले गर्ने संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिनु पर्यो होइन भने छुट्टै खालको स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएका थियौं हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबिसिटी कुनै पनि नाम हो एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ जनताले पनि छिटो राहत पाउँछ होइन यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन
19: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद माननीय कमल सुवेदीजी हुनुहुन्छ प्रति कार्यको लागि नीतिगत रूपमा के गर्नेवाला छ सरकारले र सरकारमा रहेको दलको सांसदको रूपमा चाहिँ तपाईँले कसरी भूमिका खेल्दै हुनुहुन्छ छोटकरीमा राख्न म अनुरोध गर्दछु मानिस
20: संविधानमा हामी उल्लेख गरेका छौँ एन पनि छ तर त्यो व्यवहारिक रूपमा चाहिँ अझै पनि हामी कसैको मुखी हेर्नु पर्दैन नि अहिलेको संरचनाले पनि स्थानीय तहसम्म विपद व्यवस्थापनको लागि संयन्त्र छ होइन त्यहाँनिर पनि रिसोर्स छ त्यहाँनिर पनि अथोरिटी छ भनेपछि हामीलाई त कसैले रोकेको होइन नि त इच्छा शक्ति कसैले भनिदिएर म गर्छु होला होइन त्यो संयन्त्र चाहिँ अटोमेटिक एक्टिभ हुने संयन्त्र चाहिँ हुनुपर्छ र छ र त्यहाँ पनि फेरि ग्याप छ यो एउटा हामीले देखेको ग्याप छ म त्यो बीचमा भोटेकोशीको यो बाढी आउँदा म चाइनामा थिएँ त्यो बीचमा कुरा हुँदाखेरि चाहिँ उहाँहरूले त्यो स्याटेलाइट सूचनादेखि लिएर एभ्रिथिङ चाइना जति सम्पन्न हुँदाखेरि पनि त्यो बेला नै 165 मान्छेहरू उहाँहरूको हराएको भनेर इमिडिएट भन्नुभएको थियो अझ पछि कति हराएको थाहा छैन किन यो विपदसँग चाहिँ कसैले पनि हामीले पूर्व तयारी नगरेको कारणले होइन भन्ने तर्क चाहिँ भोटे खोसीको विपदसँग चाहिँ मिल्दैन। यो विपद अलि फरक कुराको किसिमको थियो। तर यसले के सिकायो भने इमिडिएट यो जो भोटे खोसीको विपद पछाडि मौसम विज्ञान विभागको सूचना अनुसार अलर्टलाई हेऱ्यो भने पनि यसपटक क्षति कम भयो। किन भन्दा सबै ठाउँ धेरै जस्तो स्थानीय संयन्त्र पनि एक्टिभ भयो, होइन विपद व्यवस्थापन युनिटहरू पनि भए, त्यसले गर्दाखेरि क्षति कम हो। त्यति क्षति कम हुँदाहुँदै पनि हामीले 21 जना व्यक्तिले त ज्यान गुमाउनु भएको छ, 5 जना घाइते हुनु भएको छ, केही अझै मनाङको हिउँ पहिरोबाट पुरिनु भएको छ, या 400 भन्दा बढी विपदका घटनाहरू घटेका छन्। भनेपछि यदि अलर्ट हुँदाहुँदै त हामीले हाम्रो जोखिम छ। अब मेरो हजुरहरूलाई यहाँ कुरा त आएन, तर मेरो प्रस्ताव पनि छ सरकारलाई पनि र सबै सरकारवाला निकायलाई पनि। अब हाम्रो यो डेभलपमेन्टलाई चाहिँ रिसेट गर्नुपर्ने भएको छ। जस्तै हामीले पहिले जसरी हामीले विकास गर्यौँ नि, जहाँ बस्ती छ त्यहाँ बाटो पुर्याउने, त्यहाँ बाटो पुर्याउन उपयुक्त छ कि छैन, त्यहाँ बस्ती बसाल्न उपयुक्त छ कि छैन भन्ने कुराको चाहिँ हामीले सर्वे गर्नुपर्ने भयो। अब होइन हामीले हामीसँग भएको रिसोर्सले पुग्छ भने हामीले नेपालभित्रकै विज्ञ राख्न पर्यो, होइन भने इन्टरनेसनलले पनि उहाँहरूसँग चाहिँ कुन देशको त्यसमा अलिक बढी विज्ञता छ, होइन चाइनाको छ कि इन्डियाको छ कि अमेरिकाको छ कि या युरोपियन युनियनहरूको छ कि, त्यहाँबाट चाहिँ हामीले अब हाम्रो चाहिँ ठाउँहरू बस्ती बसालालाई एरिया कहाँ कहाँ छ या भएका जोखिमयुक्त बस्तीहरू कहाँ कहाँ छन् र त्यो बस्तीलाई चाहिँ रिसेटलमेन्ट गर्नलाई चाहिँ अब हामीले बस्ती स्थानान्तरण गर्नको लागि कानुन चाहिएछ। बरु त्यहाँनिर अब इम्पोर्टेन्ट भयो कि त्यही ठाउँमा मात्रै हामीले अब प्रति कार्यको कुरा पुनस्थापनाको कुरा गरेर मात्रै चाहिँ हुँदैन।
0: हेलो सांसदको विस्तृत रूप भोलि बिहान 6 बजेको साझा खबरपछि 6:30 प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परेर बेपत्ता भएका मध्ये 15 जनाको शव भेटिएको छ। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 को मस्यौदा प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ। नेपाल दूरसंचार प्राधिकरणले नेपालमा 5G को सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने भएको छ। चाडबाडलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिने भएको छ। नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धी स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र कैलालीमा उखु किसानको बकेउता रकम दशैं अघि नै भुक्तानी गर्ने जनाएको छ र कालीकोटमा वृहत खुल्ला खेलकुद प्रतियोगिताको आयोजना हुने भएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 16 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
2: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
3: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
4: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि।
5: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
4: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
5: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
1: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
2: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नुपर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
3: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
1: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
3: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन Wi-Fi 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: प्याजको बिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल, नेपालकै लागि।
9: ओहो बहिनी, के भयो तपाईँ कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, रेल पनि काटिरहेको छ।
10: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिराछु।
9: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
10: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
9: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
10: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
2: दाजु बहिनीको गन्थनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
10: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउनु।
11: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 MHz।
12: गत वैशाख 28 गते शुरू भएको थियो। जनजी आन्दोलन पछि फागुन 21 गते भएको निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाको पहिलो अधिवेशन 9 दिनमा अन्त्य भएको थियो। लगतै शुरू भएको चालू अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट समेत पारित गरेको छ। यस्तै अध्यादेश प्रतिस्थापनका 6 विधेयक पारित र प्रमाणीकरण भएका छन्। भर्खर अधिवेशनमै राष्ट्रिय सभा र प्रतिनिधि सभाले जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी अध्ययनका लागि छुट्टा छुट्टै विशेष संसदीय समिति गठन गरेको छ। राष्ट्रिय सभाको आजको बैठकले उक्त समिति बनाएको हो। सरकारले आजै बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक 2083 संसद सचिवालयमा दर्ता गराएको छ।
13: विपक्षी दलले प्रधानमन्त्रीको खोजी गर्दा गर्दै संसदको अधिवेशन सकिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले चालू अधिवेशनमा एकपटक आकस्मिक प्रश्नोत्तरमा भाग लिनु भएको थियो। प्रधानमन्त्री शाहको सीमा अतिक्रमण सम्बन्धी अभिव्यक्तिका कारण लामो समय संसदको बैठकमा विपक्षी दलले त्यसको विरोध र स्पष्ट जवाफ माग गर्दै अवरोध गरेका थिए। सभामुखको निर्देशन अनुसार गत भदौ 10 गते प्रधानमन्त्रीले संसदमा प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको थियो। सोही दिन बिहान अकस्मात आएको भोटेकोशी बाढ़ीले रोकिएको सो प्रश्नोत्तर कार्यक्रम फेरि शुरू हुन सकेन। त्यसैले प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्रीले संसदको मर्यादा र संसदीय अभ्यासलाई सम्मान गर्न नसकेको आशय व्यक्त गर्नुभएको छ। प्रमुख प्रतिपक्षी दलका नेता सदनमा बोलिरहँदा प्रधानमन्त्रीको उपस्थिति नै यकिन नहुने अवस्था संसदीय संस्कारका दृष्टिकोणले दुखद भएको आङदेम्बेले टिप्पणी गर्नुभयो। उहाँले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै संसद आफ्नो अनुकूलतामा चल्ने संस्था नभएको बताउनुभयो। आङदेम्बेले प्रधानमन्त्री सदनमा उपस्थित भएर छलफल सुन्ने र आवश्यकता अनुसार जवाफ तथा प्रतिक्रिया दिने अभ्यास विश्वभर रहेको उल्लेख गर्नुभयो।
14: हामीले स्थिरता खोजेका हौं तर स्थापित विधि र परम्पराको संस्थागत उल्लंघन र राजकीय व्यवहारमा असन्तुलन पनि होइन र सबैभन्दा महत्वपूर्ण विषय हामीले सुशासनको सरकार खोजेका हौं। नेतृत्वको काँचो लहर र हुकुमी दम्भ पनि होइन। शासन कुनै सिद्धान्त र विधिबाट निर्देशित देखिएको छैन। नेतृत्वको इच्छाको शासन हाम्रो चाहना पनि होइन।
13: नेकपा एमालेका लक्ष्मी प्रसाद पोखरेलले संसदमा बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री भएकाले संवैधानिक सरकार जस्तो देखिने बताउनुभयो, तर आफ्नै दलको बैठकमा नजाने निर्दलीय सरकार जस्तो पनि देखिने उहाँको टिप्पणी थियो।
15: संसदमा बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री भएकाले यो सरकार संवैधानिक सरकार जस्तो, आफ्नै दलको बैठकमा नजाने निर्दलीय सरकार जस्तो, सर्वदलीय बैठकमा नजाने एकदलीय सरकार जस्तो, भूमिगत गिरोहबाट चल्ने पञ्चायती सरकार जस्तो, राष्ट्रपतिलाई नजर अन्दाज गर्ने श्री 3 महाराज जस्तो, यो कस्तो सरकार हो?
13: नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीले संसदलाई जानकारी नदिई विदेश भ्रमण गरेको, बाढ़ी पहिरो पीड़ितको राहतमा ढिलाइ गरेको र सुशासनको नाममा केवल स्टन्टबाजी गरेको भन्दै वहाँले सरकारको आलोचना गर्नुभएको हो। प्रमुख सचेतक दुलालले प्रधानमन्त्रीका अभिव्यक्ति र सत्तारूढ़ सांसदका अभिव्यक्तिमाथि प्रश्नै प्रश्न गर्नुभएको छ।
16: संसदको चालू अधिवेशन अन्त्यसँगै निर्वाचन क्षेत्र जाँदैछौ, जनतालाई के सुनाऊ? सरकारसँग केही जिज्ञासा पनि छ। सिंहदरबार जलाइदिन्छु भन्ने सोच सिंहदरबार जलेसँगै जल्यो कि जीवितै छ? नयाँ पुराना सबै चोर सज्जन भए कि चोरै छन्? टुकुचामा गाड्ने, खुट्टा बाँच्ने, पाता कस्ने र अंग्रेजी अक्षर एफबाट बन्ने चार अक्षरको शब्द जस्ता अश्लील गाली गलोजबाट नवजवान युवाहरूलाई गलत बाटो देखाउने मनिटाइज फेसबुकको अभियान सकियो कि बाँकी नै छ? बाँकी नै छ भने अब सकियोस्।
13: सत्तारूढ़ दल रासोपाका सांसद राजन गौतमले विपक्षी दललाई यस्तो जवाफ दिनुभयो। गत चुनावमा टीओबी र थ्री एले जिताएको विपक्षीको आरोपमा उहाँले थ्री बी भन्नुभएको छ।
17: गएको आम निर्वाचनमा मतको सुनामी आउनुको कारण थ्री ए होइन सम्माननीय सभामुख महोदय, थ्री बी हो। अर्थात थ्री बाहरूको राजनैतिक अकर्मण्यताको कारणले नेपाली जनताहरूले बुझेरै व्यवस्था होइन अवस्था बदल्ने आशा र भरोसाका साथ राष्ट्रिय स्वतन्त्र पार्टीलाई यो जनमत सुम्पेका हुन्। तसर्थ जनताबाट अनुमोदित भई मनमा इमानदारी, काँधमा जिम्मेवारी र मस्तिष्कमा समझदारीको हुटुटी बोकेर नेपाल सरकारको नेतृत्व गरिरहनु भएका सम्माननीय प्रधानमन्त्री बालेन शाहलाई 5 वर्ष काम गर्न दिउ।
13: थ्री ए भन्नाले अल्गोरिदम, आर्मी र अमेरिका भन्ने हो भने टीओबी भनेको तिब्बतसँग जोड़िएको युवाको समूह हो।
12: नेपाली कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले 15 महाधिवेशनका विषयमा दिएको पत्रलाई अभिलेखमा राख्न प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले तोकादेश दिनुभएको छ। देउवा पक्षले आजदेखि महाधिवेशनको प्रक्रिया अघि बढ़ाएको छ। देउवा समूहले वडा अधिवेशन 3191 वडामा सम्पन्न गरेको छ। देउवा समूहका केन्द्रीय निर्वाचन समिति संयोजक एकराज पोखरेलले दिएको जानकारी अनुसार रसुवा जिल्लामा बाढ़ी पहिरोका कारणले अधिवेशन हुन नसकेको र बागलुङमा नेता मणिभद्र शर्मा कणेलको निधनले भोलि हुनेछ। वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनको कार्यतालिकाबारे देउवाले निर्वाचन आयोगलाई जानकारी तथा अभिलेखीकरण सम्बन्धमा भनेर पत्र पठाउनु भएको थियो। देउवाले कंग्रेस सभापति भनेरै पत्र पठाउनु भएको छ। उहाँले असोज 13 गते निर्वाचन आयोगमा पत्र दर्ता गराउनु भएको हो। त्यसमा आयोगको कानून तथा राजनीतिक दल महाशाखाले टिप्पणी उठाएको थियो। त्यसलाई प्रमुख निर्वाचन आयुक्त कार्कीले अभिलेखमा राख्न तोकादेश दिनुभएको हो। कार्कीले फाइल खड़ा गरी अभिलेख राख्नु भनेर तोकादेश दिनुभएको छ। गगन थापा नेतृत्वको कंग्रेसले पनि 15 महाधिवेशनका लागि तयारी तीव्र पारेको छ। असोज 18 गते काठमाडौँको खुला मञ्चमा संस्थापन पक्षले महाधिवेशनको भव्य उद्घाटन गर्दैछ। भोलिदेखि शुरू गर्ने तयारीलाई पनि अविरल वर्षाका कारण देशका केही स्थानमा निर्वाचन प्रक्रिया प्रभावित भएपछि केन्द्रीय महाधिवेशनको उद्घाटन 2 दिन सारिएको छ। भोलि पत्रकार सम्मेलन मार्फत महाधिवेशनबारे जानकारी दिइने कंग्रेसले जनाएको छ। गगन कांग्रेसले वडा अधिवेशन भने गरिसकेको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: मार्बल का सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित रोगाड ब्रान्ड साथै मार्बल का यूपीपीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन
4: यो हो हा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
5: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
6: नेपाल दूरसंचार प्राधिकरणले आधारभूत टेलिफोन सेवाको अनुमति रद्द भएको युनाइटेड टेलिकम लिमिटेड यूटीएलले तिर्नुपर्ने बकौता र सोमा लाग्ने जरिवाना सरकारी बाँकी सरह असूल उपर गर्ने निर्णय गरेको छ। उक्त कम्पनीले फ्रिक्वेन्सी दस्तुर रोयल्टी ग्रामीण दूरसंचार विकास कोषको रकम र सोमा लाग्ने भदौ मसान्तसम्मको थप दस्तुर सहित विभिन्न शीर्षक गरी कुल 8,22,57,15,56 रूपियाँ बक्यौता बुझाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ। सो कम्पनीको सम्पूर्ण सम्पत्ति र दूरसंचार पूर्वाधार संरचना दूरसंचार प्रणाली र दूरसंचार सञ्जाल अनुमति पत्र बहाल नरहेको दूरसंचार सेवा प्रदायकको कम्पनी प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली 2079 बमोजिम नियन्त्रणमा लिई मूल्य निर्धारण समिति गठन प्रक्रिया अघि बढ़ाउने निर्णय भएको प्राधिकरणका प्रवक्ता मीन प्रसाद अरियालले जानकारी दिनुभएको छ। प्राधिकरणले युनाइटेड टेलिकमको नाममा रहेको चल अचल सम्पत्ति र बैंक खाता रोक्क राख्न सम्बन्धित निकायमा पत्राचार गरेको छ।
5: निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिने बाटो खुलेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यका साथ प्रसारण लाइन प्रयोगको बाटो खोलेको जनाएको छ। मन्त्रालय मार्फतको विद्युत नियमन आयोगले आज ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको उपस्थितिमा निजी क्षेत्रलाई राष्ट्रिय विद्युत प्रसारण र वितरण प्रणाली विद्युत ग्रिडको प्रयोग गर्न दिए बापत लिइने दस्तुर व्हीलिङ चार्ज मापदण्ड सार्वजनिक गरेको छ। आयोगका अध्यक्ष डाक्टर रामप्रसाद धितालका अनुसार राष्ट्रिय विद्युत प्रसारण ग्रिड नेशनल ट्रान्समिशन ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड बमोजिम शुल्क निर्धारण गरिएको छ। मापदण्ड अनुसार आर्थिक वर्ष 2083-84 लागि नेपाल विद्युत प्राधिकरण अन्तर्गतको राष्ट्रिय विद्युत प्रसारण ग्रिड नेशनल ट्रान्समिशन ग्रिडमा रहेको प्रसारण प्रणाली उपयोग गर्दा मध्यकालीन र दीर्घकालीन खुला पहुँचका लागि प्रति मेगावाट 4.13 लाख रूपियाँ प्रति महिना र अल्पकालीन खुला पहुँचका लागि प्रति किलोवाट घण्टाको 57 निर्धारण गरिएको अध्यक्ष धितालले बताउनुभयो। अध्यक्ष धितालले आयोगले खुला बजार नीति अन्तर्गत तेस्रो पक्ष वा निजी क्षेत्रलाई समेत विद्युत प्रसारण प्रणाली प्रयोग गर्न दिनका लागि यो शुल्क निर्धारण गरिएको बताउनुभयो।
6: राष्ट्रिय बहिरा महासंघ नेपालको नेतृत्वमाथि आर्थिक अनियमितता र नीतिगत भ्रष्टाचारको आरोप लगाउँदै 55 जिल्लाका करिब 200 जेएनजी बहिरा प्रतिनिधिहरू आन्दोलित भएका छन्। महासंघको केन्द्रीय कार्यालय परिसरमा धरना दिँदै उनीहरूले महासंघको पछिल्लो 3 वर्षको आर्थिक गतिविधि र वैदेशिक सहयोगको निष्पक्ष छानबिन तथा वर्तमान नेतृत्वको राजीनामाको माग गरेका हुन्। जेएनजी बहिरा आवाज आन्दोलन समितिको नेतृत्वमा शुरू भएको प्रदर्शनमा युवाहरूले बहिरा समुदायको शिक्षा रोजगारी महिला प्रतिनिधित्व र भाषाको अभाव जस्ता समस्यालाई संस्थाले 25 वर्षभन्दा बढ़ी समयदेखि व्यवस्था गरेको आरोप लगाएका छन्। समितिका अध्यक्ष प्रज्वल यादवले ज्ञापन पत्र बुझाउँदा पनि सुनवाई नभएकाले बाध्य भएर सड़कमा आउनु परेको बताउनुभयो। माग पूरा नभए केन्द्रीय अनुसन्धान ब्यूरो मार्फत छानबिन गराउने र माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी प्रदर्शनकारीहरूले दिएका छन्।
5: नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज मन्त्रीस्तरीय निर्णय गर्दै कृषि अर्थ उद्योग र ऊर्जा मन्त्रालय सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञ समन्वित कार्यदल गठन गर्नुभएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकालले नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन

0: सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानूनी र नीतिगत व्यवस्था, आवश्यक संस्थागत संरचनाबारे कार्यदलले अध्ययन गर्ने जानकारी दिनुभयो। कार्यदलले विद्यमान कानूनी तथा नीतिगत व्यवस्थाको अध्ययन गरी नेपालमै उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानूनी व्यवस्था, प्रक्रिया र संस्थागत प्रबन्धबारे सुझाव सहितको प्रतिवेदन 30 दिनभित्र पेश गर्न भनिएको छ।
1: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साल ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई 3,00,000 रूपियाँ जरिमाना गरेको छ। उपभोक्ता संरक्षण ऐन 2075 दफा 38 खण्ड ङ बमोजिम कसुर गरेको दावी गर्दै विभागले साल ट्रेडिङलाई 3,00,000 रूपियाँ जरिवाना तिराउने निर्णय गरेको हो। जरिवाना रकम 7 दिनभित्र तिर्न आदेश गरिएको छ। तोकिएको अवधिभित्र जरिवाना रकम नबुझाए थप कार्यवाही समेत हुने उल्लेख छ। यस्तै उक्त आदेश चित्त नबुझेमा आदेश प्राप्त भएको 7 दिनभित्र जरिवाना रकमको 50% रकम धरौटी स्वरूप सम्बन्धित खातामा जम्मा गरी विभागका महानिर्देशक समक्ष पुनरावलोकनका लागि निवेदन दिन सकिने व्यवस्था रहेको जानकारी समेत गराइएको छ। साल ट्रेडिङ कर्पोरेशनले उपभोक्ता संरक्षण सम्बन्धी कानूनी प्रावधान उल्लंघन गरेको ठहर गर्दै जरिवाना गरेको उल्लेख छ।
0: पोखरा महानगरपालिकाले अँधेरी कुनादेखि फेवातालसम्म बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको खोला घरभित्र निर्माण गरिएका संरचना हटाउने कार्य पुनः थालनी गरेको छ। फिर्के खोलाको खोला घरभित्र निर्माण भएका संरचना सम्बन्धित व्यक्ति तथा संस्थाले आफै घटाउने भनी महानगरपालिका समक्ष मौखिक सहमति जनाए पनि सहमति अनुसार संरचना नहटाएपछि महानगरले आजदेखि हटाउने कार्य अघि बढ़ाएको हो। महानगरले फिर्के खोलाको संरक्षण, विकास र संवर्धन गर्दै वातावरण तथा पर्यावरण मैत्री पोखरा निर्माण गर्ने अभियान अन्तर्गत गत जेठ 10 गतेदेखि खोलाघरभित्रका संरचना हटाउने कार्य अघि बढ़ाएको थियो। केही संरचना हटाएपछि स्थानीयको आग्रहमा हटाउनका लागि थप समय दिइएको थियो, तर यसबीचमा संरचना पूर्ण रूपमा नहटेपछि महानगरले अतिक्रमण हटाउन शुरू गरेको हो। महानगरले
2: चोइस गर्ने सुविधा हुन्छ thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन, thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाई सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। काठमाडौँ सहित चार जिल्लामा भएका चार सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ। बझाङको सुरमा गाउँपालिका दुई दोगडीमा जीप दुर्घटना हुँदा चालकको र कपिल वस्तुमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बझाङ दुर्घटनामा जीप चालक बझाङको सुरमा गाउँपालिका चार बस्ने 27 वर्षीय कुन्दन बोहराको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। कपिल वस्तुको बुद्धभूमि नगरपालिका दुई गोरूसिंहमा ट्याङ्कर दुर्घटना हुँदा सहचालक आशिष अधिकारीको मृत्यु भएको छ। दुर्घटनामा परि गम्भीर घाइते भएका सहचालक अधिकारीको उपचारका क्रममा चौराहा अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ।
3: यस्तै काठमाडौँको थापाथलीमा मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किँदा रौतहटको कटहरिया नगरपालिका दुईका 26 वर्षीय चन्द्रमान दास तत्माको मृत्यु भएको हो। काठमाडौँ प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चन्द्रमानको अन्नपूर्ण न्यूर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। त्यसै गरी रौतहटको बौद्धिमाई नगरपालिकाको बंगल बजार नजिक मोटरसाइकल दुर्घटना हुँदा एक पौरोहा नगरपालिका नौ स्थायी ठेगाना भई

0: हाल बौद्धिमाई नगरपालिका नौ रहँदै आएका करिब 28 वर्षीय दिपेन्द्र दासको मृत्यु भएको हो। भारतीय नम्बर प्लेटको मोटरसाइकल स्थानीय मौलापुर बंगल सड़कमा आज बिहान अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
1: रसुवा बाढ़ीका कारण क्षतिग्रस्त गल्छी वेत्रावती सड़क खण्डमा ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ। ट्रयाक खुलेसँगै उक्त सड़क खण्डमा सर्वसाधारणको आवत जावत समेत शुरू भएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभएको छ। रसुवासँग जोड़िने मुख्य सड़क मार्गका रूपमा रहेको उक्त सड़क खण्डमा ट्रयाक खुले पनि ग्रेड मिलाउने र ग्राभिल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालको भनाइ छ। यसैबीच ट्रयाक खोल्ने काम सम्पन्न भएसँगै सड़क खण्डमा बेलीब्रिज जडानको काम समेत अघि बढ़ाइएको छ। तर्फ बेलीब्रिज निर्माणका लागि फाउण्डेशन तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलीब्रिज जडानको तयारी शुरू गरिएको छ। रसुवातर्फको बेलीब्रिजको फाउण्डेशन निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको मन्त्री लम्सालले जानकारी दिनुभएको छ। निर्माण कार्यलाई तीव्रता दिँदै आगामी एक साताभित्र बेलीब्रिज जडान सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढ़ाइएको छ।
0: काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा परसाईलाई थप एक दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। प्रहरीले आज उनलाई अदालतमा उपस्थित गराएको थियो। अदालतले थप एक दिन थुनामै राखेर अनुसन्धान गर्न भनेको हो। परसाईलाई असोज 12 गते साइबर ब्यूरोले पक्रेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीको आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐन सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। यस्तै कसुरमा विभिन्न पटक परसाईलाई पक्राउ गर्दै छोड्दै गरिएको छ।
1: जय नेपाल पार्टीका अध्यक्ष डाक्टर धवल शमशेर जबराले लोभ लालच र प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गतिविधि बढ़ेको भन्दै आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनु भएको छ। पार्टीको काठमाडौँ जिल्ला समितिको तदर्थ समिति गठन कार्यक्रममा उहाँले धर्मान्तर नरोकिए बहुसंख्यक रहेको हिन्दू अल्पमतमा पर्ने खतरा रहेको बताउनुभयो।
0: नेप्से परिसूचक आज सामान्य अंकले बढ़ेको छ। आज 0.26 अंकले मात्रै नेप्से परिसूचक बढ़ेको हो। यो साता नेप्सेमा कारोबार भएका सोमबार मंगलबार बुधबारमा बजार सूचक घटेको थियो। आज भने ब्यांक तथा वित्तीय संस्थाको शेयर मूल्य बढ़ेपछि त्यसको सकारात्मक प्रभाव परेको हो। आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ़्यो। हिजो 4.76 अर्ब रूपियाँको शेयर किनबेच भएको बजारमा आज 4.89 अर्ब रूपियाँको शेयर कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा धेरै हो। आज 139 कम्पनीको शेयर मूल्य बढ़दा 128 कम्पनीको शेयर मूल्य घट्यो भने 12 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। जापानले आफ्नो देशमा बसोबास गर्न चाहने विदेशी नागरिकका लागि विभिन्न शुल्क बढ़ाएको छ। स्थायी बसोबासको शुल्क 20 गुणाले बढ़ाएर 2,00,000 येन अर्थात 1,270 अमेरिकी डलर पुर्याइएको छ। अब स्थायी बसोबासका लागि आवेदन दिनेहरूले आमदानी, पेन्सन र जापानी भाषा सम्बन्धी मापदण्ड पनि पूरा गर्नुपर्नेछ। प्रधानमन्त्री साने ताकाइचीको नेतृत्वमा जापानको आप्रवासन नीतिमा गरिएका विभिन्न परिवर्तन मध्ये शुल्क वृद्धि पनि एक हो। यी परिवर्तन जापानमा तीव्र रूपमा बढ़िरहेको विदेशी जनसंख्यालाई व्यवस्थापन गर्ने उद्देश्यले अघि बढ़ाइएका हुन्। जुलाईमा जापानले सबै विदेशी नागरिकका लागि भिजा शुल्क 5 गुणाले बढ़ाएको थियो। जापानमा आप्रवासनमा अझै पनि राजनीतिक रूपमा संवेदनशील विषय हुनुका साथै नियमहरू कड़ा रहेका छन्। तर वृद्धि हुँदै गएको जनसंख्या र श्रमिकको अभावका कारण जापान विदेशी कामदारमाथि बढ़दो रूपमा निर्भर हुँदै आएको छ। सन् 2025 को अन्तसम्ममा जापानमा बसोबास गर्ने विदेशी नागरिकको संख्या 41,20,000 भन्दा बढ़ी पुगेको थियो। शुल्क वृद्धि हुनु अघि जापानमा स्थायी बसोबास नभएका विदेशी नागरिकले आफ्नो बसोबासको स्थिति परिवर्तन गर्न वा बसाई अवधि थप्ने प्रत्येक पटक आवेदन दिँदा 6,000 येन शुल्क तिर्नुपर्थ्यो। अक्टोबर 1 देखि भने 3 महिना वा सोभन्दा कम अवधिका लागि 10,000 येनदेखि 5 वर्ष वा त्यसभन्दा बढ़ी अवधिका लागि 75,000 येनसम्म शुल्क लाग्नेछ।
0: नेपाल परिवेशमा अब खेल समाचार। अखिल नेपाल फुटबल संघ एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत संजीव पाण्डेलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। आज सर्वोच्चका न्यायाधीश द्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले दुवैको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेर अनुसन्धान गरिएका दुवैले आफूलाई गैर कानूनी रूपमा थुनामा राखिएको दावी गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। यसकै रिटमा प्रारम्भिक सुनवाई गर्दै सर्वोच्चले मुद्दाको फाइल झिकाएको थियो। 15 दिन अघि एन्फाबाट पक्राउ परेका उनीहरू विरूद्ध सीआईबीले खेलमा मिलेमतो म्याच फिक्सिङ तथा अनियमितता गरेको र ठगी सम्बन्धी कसुर गरेको आरोपमा अनुसन्धान गरिरहेको छ।
1: र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा भारतले श्रीलंकामाथि 124 रनको फराकिलो जित निकाल्दै फाइनलमा स्थान बनाएको छ। आज भएको दोस्रो सेमी फाइनलमा भारतले दिएको 170 रनको लक्ष्य पछ्याएको श्रीलंका 19 ओभर 5 बलमा मात्र 45 रनमा अल आउट भएको थियो। श्रीलंकाका लागि नुवाबिन्दु फर्नाण्डोले सर्वाधिक 15 रन बनाएका थिए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। भारतका जसप्रीत बुमराह र अक्षर पटेल र अभिषेक शर्माले समान दुई दुई विकेट लिएका थिए। यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित विश्वभरमा 7 विकेट गुमाएर 169 रन बनाएको थियो। भारतका लागि ईशान किशनले अभिजित रहँदै 80 रनको योगदान गरेका थिए भने वैभव सूर्यवंशीले 38 रन बनाएका थिए। यसअघि आज बिहानै भएको पहिलो सेमी फाइनल खेलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेटले पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। अब भारतले स्वर्ण पदकका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: हिमलुङ हिम पहिरोमा बेपत्ता थप 8 सभ्यला, अझै एकजनाको खोजी जारी। मनाङमा अल्पत्र 16 जना इण्डोनेसियाली पर्यटकलाई हेलिकप्टरबाट लमजुङ ल्याइयो।
0: संघीय संसदका दुवै सदनको चालू अधिवेशन भोलि रातिदेखि अन्त्य हुने। अघिल्लो दिनसम्म विपक्षीहरू प्रधानमन्त्री खोजेर सरकारको आलोचना गर्दै।
1: युटीएलबाट 8 अर्ब बकेउता असूल उपर गर्ने दूरसंचार प्राधिकरणको निर्णय। विद्युत ग्रिडको हुइलिङ चार्ज मापदण्ड सार्वजनिक।
0: जापानमा बसोबास गर्न चाहने विदेशीका लागि 20 गुणाले बढ़्यो शुल्क। विदेशी नागरिकको बसाई नियन्त्रण गर्ने लक्ष्य।
1: एन्फाका कोषाध्यक्ष र लेखा अधिकृतलाई रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार। एसियाली खेलकुदको पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान भिड्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। दिनेश र जगत विदा हुन्छौ। नमस्कार।

0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
1: समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
1: नेपाली पात्रो अब तपाईँको मोबाइलमा। मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
3: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
1: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
6: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
7: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
8: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
7: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
9: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
1: कार्यक्रम साझा आवाज,
7: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
10: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
11: प्रोपाइटर मधुमाया जीसी पढे होइन प्रोपाइटर बनेछु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
7: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
8: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
9: पसिनाको सम्मान, समानताको अभियान,
1: कार्यक्रम साझा आवाज।
12: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
13: प्याज फिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल, नेपालकै लागि।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
12: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि।
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
1: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: सीआईएन को साझा खबर अब नेपाली पात्रोमा पनि।
2: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा संसद अधिवेशन अन्त्य हुँदै गर्दा विपक्षीको निशानामा सरकार, प्रधानमन्त्रीलाई उत्तरदायी बन्न सुझाव।
1: सबै परम्परा तोड्छु र भत्काउँछु भनेर अगाडि बढ्दा आफैलाई कहीँ कतै बुमर्याङमा पार्ने अवस्था सिर्जना पनि आफैले नबनाउनुहोस्, त्यो हाम्रो सुझाव पनि हो।
0: भोलिबाट अन्त्य हुन लागेको अधिवेशन समग्रमा कति प्रभावकारी रह्यो?
2: विगतमा जसरी प्रश्न र प्रस्तावमा अलिकति संसद सजग हुन्थ्यो, त्यो खालको सजगता चाहिँ पाइएन।
0: पत्रकार हरिबहादुर थापासँगको कुराकानी र फ्लाई दुबई विमान प्रकरणमा इरानको सम्भावित संलग्नताबारे अहिले नै केही भन्न नसकिने नेतन्याहुको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। संयुक्त राष्ट्रसंघको मानवाधिकार निकायका प्रमुखले दुईवटा घातक सुई दिँदा पनि बाँच्न सफल भएकी एक महिलालाई पुनः मृत्युदण्ड दिने प्रयास नगर्न संयुक्त राज्य अमेरिकाको टेनेसी राज्यलाई आग्रह गरेका छन्। भोल्कर टर्कले मृत्युदण्ड दिने असफल प्रयासले निम्त्याएको शारीरिक र मानसिक पीड़ा अत्यन्त निन्दनीय र क्रूर रहेको बताए। हत्याको अभियोगमा 30 वर्ष अघि दोषी ठहर गरिएकी क्रिस्टा पाइकलाई अस्पताल लगिएको छ, तर उनको अवस्थाबारे केही भनिएको छैन। टेनेसीका गभर्नरले यसै वर्षको अन्त्यका लागि निर्धारण गरिएका सबै मृत्युदण्डलाई अस्थायी रूपमा स्थगन गरिएको घोषणा गर्दै घटनाको पूर्ण अनुसन्धानका लागि आदेश दिएका छन्। दुबईबाट इजरायलतर्फ उड़ान भरिरहेको विमान एकजना सहचालकले दुर्घटना गराउने प्रयास गरेको भनिएको घटनाबारे यूएईले औपचारिक अनुसन्धान थालेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संदिग्धलाई यूएई लगिने र अनुसन्धानमा इजरायल पनि सहभागी हुन पाउने विश्वास व्यक्त गरेका छन्। नेतन्याहुले अहिले नै इरानको संलग्नता रहेको कुनै संकेत रहे या नरहेको टिप्पणी गर्नु हतारो हुने बताएका छन्। इजरायलका राष्ट्रपति आइजाक हेर्ट्सोगले बीबीसीसँग भने, ककपिटको ढोका खुला थियो किनभने साहसी भारतीय पाइलट आफूलाई धारिलो हतियार प्रहार गर्ने सह पाइलटसँग लड़िरहेका थिए। सह पाइलट विमान खसाल्न चाहन्थे। एक मिनटमै विमान नाटकीय रूपमा धेरै तल खसेको थियो। इजरायलीहरूले दौड़िएर आतंकवादीलाई बाहिर निकाले, उसको हात बाँधे, पाइलटलाई पनि बाहिर निकालेर उनको हेरविचार गरे। यो मिलेर परिस्थिति अनुसार चल्न सक्ने व्यक्तिहरूले गरेको गजबको साहसिक काम हो, इजरायली राष्ट्रपतिको भनाई। दोषी ठहर नभई लगभग 9 वर्ष थुनामा राखिएका एकजना ब्रिटिश सिख अभियानकर्तालाई भारत स्थित एउटा जेलबाट रिहा गरिएको छ। स्कटल्याण्डका जगतार सिंह जोहाललाई भारतमा उनको विवाह भएको केही साता लगतै कथित आतंकवादी कसूरसँग जोडेर सन् 2017 पक्राउ गरिएको थियो। धार्मिक र राजनीतिक व्यक्तिहरूको श्रृंखलाबद्ध हत्यामा उनको भूमिका रहेको भारतीय अधिकारीहरूले आरोप लगाए पनि उनले त्यसलाई अस्वीकार गर्दै आएका थिए। बुडापेस्टले 10 रूसी कूटनीतिज्ञलाई देश छाड्ने आदेश दिएको एक महिनापछि मस्कोले केही हंगेरीका कूटनीतिज्ञहरूलाई निष्कासन गर्दैछ। त्यसलाई जवाफमा चालिएको कदम भन्दै रूसी विदेश मन्त्रालयले हंगेरीका मस्को, सेन्ट पिटर्सबर्ग र कजान स्थित मिशनका स्टाफहरूले 2 हप्ताभित्र देश छाड्नुपर्ने उल्लेख गरेको छ, तर तनाव चर्काउने पक्षमा नरहेको हंगेरीले बताएको छ। र अफगानिस्तान स्थित राष्ट्रसंघ मिशनले कुनार र हेलमन्ड प्रान्तमा गरिएका हवाई हमलामा कम्तीमा 10 गैर सैनिक मारिएको र त्यसमा अधिकांश बाल बालिका रहेको जनाएको छ। पाकिस्तानले आफ्ना सुरक्षा निकायले गरेको हवाई हमलामा कम्तीमा 22 विद्रोही मारिएका र हतियारहरू नष्ट भएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिपक्षी दलका सांसदहरूले सरकारको शासनशैली र संसदप्रतिको जवाफदेहिताप्रति चर्को असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरूमा विपक्षी सांसदहरूले सरकारका कतिपय काम कार्यवाहीबारे प्रश्न गर्दै संसदलाई पर्याप्त जानकारी दिनुपर्ने र उठेका सवालप्रति थप जवाफदेही हुनुपर्ने माग गरेका हुन्। दुवै सदनका चालू अधिवेशन भोलि मध्यरातीबाट अन्त्य हुँदैछ। सरकारका विभिन्न मन्त्रीहरूले संसदमा उठेका प्रश्नहरूको जवाफ दिने गरेका देखिए पनि प्रधानमन्त्री वालेन्द्र शाहको न्यून उपस्थितिलाई लिएर भने चालू अधिवेशनका बैठकहरूमा प्रश्न उठ्दै आएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्ने क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदप्रति प्रधानमन्त्रीको व्यवहारप्रति तीव्र असन्तुष्टि व्यक्त गरे। उनले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानु अघि र फर्किएपछि प्रधानमन्त्रीले संसदलाई त्यसबारे कुनै जानकारी नगराएकोमा विमति जनाए।
1: संसदलाई जानकारी दिएर महासभामा उपस्थित भनेको परम्परा मात्रै होइन, आफैले उठाउने विषयवस्तुहरूको संसदीय वैधता पनि हो। यसरी नै संसदीय जवाबदेता र अन्तर्राष्ट्रिय कूटनीतिक जिम्मेवारी बीच सन्तुलन कायम गरिन्छ। महासभाबाट फर्केर आइसके पछाडि त्यहाँ भएका गरिएका गतिविधिहरू संसदलाई जानकारी गराइएको भए राम्रै हुन्थ्यो, तर त्यस्तो पनि भएन। सबै परम्परा तोड्छु र भत्काउँछु भनेर अगाडि बढ्दा आफैलाई कहीँ कतै बुमर्याङमा पार्ने अवस्था सिर्जना पनि आफैले नबनाउनुहोस्।
0: आङनेम्बेले शाह नेतृत्वको सरकारको छ महिने कार्यकाल उत्साहजनक हुन नसकेको टिप्पणी पनि गरे। स्पष्ट जनादेश पाए पनि सरकारले अपेक्षित शासकीय कौशल प्रदर्शन गर्न नसकेको उनको भनाई थियो। राष्ट्रिय सभामा पनि सरकारका विभिन्न निर्णय र काम कार्यवाहीहरूबारे प्रश्न उठेका छन्। नेकपा एमालेकी रामकुमारी झाँक्रीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिइएको घटनाबारे सरकारले संसदलाई जवाफ दिनुपर्ने बताइन्।
4: न कुनै आधार छ, न कुनै कारण छ, न कुनै जवाफदेता छ। यो भनेको के हो भने राज्यका तीनटा अङ्ग मध्ये एक्जिक्युटिभसँग भएको असीमित पावरलाई जुडिसियरी र व्यवस्थापिका दुइटै राज्यका अङ्गमाथि चाहिँ अप्रत्यक्ष यो प्रहारको तरिका हो कि सम्माननीय अध्यक्ष महोदय मार्फत यो सरकारलाई प्रधानमन्त्री र गृहमन्त्रीलाई नै कठघरामा उभाएर यसको बारेमा प्रश्न सोध्नुपर्छ, आउने सेसनमा भए पनि सोध्नुपर्छ भन्ने चाहन्छु।
0: संसदप्रति सरकारको दृष्टिकोणलाई लिएर प्रश्न उठिरहेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भने प्रधानमन्त्रीको बचाउ गर्दै आएका छन्। प्रधानमन्त्री शाह भाषणभन्दा सरकारको काम र त्यसको परिणाममा केन्द्रित रहेका उनीहरूको तर्क रहने गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन भोलि मध्यरातीबाट अन्त्य हुने सूचना जारी गरिसकेका छन्। यो अधिवेशनबाट कुल 11 विधेयक पारित भएको संसद सचिवालयले जनाएको छ। यसै सन्दर्भमा हामीले संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापालाई टेलिफोन सम्पर्क गरी शुरूमा संसदको चालू अधिवेशनको काम कार्यवाही समग्रमा कस्तो रह्यो भनेर सोधेका छौं।
2: जटिल प्रश्न भए प्रधानमन्त्री र मन्त्रीहरूले संसदप्रति चाहिँ अलिकति उपेक्षा गरेर देखिन्छ। प्रधानमन्त्री र मन्त्रीहरूले संसदलाई जसरी विश्वासमा लिएर अगाडि बढ्नु पर्थ्यो, हरेक कुराको जानकारी संसदमा गराउनु पर्थ्यो, त्यो प्रचलन चाहिँ एकदम नाजुक अवस्था जस्तो देखिन्छ यसपालि। तर सांसदहरूमा चाहिँ जस्तो कतिपय विषयहरूमा छलफल गर्ने उत्साह चाहिँ देखिन्छ। जस्तो सैद्धान्तिक विषयहरू आउँदाखेरि विधेयकमा पनि अलिकति सैद्धान्तिक बहस गर्न चाहिँ रुचाएको देखिन्छ। अर्को एकदम कमजोरी भनेको प्रश्न र प्रस्तावको हकमा चाहिँ संसदमा त्यति धेरै उत्साहजनक अवस्था देखिँदैन। विगतमा जसरी प्रश्न र प्रस्तावमा अलिकति संसद सजग हुन्थ्यो, त्यो खालको सजगता चाहिँ पाइएन।
5: त्यसको कारण के देख्नुहुन्छ?
2: एउटा चाहिँ सत्तारूढ दल धेरै ठूलो भएको होइन, दुई तिहाई नजिक भएको कारणले गर्दा स्वाभाविक रूपमा सत्तारूढ दलले संसदमा प्रश्न पनि कम गर्छन्। किन प्रश्न गर्यो भने सरकारले उनीहरूलाई अलिकति फरक दृष्टिकोणले हेर्छ। कति त्यही बेलामा सत्तारूढ सांसदहरूले मन्त्री हुने पदहरू पाउने लोभ हुन्छ। एउटा चाहिँ अब डर हुनसक्छ अथवा एउटा अनुभवको कमी पनि हुनसक्छ। भर्खर नै यहाँ बिस्तारै सत्तारूढ दलमा अब अलिकति एउटा चाहिँ के देखिने सत्तारूढ दलमा प्रधानमन्त्रीले चाहिँ जवाफ नदिएको कुरा सत्तारूढ दलबाट नै संसदमा नै उठेको हो। त्यसको चाहिँ त्यो सांसदहरूमा चाहिँ आक्रोश बढ्दै गएको चाहिँ देखिन्छ। अर्को चोटिबाट अलिकति फरक हुन्छ कि अर्को अधिवेशनमा चाहिँ अलिक परिपक्व जनतामा जे कुराहरू उनीहरूका प्रश्न छन् ती प्रश्न चाहिँ आउँदो अधिवेशनमा चाहिँ ल्याउँछन् कि भन्ने लाग्छ।
5: प्रतिपक्षीको भूमिका कस्तो देखियो त?
2: प्रतिपक्षबाट पनि त्यति धेरै सशक्त भूमिका देखिएन। अब तपाईँ प्रतिपक्षतिर पनि धेरै अब नयाँ सांसद नै हुनुहुन्छ, उहाँहरूलाई पनि नयाँ भएको कारणले गर्दा उहाँहरू पनि सिक्दै हुनुहुन्छ होला। र अनि अर्को चाहिँ प्रतिपक्षतिर रहेका शीर्ष नेताहरू हुनु जस्तो पुष्प कमल दाहाल, रामबहादुर बादल, यी पनि उपस्थितिहरू एकदम कम न्यून देखिन्छ। संसदमा चाहिँ जसरी त्यो उनीहरूले माहौलका लागि काम गर्नुपर्ने हो, विपक्षको पनि खास त्यसरी उत्साहित भएको चाहिँ पाइँदैन।
5: संसदप्रति जसरी उत्तरदायी जवाफदेही हुनु पर्थ्यो त्यो चाहिँ देखिएन भने त्यो चाहिँ व्यवस्था गरे हो वा खासै त्यो गर्नु नगर्नुको औचित्य छैन भने के हुन सक्छ?
2: प्रधानमन्त्रीले सुरुदेखि नै संवाद गर्न जनतासँग पनि त्यति रुचाएको देखिँदैन र संसदसँग नै संवाद गर्न चाहेको देखिँदैन। खालि प्रधानमन्त्री फेसबुक र सामाजिक सञ्जालमा मात्रै मोहित बढी हुनुभएको छ। अब अहिले प्रारम्भिक चरण छन्, प्रधानमन्त्री एकदम लोकप्रिय हुनुहुन्छ, त्यो कारणले कम प्रश्न उठ्दै गएको छ। तर बिस्तारै जुन मुलुकमा समस्याहरू बढ्दै गएका छन्, महँगीले चर्को रूप लिँदै गएको छ, त्यसरी बढ्दै गएपछि भोलि चाहिँ प्रधानमन्त्रीले जनतालाई विश्वासमा लिन्छु भनेर संसदमै बोल्दा पनि पत्याउन नसक्ने दिन पनि आउन सक्छ। जवाब दियो भने शङ्का कम हुन्छ, जब जवाब दिँदैन, जब प्रधानमन्त्री संवाद गर्दैन, त्यो चाहिँ शङ्का आशंकाको चाहिँ दायरा चाहिँ एकदम बाँकिँदै जान्छ। त्यही कारण शङ्का आशंका बढ्नु पूर्वै प्रधानमन्त्रीले संवाद नै आउनुपर्छ।
5: भनेपछि संसद गइराख्दा उनलाई नै फाइदा हुन्छ।
2: संसद त प्रधानमन्त्रीको लागि हरेक कुरा व्यक्त गर्ने अवसर हो। प्रधानमन्त्री राज्य संयन्त्रमा भएका सबै काम कारवाहीहरू पारदर्शी ढङ्गले औचित्य खुलाउँदै आम जनतालाई विश्वासमा लिने माध्यम भने संसदै होस्। भोलि त त्यो इतिहास पनि हो, प्रधानमन्त्रीले संसदको रोस्टरमा गएर बोल्नु भनेको प्रधानमन्त्रीकै लागि हितकर हो। आम नागरिक त उहाँले नदे प्रधानमन्त्री दिनु भएन भने अनेक तवरले चुइएका सूचनाहरूबाट पनि आफ्नो एउटा मान्यता बनाउने ठाउँ हुन्छ। त्यो चुइएका सूचनाबाट मान्यता बनाउनु भन्दा वास्तविक सूचना यो हुन् भनेर संसदको रोस्टरमा प्रधानमन्त्रीले भन्नुभयो भने उहाँकै लागि फाइदा हो।
0: उनी थिए पत्रकार हरिबहादुर थापा, साथी गनी अन्सारीसँग कुरा गर्दै। अब अर्को प्रसंग, भोटेकोशी बाढ़ीमा घरसँगै रोजगारी समेत गुमाएका कतिपयलाई अहिले जीविकोपार्जनको चिन्ता थपिएको पाइएको छ। होल्डिङ सेन्टरमा आश्रय लिइरहेका उनीहरूले गर्दै आएको काम समेत गुमेपछि आमदानीको स्रोत बन्द भएको बताएका हुन्। नुवाकोटबाट शक्ति माया तामाङको रिपोर्ट।
6: विनाशकारी बाढ़ी पहिले अप्पर त्रिशुली 216 जल विद्युत आयोजनामा काम गरी जीविकोपार्जन गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिका मैलुङका कृष्ण बहादुर तामाङका अनुसार जल विद्युतमा काम गरेर परिवारको पालन पोषण, बालबालिकाको शिक्षादेखि सबै धानेको थियो। तर विनाशकारी बाढ़ीले कार्यस्थलमा क्षति पुर्याएसँगै काम विहीन हुँदा आमदानी टुटेको उनले बताए।
7: न घर हुने, न जमिन हुने, घर भएको ठाउँमै खोला छ। पहिला पो काम गर्दाखेरि कमाएर बसेको थियो, कमाई समय केही छैन, अब कहाँ कमाउने, बस्ने ठाउँ पनि छैन, हाम्रो बच्चाहरूलाई कसरी पढाउने, हामीलाई चाहिँ तीर चिन्ता छ, रोजगारीहरू पाए भने हुन्थ्यो हामीलाई चाहिँ।
6: त्यस्तै त्यही जल विद्युत आयोजनामा काम गर्दै आएका तुलु तामाङलाई आगामी दिन कसरी चलाउने भन्ने चिन्ताले सताउँछ।
8: बाढी आउनु भन्दा पहिले त ठिकै चलिरहेको थियो, र अहिले चाहिँ हामीलाई धेरै समस्या छ नि। यो रात भने धेरै सधैँ त आउँदैन, यो पछि पछि हामी के गर्ने, कसरी कमाउने, कसरी चलाउने, सबैजना
6: बिदुर नगरपालिका वडा नम्बर एक ढुङ्गेमा फर्निचर व्यवसाय गर्दै आएका राम बाबु श्रेष्ठलाई पनि उस्तै पीड़ा छ।
9: त्यो भए भरको अब काम गर्ने औजारहरू सबै बाढ़ीले लग्यो, कहाँ गएर के गरेर कसरी जीवन चलाउने, के गर्ने, अलिकति सामान मात्रै पाए पनि धेरै हामीलाई रात हुन्थ्यो काम गर्ने औजार सौजार यताउति।
6: विनाशकारी बाढ़ीले पुर्याएका क्षतिको विवरण संकलन गरी छिटै सुरक्षित स्थानमा पुनस्थापनासँगै जीविकोपार्जन कार्यहरूमा सामेल गर्न श्रमिकहरूले माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। यो साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौ। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दुबईबाट तेल अभिव जाने क्रममा पाइलटलाई सह पाइलटले धारिलो हतियार प्रहार गरी विमानलाई नियन्त्रणमा लिने प्रयास गरेको घटनामा इरान संलग्न थियो या थिएन अहिले नै भन्न हतारो हुने बताएका छन्। फ्लाई दुबईको उक्त विमान उडान थालेको 2 घण्टापछि 17,000 फीट तल खसेको थियो। यात्रु र चालकहरूले हमलाकारीलाई काबूमा लिएपछि विमानलाई सुरक्षित अवतरण गराइएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
3: धारिलो हतियार प्रहार गरिएका पाइलट क्याप्टन स्मिथ मचार रहेको र उनी भारतीय नागरिक रहेको अधिकारीहरूले बताएका छन्। अस्पतालमा उपचार गराइरहेका उनको अवस्था स्थिर रहेको जनाइएको छ। इजरायली प्रधानमन्त्रीले ती पाइलटलाई वास्तविक नायकको संज्ञा दिएका छन्। साउदी अरेबियामा पक्राउ गरिएका संदिग्ध हमलाकारीलाई संयुक्त अरब एमिरेट्स हस्तान्तरण गरिने अपेक्षा गरिएको नेतान्याहुले फक्स न्यूजलाई बताएका छन्। उनलाई उक्त घटनामा इरानको संलग्नताको कुनै संकेत देखिएको थियो भन्ने प्रश्न गरिएको थियो। अहिले नै जवाब दिनु हतारो हुने बताएका नेतान्याहुले पक्राउ पाइलटमाथि साउदी अरेबियाले अनुसन्धान गरिरहेको बताए। युएईका प्रमुख अभियोजकले बिहिबार अनुसन्धान थालिएको बताउँदै सो घटनासँग कुनै आतंकवादी गतिविधिको सम्बन्ध रहे या नरहेको पनि जाँच गरिने बताएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।
10: नमस्कार, म सञ्जय ढकाल
11: र म प्रतीक्षा खनालको
10: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी बाढी प्रभावित क्षेत्रमा स्कूलहरू सञ्चालन हुन थाल्दा विद्यार्थीहरूलाई उपलब्ध सहयोग बारे कुरा गर्छौ।
11: हरेक विद्यार्थीहरूलाई एजुकेशन किट भनेर एउटा प्याकेजै बनाएर उपलब्ध गराउने कुराहरू थाहा छ।
12: डीएनए म्याचिङ के हो र कसरी सब पहिचान गर्न यसको उपयोग गर्न सकिन्छ?
11: बुवा आमा छोरा छोरी दाजुभाइ पाई पर्ने जिल्ला प्रहरी कार्यालयमा गएपछि हस्पिटलसँग समन्वय गरेर उहाँको ब्लड स्याम्पलिङ निकाल्ने काम गर्छ।
10: र विपदमा परेकाहरूका निम्ति अन्य जीवन उपयोगी सामग्रीहरू।
12: भोटेकोशी त्रिशुली बाढ़ी आएको एक महिनापछि त्यहाँका स्कूल विस्तारै शुरू हुन थाल्दा भौतिक पूर्वाधार यातायातदेखि विद्यार्थीको मनोविज्ञान र शिक्षकहरूको पीड़ा जस्ता विविध चुनौती देखा परिरहेका छन्। कापी कलम र पढ़ने ठाउँको जुहो मात्र होइन, यातायात सम्पर्क विच्छेद भएका ठाउँका विद्यार्थीलाई व्यवस्थापन गर्न विभिन्न उपायहरू गरिएका देखिन्छन्। यस विषयमा निरञ्जन राजवंशीले तयार पारेको एक रिपोर्ट।
13: झण्डै महिना दिनपछि स्कूल जान पाएकोमा विद्यार्थीहरू खुशी देखिन्छन्। एक आपसमा भेटघाट हुने, मनोवैज्ञानिक रूपमा सहज वातावरण सृजना गराउने र आवश्यक सामान वितरण गरिने काम भइरहेको छ। रसुवा शिक्षा विकास तथा समन्वय इकाई अन्तर्गत शिक्षा विभागका सूचना अधिकारी जीवन दाहाल भन्छन्,
11: एउटा शिक्षा समूह भनेर गठन गर्यो जुन चाहिँ पीडीसीयूको नेतृत्वमा जो विद्यार्थीहरूले अभिभावक गुमाए, आफ्नो सामग्री गुमाए, उनीहरूलाई चाहिँ हरेक विद्यार्थीहरूलाई एजुकेसन किट भनेर एउटा प्याकेजै बनाएर उहाँहरूलाई उपलब्ध गराउने कुराहरू भएको छ।
13: विद्यालय प्रवेश गर्ने यो पहिलो चरण मात्रै हो। समस्याका थुप्रोहरू अझै धेरै देखिएका छन् र भिन्न भिन्न प्रकारका पनि। नुवाकोटको देवीघाट स्थित जगत प्रकाश जङ शाह संस्कृत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर डंगोल, स्कूल सञ्चालन गरिए पनि पुल बगाएकोले खोला पारेको विद्यार्थीको पढ़ाइ छुट्ने चिन्तामा छन्। त्यसको लागि छात्रावास आवश्यक रहेको उनी बताउँछन्।
14: यो दक्षिण तार, पिपल डाँडा, कोमल तार, मूलथला, बोनिदेशी बाढा आउनुपर्ने विद्यार्थी 170 जना जति छन्। ती विद्यार्थीहरूलाई चाहिँ अब यतापट्टि आउनलाई चाहिँ समस्या भयो र त्यो समस्याको लागि चाहिँ हामीले चाहिँ अब के पहल गरिरहेको छौँ भने अब कुनै संस्थाले चाहिँ अलिअलि त्यो ओर्नी यो छाउनीको व्यवस्था पनि गरिदिएका छन्। चाहिँ अब मुख्य एउटा समस्या चाहिँ अहिले हामीले त्यो यतापट्टि एउटा होस्टेल राखेर चलाउने भनेर हामीले आयोजना गरेको राख्नु पनि राख्यौँ र हामी चाहिँ फेरि राशन शासन जोडाउने यस्तो संस्था गरी पाएदेखि चाहिँ हुन्थ्यो। एउटा चाहिँ हाम्रो मुख्य अलिक समस्या भने त्यो छ। अहिले
13: पूर्ण रूपमा विद्यालय क्षति पुगेका कतिपय स्थानका विद्यार्थीहरूलाई नजिकको विद्यालयमा पढ़ाईको व्यवस्था गरिएको छ, तर त्यहाँ नयाँ विद्यार्थीहरू समायोजन गर्न कठिनाई भइरहेको देखिएको छ। विद्यार्थीका मात्र होइन शिक्षक शिक्षिकाहरूको समस्या पनि उत्तिकै देखिन्छ। त्रिभुवन त्रिशुली उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शर्मिला श्रेष्ठ,
15: म नै भक्कानेर आउँछु कि कसरी गर्ने, अनि कतिजनाको घरै छैन, कतिजना रुममा बस्नु भएको छ, रुममा भएको नि अब मैले यति वर्ष काम गरेको मेरो सबै गयो भने त्यो त माइन्डमा त एकदमै छ नि, सिर त आफ्नो पीडा छ, त्यो भएर पनि भित्र पीडा चाहिँ लुकाएर बच्चाहरूलाई चाहिँ ल है नआतियो है अब हुन्छ है हाम्रो स्कुल हुँदैछ हामी पढाउँदैछौँ अब आतिनु पर्दैन भनेर अब बच्चाहरूलाई सान्त्वना दिएर बस्नु परेको थियो कि सर। आफ्नो मनभित्रको पीडा चाहिँ आफै घुम्चाएर
13: ठूलो उमेर भइसकेका विद्यार्थीहरूको पढ़ाई विगतमा भन्दा फरक तरिकाले गरिनुपर्ने कतिपयको सुझाव छ। शिक्षाविद विद्यानाथ कोइराला,
16: एकदम छिटै सिकाउनु पर्ने अवस्था छ किनभने अब कति कता सहारहीन नै भएको छन्। त्यो अर्ध सहारहीन केटाकेटीहरूको निम्ति चाहिँ कमसे कम गरी खाने सिपहरू चाहिँ के सिप अनि उनले जे उत्पादन गर्छन् त्यो चाहिँ किन्ने पालिकाले ग्यारेन्टी गर्ने किसिमको तरिका गरिदियो भने अनि उनीहरूलाई चाहिँ के हुन्छ एकसाथ पढाइ पनि हुन्छ अनि उनले कमाउने कुरा गर्ने पनि कमाइ र पढाइ जोड्ने किसिमको तरिका पनि हुन्छ अनि आश्वस्त हुनको निम्ति मास काउन्सिलिङ भनेर प्रविधिबाट काउन्सिलिङ पनि गर्न सकिन्छ। यो उपाय चाहिँ जरुरी हो भन्ने लाग्छ मलाई।
13: भाडीबाट रसुवादेखि धादिङसम्मका 42 विद्यालयमा क्षति पुग्दा झण्डै 14,000 विद्यार्थीको पठन पाठन प्रभावित भएको सरकारी तथ्याङ्क छ। त्यसमा 200 विद्यार्थी र 8 शिक्षक पनि हराइरहेको बताइएको छ।
10: तपाई बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ। बाढ़ीको कारण धेरै मानिसहरूले आफ्नो आफन्त तथा साथीभाइ गुमाए। भेटिएका कैयन शवको पहिचान गर्न सरकारले डीएनए परीक्षण गराइरहेको छ। डीएनए परीक्षण कसरी गराउने अनि त्यसको परिणाम कति समयमा आउने हो भन्ने विषयमा हामीले नदीले बगाएर पुर्याएको धेरै शव भेटिएको चितवन जिल्लाका प्रहरी उपरीक्षक रामेश्वर पौडेलसँग कुराकानी गरेका छौं।
2: यो सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा जसको चाहिँ मिसिङ मान्छे आफन्त मिसिङ हुनुभएको छ, उहाँको आफन्त अझ विशेष गरेर क्लोज रिलेटिभ भन्छ त्यसलाई, बुवा आमा छोरा छोरी दाजुभाइ आफ्नो चाहिँ पाइ पर्ने जिल्ला प्रहरी कार्यालयमा गएपछि जिल्ला प्रहरी कार्यालयले त्यहाँको चाहिँ सरकारी हस्पिटलसँग समन्वय गरेर उहाँको चाहिँ ब्लड स्याम्पलिङ निकाल्ने काम गर्छ। हजुर,
17: डिएनए परीक्षण गर्न कति समय लाग्छ अनि यो परीक्षणको रिजल्ट कति दिनसम्म आउँछ अनि यो बाढी प्रभावितहरूको गुनासो के छ भने लामो समयसम्म लागेको भन्ने गुनासो छ।
2: रिपोर्ट कहिले आउँछ भन्ने कुरामा यो प्राविधिक टेक्निकल कुरो भयो, यसमा हाम्रो नेपाल प्रहरीको विधि विज्ञान परीक्षालाई र कुमलटामा रहेको विधि विज्ञान परीक्षालाई दुईटाले परीक्षण गरिरहेको छ, अरूलाई प्रायोरिटी छोडेर यसलाई अहिले डिएनलाई प्रायोरिटी दिएर काम भइरहेको छ, रफरमा काम भइरहेको छ। जति मान्छेले हामीलाई फोन गरेर सुन्नु भएको छ हामीले पनि यो चाँडो आउँछ भनेका छौँ, ठ्याक्क काम प्रोसेसमा भइरहेको छ र डिएनए प्रोफाइलिङ म्याचिङ भइसकेपछि क्लोज रिलेटिभको ब्लड स्याम्पलिङ र डिएनए जुन डेड बडीको डिएनएको म्याचिङ भएपछि सुरक्षित राखिएका सबैलाई हामीले हस्तान्तरण गर्न हामी तयार छौँ।
17: यो आफन्तहरू गुमाएका यो बाढीबाट कतिजना चाहिँ वैदेशिक रोजगारीमा पनि हुनुहुन्छ होइन, उहाँहरू चाहिँ केही कारणहरूले गर्दाखेरि नेपाल आउन नपाउनु भएको अवस्था पनि छ, त्यस्तो अवस्थामा डिएनए परीक्षण कसरी गर्न सक्छन् होला, कस्तो व्यवस्था छ?
2: जो विदेशमा हुनुहुन्छ उहाँ विदेशमा भएको व्यक्तिले पनि डिएनए क्लोज रिलेटिभ डिएनए प्रोफाइल डिएनए ब्लड स्याम्पलिङ दिन पाउनुहुन्छ, उहाँले उहाँ जुन देशमा हुनुहुन्छ उहाँले चाहिँ नजिकको हस्पिटलमा गएर उहाँले रिपोर्ट चाहिँ नेपाल प्रहरीको वेबसाइटमा मेल गर्न सक्नुहुन्छ, उहाँले नेपाल प्रहरीको वेबसाइटमा मेल गर्न सक्नुहुन्छ, त्यो मेल गरेको रिपोर्टलाई चाहिँ हामीले चाहिँ त्यसलाई आधिकारिक मानेर हाम्रो चाहिँ सर्भरमा राख्नेछौँ।
17: यो डिएनए परीक्षण गर्दाखेरि यो जुनसुकै जिल्लाबाट गर्न पाउँछन् कि कहाँ कहाँ गएर गर्नुपर्छ, अनि अघि हजुरले भन्नुभएको जस्तै यो जिल्ला प्रहरी कार्यालय नजिकमा जानु भन्नुभएको थियो तर रसुवामा त कार्यालयहरू पनि बाढीले बगाएको अवस्थामा छ, त्यस्तो अवस्थामा बालबालिका गर्भवती महिला ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरू उहाँहरूले चाहिँ जहाँ बसोबास छ त्यहीबाट डिएनए परीक्षण गर्न पाउँछन् कि?
2: आफूलाई जहाँ हुनुहुन्छ तपाईँहरू त्यही ठाउँको जिल्ला प्रहरी कार्यालयमा जानुभयो भने तपाईँहरूलाई हामीले हेल्थ डेस्क तयार गरेका छौँ, त्यो हेल्थ डेस्कमा गएर तपाईँहरूले चाहिँ ब्लड स्याम्पलिङ दिन सक्नुहुनेछ, त्यही भएर आफ्नो आयोग पर्ने जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्दैन अनुरोध गर्छौँ।
17: बालबालिकाहरू गर्भवती महिला ज्येष्ठ नागरिकहरूलाई चाहिँ कसरी तपाईँहरूले म्यानेजमेन्ट गरेर डिएनए टेस्ट कसरी गर्नुभएको छ?
2: उहाँहरूले हामी आउन नसक्ने अवस्था छ भन्यो भने हामी पनि त्यही जान सक्दैछौँ, डिएनए प्रोफाइललाई हामी समस्या छ यस्तो छ भनेर चाहिँ यदि कसैले भन्नु भने हामी उहाँ घरमै गएर पनि हामी उहाँलाई चाहिँ ब्लड स्याम्पलिङ लिन सकिन्छ, हामी त्यो अवस्थामा छौँ। उहाँहरूले जानकारी दिनु पर्यो, म मेरो बच्चा आउन सकेको छैन, म गर्भवती छु, तपाईँहरू घर आइदिनु पर्यो भने हामी जनस्वास्थ्यको चाहिँ के अरे डक्टरलाई लिएर गएर ब्लड स्याम्पल चाहिँ निकालेर हामी ल्याउन निकाल्न तयार छौँ, नेपाल प्रहरी त तयार छ, त्यो जानकारी गराइदिनु होला हजुरले।
17: कतिजनाको त्यस्तो अवस्थामा चाहिँ डिएनए गर्दाखेरि पनि म्याच नभएको अवस्था छ, यस्तो बेलामा चाहिँ उहाँहरूले चाहिँ के गर्नु पर्ला त, कसरी उहाँहरूले चाहिँ आफ्नो परिवार आफन्तहरूको सब पहिचान गर्न सक्छन् त?
2: अबको अन्तिम विकल्प भनेको डिएनए प्रोफाइल हो, डिएनए म्याच नै हो, अब त अरू विकल्प केही पनि छैन। हामीले जति पनि फोटाहरू चाहिँ उहाँहरूको मिसिङ भएको आफन्तको चाहिँ जति पनि फोटाहरू छन् त फोटो हामीले नेपाल प्रहरीको वेबसाइटमा पनि राखिसकेका छौँ, त्यो वेबसाइटमा हेर्न सक्नुहुन्छ। वेबसाइटमा हेरेपछि चाहिँ उहाँहरूले त्यो पनि भएन भने चाहिँ अब डिएनए प्रोफाइलिङ सबै ठाउँ गर्न होला, हाम्रो चाहिँ त्यो डिएनए प्रोफाइलिङको आधारमा चाहिँ हामीले घरेवाला चाहिँ सब हस्तान्तरण गर्नेछौँ, नत्र अरू डिएनए प्रोफाइलिङ नै हो अन्तिम अवस्था, चाहिँ डिएनए म्याचिङै हो अब आफन्त गर्छौँ।
0: सबको डिएनए परीक्षणको प्रक्रियाबारे बोल्दै थिए चितवन जिल्लाका प्रहरी उपरीक्षक रामेश्वर पौडेल साथी मनिका विश्वकर्मासँग कुरा गर्दै।
12: अब पहिरोका बेला जोगिने विषयमा एक जानकारी।
18: बर्खामा घर वरपरको पर्खाल ढलानहरू तथा भूइँमा चिरा पर्ने, रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आउने संकेतहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ। समुदाय स्तरमा समन्वय, पूर्व सूचना प्रणाली र नियमित पूर्व अभ्यासहरूले आपतकालीन अवस्थामा सुरक्षा सुनिश्चित गर्छ।
12: पूर्व तयारी जरूरी छ। पहाड़ी वा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरूले मौसम सम्बन्धी आधिकारिक सूचनामा ध्यान पुर्याइरहनुपर्छ।
18: आफ्नो घर, कार्यालय वा विद्यालय नजिक पहिरो आउन सक्ने स्थानहरूको पहिचान गर्नु आवश्यक छ। कुनै ठाउँ जाँदा सुरक्षित हुन्छ भनेर पहिले नै तय गरियो भने आपत परिहालेको खण्डमा अलमल हुँदैन।
12: झट्ट जानुपर्दाका लागि आपतकालीन झोला तयारी गर्नुपर्छ, जसमा खाद्यान्न, पिउने पानी, प्राथमिक उपचार सामग्री, कपड़ा टर्च ब्याट्री महत्वपूर्ण कागजातहरू र संचार उपकरणहरू समावेश हुनुपर्छ।
18: पहिरो आउन लागेको वा आइरहेको छ भने तत्काल र शान्तिपूर्ण तरिकाले कार्य गर्नु आवश्यक हुन्छ।
12: जीवनलाई सम्पत्ति भन्दा पहिलो प्राथमिकता दिनुहोस् र सम्झनुहोस् कि एक पहिरोपछि अर्को पहिरो पनि हुन सक्छ।
18: अधिकारीहरूले सुरक्षित भनेपछि मात्र आफ्नो घर फर्किनुपर्छ।
12: घर फर्किँदा घरको संरचना राम्ररी जाँच गर्नुपर्छ। समुदाय स्तरमा क्षतिको यथोचित मूल्याङ्कन गर्नुपर्छ। सुरक्षित स्थानमा पुननिर्माण गर्नुपर्छ र भविष्यमा अझ राम्रो तयारीका लागि जनचेतना अभिवृद्धि गर्नुपर्छ। तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ।
10: अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको ग्लोबल जर्नलिजमले तयार पारेको एक सामग्री। आज हामी तनाव व्यवस्थापन विषयबारे विजय गजमेरबाट सुनौ।
19: बिस्तारै नाकबाट श्वास लिनुहोस्, केही सेकेन्ड रोक्नुहोस् अनि मुखबाट श्वास छाड्नुहोस्। अबको केही मिनट हामी तनावका बारेमा कुरा गर्नेछौ, दिनहुँ आउने सामान्य तनावका बारेमा होइन, त्यस्तो ठूलो तनाव जसले हाम्रो शरीर र मस्तिष्कमा नै नियन्त्रण गरे जस्तो लाग्छ। यसको कारण के हो भनेर हामी बुझ्नेछौ। यसले कस्तो महसुस गराउन सक्छ र तपाईँले आफू राम्रो महसुस गर्न के गर्न सकिन्छ भन्ने बारेमा पनि। हामी सबैलाई कुनै न कुनै कुराको चिन्ता भइरहन्छ र त्यो सामान्य हो, तर जब समस्या ठूलो लाग्छ तिनलाई सम्हाल्न असम्भव जस्तो लाग्न सक्छ। तपाईँ सबैभन्दा कठिन समयमा बाँचिरहेको हुन सक्छ, जस्तै कुनै युद्धमा प्रियजनसँगको बिछोड वा मृत्युको पीड़ा, अथवा सहज लयमा चलिरहेको आफ्नो जीवनमा ठूलो परिवर्तन भए जस्तो। तपाईँ आफ्नो पढ़ाई रोकिएका कारण अन्यलपूर्ण भविष्यको चिन्तासँग संघर्ष गर्दै हुनुहुन्छ, वा आफ्नो घर छोड्न बाध्य पारिएको र कहिले फेरि खान पाउँछु भन्ने निश्चित नभए जस्तो अवस्थामा। तपाईँलाई घर वा बाहिर आफूलाई इच्छा लागेको कुरा गर्न नदिइँदा बाँधिएको जस्तो लाग्न सक्छ। एकछिन ठिक छु जस्तो लाग्ने र एक्कासी कुनै आवाज, गन्ध वा कुनै वस्तु देख्दा फेरि तनावमा फर्काइदिने। तपाईँ उच्च सतर्क हुनुहुन्छ, बेचैन र सानो आवाजले पनि झस्काउने वा ऐठनले बिउजाउने। तपाईँलाई झडङ्ग रिस उठ्छ, तपाईँ असहज र चिन्तित महसुस गर्नुहुन्छ र शान्त रहन गाह्रो हुन्छ। प्रत्येक दिन कसरी बिताउने भन्ने तनाव हुन्छ, भविष्य डरलाग्दो लाग्छ वा यसको विपरीत महसुस हुन सक्छ, भावना नभए जस्तो। तनावलाई धेरै दबाउन खोज्दा केही महसुस नभए जस्तो, यसो गर्दा सुरक्षित भएको जस्तो महसुस हुन सक्छ, होइन त? तर तनावसँग लड्न सिक्ने विषय सबैको लागि फरक फरक हुन्छ। त्यस्तो भावना के कारण आएको हो र यसको सामना गर्न केले मदत गर्छ भनेर चिन्नुहोस्। कसैका लागि आफ्नो ध्यान अरू कुरामा लगाउँदा मदत पुग्न सक्छ। कथा पढ्नुहोस्, कथा भन्नुहोस्, घरायसी काममा व्यस्त हुनुहोस्, कुद्नुहोस्, शरीरलाई चलायमान राख्दा मात्रै पनि राम्रो महसुस हुन सक्छ। कसैलाई प्रार्थना गर्दा पनि मदत पुग्न सक्छ। अरू कसैलाई हलचल नगरी एकै ठाउँमा बसेर आफ्नो आशालाग्दो भविष्यको कल्पना गर्दा पनि सजिलो हुन्छ। आफ्नो वरिपरिको वातावरणमा ध्यान दिनुहोस्, तपाईँ के हेर्न, सुन्न, सुन्न सक्नुहुन्छ त्यसमा ध्यान दिनुहोस्। यहाँसम्म आइपुग्न तपाईँ कति बलियो हुनुहुँदो रहेछ भनेर सम्झनुहोस्। यही शक्ति भविष्यमा प्रयोग गर्न सक्नुहुन्छ। अब शुरूमा जस्तै नाकबाट बिस्तारै सास लिनुहोस्, कुनै फूलको सुगन्ध लिए जस्तै र बिस्तारै मैनबत्ती निभाउनलाई फू गरे जस्तै झन बिस्तारै सास मुखबाट फाल्नुहोस् र यो प्रक्रियालाई दोहोर्याउनुहोस्।
10: आजको लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रम बारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौ। नमस्कार।

सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै साथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 5 बज्यो।

0: नमस्कार। देशैभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएमले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र विभिन्न संघ संस्था अनि परिवार कल्याण महाशाखासँगको सहकार्यमा आजको यो पोषण संवाद गर्न गइरहेको छ। पोषणका लागि सरकारले मात्र स्वास्थ्य क्षेत्रले मात्र गरेर हुँदैन, यसमा बहुसरोकारवालाहरूको ठूलो भूमिका हुन्छ। त्यसैले आज हामी बहुसरोकारवाला बीचको यो संवाद छलफल कार्यक्रम गर्न गइरहेका छौं। विशेष गरेर महाविनाशकारी बाढ़ी आइसकेपछि हाम्रो पोषणको एउटा सञ्जाल तोडिएको छ। रसुवा, नुवाकोट र धादिङको अहिलेको अवस्था हेर्दाखेरि हाम्रा जुन संयन्त्रले हामीले काम गरिरहेको थियो त्यो तोडिएको अवस्था छ र यस्ता विपत्तिहरूमा सधैँ हामीले कसरी काम गर्न सक्छौ भन्ने बारेमा पनि आज छलफल होस् भन्ने किसिमले हामीले स्वास्थ्य, पोषण अनि यो विपदमा काम गर्ने र बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू र संचार माध्यमहरू बीच हामीले आजको यो छलफल गर्न गइरहेका छौं। आजको यो छलफलमा परिवार कल्याण महाशाखाको पोषण शाखाका प्रमुख लीला विक्रम थापाज्यू हुनुहुन्छ, उहाँलाई म हार्दिक स्वागत गर्न चाहन्छु। त्यस्तै गरी वरिष्ठ जनस्वास्थ्य प्रशासकज्यू पनि हुनुहुन्छ हामीसँग, पोषण शाखाबाट पनि सहभागी हुनुहुन्छ र वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार झाज्यू हुनुहुन्छ, उहाँले पनि हाम्रो यो विषयमा केही कुराहरू शुरूमा राखिदिनुहुनेछ। त्यस्तै गरी हामीसँग वर्ल्ड भिजन इन्टरनेशनल नेपालको स्वास्थ्य तथा पोषणको टेक्निकल हेड हुनुहुन्छ गणेश पाण्डे सर, उहाँलाई पनि म हार्दिक स्वागत गर्न चाहन्छु। बालबालिका क्षेत्र शान्ति अभियान बालबालिकाको यो सवालमा त्यही दिनदेखि जुन दिन घटना भयो त्यो दिनदेखि नै फिल्डमै बसेर काम गरिरहेको सिजपका महासचिव भिओसीमा पनि आबद्ध हुनुहुन्छ राजु घिमिरे सर हुनुहुन्छ अनि हाम्रो विभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरू हुनुहुन्छ। शुरूआतमा चाहिँ म वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार राज्यूलाई नै अहिले भइरहेका प्रयत्नहरूको बारेमा जानकारी गराइदिनको लागि अनुरोध गर्दछु।
1: अहिले आएको यो बाढीले 5 जिल्लाका 15 पालिकाहरूमा क्षति पुर्याएको र असर गरेको देखिन्छ। पोषणको दृष्टिकोणले रसुवा, नुवाकोट र धादिङमा 12 पालिकाहरूमा यसले विशेष गरी क्षति पुर्याएको देखिन्छ भने बाँकी 2 जिल्लाको 3 पालिकामा पोषणसँग प्रत्यक्ष असर गर्ने गरी अहिले चाहिँ देखिएको केही पनि छैन। यो 3 जिल्लाका 12 पालिकाहरूमा हामीले होल्डिङ सेन्टरमा भएका सम्पूर्ण 5 मुनिको बालबालिका र आमाहरूको चाहिँ पोषणको स्क्रिनिङ पहिलो चरणमा चाहिँ इमर्जेन्सी रेस्पोन्समा चाहिँ हामीले सम्पन्न गरेका थियौं, जस अनुसार कुपोषण एउटा पनि केस हाम्रो भेटिएको थिएन र हुन पनि यो कुपोषणको चाहिँ यो विपदपछि तुरन्तै देखिँदैन, केही दिन केही हप्तापछि चाहिँ जब अलि लङ टर्म खाद्यान्नको अभाव हुन थाल्छ त्यो अवस्थामा देखिने हो। अहिले होल्डिङ सेन्टरमा रहनुभएको व्यक्तिहरू जो हुनुहुन्छ गर्भवती, सुत्केरी र 5 मुनिको बालबालिकाहरू होल्डिङ सेन्टरमा खाद्यान्न, खाना, खाजाहरू चाहिँ पर्याप्त मात्रामा अहिले पाइरहनु भएको, अहिले कुपोषण यति चाँडै देखिसकेको छैन। यद्यपि नेक्स्ट स्टेपमा हामीले अहिले प्रत्येक पालिकामा अब समुदाय स्तरमै पनि कुपोषणको पहिचान चाहिँ गरिरहेका छौं, जस अन्तर्गत 3 जिल्लामा शुरू भइसकेको छ र नुवाकोट जिल्लाको मा अहिलेसम्म चाहिँ 11 कुपोषित बालबालिका भेटिएको चाहिँ रिपोर्ट आएको छ, त्यो निरन्तर चलिरहेको छ। भेटिएका कुपोषित बालबालिकाहरूलाई हाम्रो नेशनल प्रोटोकल जुन छ आइएमएम प्रोटोकल भन्छौ, साम केस र माम केसलाई प्रोटोकल अनुसारको म्यानेजमेन्ट चाहिँ अहिले चलिरहेको छ। अहिले देखिएको विशेष त समस्या पहिलो हप्तामै देखिएको हामीलाई चाहिँ होल्डिङ सेन्टरहरूमा स्वास्थ्य कार्यालयको जानकारी बिना अथवा त्यहाँको स्थानीय सरकारको जानकारी, प्रशासन कार्यालयको जानकारी बिना चाहिँ यो ब्रेस्ट मिल्क सब्स्टिच्युटहरूको चाहिँ अलि वितरण भएको चाहिँ पाइयो शुरूका दिनहरूमा। त्यो जानकारीमा आउने बित्तिकै स्वास्थ्य कार्यालय, स्थानीय सरकार सबैसँग मिलेर चाहिँ त्यसको बारेमा प्रचार प्रसार पनि भयो र त्यसको रूपमा विज्ञप्ति पनि आयो र त्यसलाई चाहिँ अहिले रोकिएको छ। आवश्यकता भएकोलाई स्वास्थ्यकर्मीको निगरानीमा अथवा स्वास्थ्यकर्मीको परामर्श अनुसार मात्र दिने, त्यो अरूलाई चाहिँ सबैलाई बोटल फिडिङमा नजाने, किनभने हाम्रो प्रमुख समस्या के रहेको छ भने एकचोटि बच्चा ब्रेस्ट फिडिङबाट बोटल फिडिङमा गयो भने त्यसलाई फेरि ब्याक ब्रेस्ट फिडिङमा ल्याउनलाई एकदमै गाह्रो पर्छ, त्यो एउटा रहेको छ भने अर्को समस्या हामी फिल्ड जाँदाखेरि र यहाँहरू पनि धेरै साथीहरू गएर आउनु भएको छ, बालबालिकालाई पनि अस्ति हेर्दाखेरि बालबालिकालाई खेलौना, झोला अनि चौचौ चाहिँ बारिएको हामीले देख्यौं। अब लगभग 2 पछिको सिनारियो थियो भने हामीले चाहिँ कमसेकम चौचौहरू बाँड्दाखेरि अथवा यस्ता कुराहरू अल्ट्रा प्रोसेस्ड फूडहरू बाँड्दाखेरि बालबालिका र गर्भवती सुत्केरीहरूलाई चाहिँ नदिने बरु बेसकहरू अरूलाई चाहिँ दिन सकियो, तर खाद्यान्न अभाव नदेखिएकोले होल्डिङ सेन्टरहरूमा पनि ती कुराहरू बाँडिरहनु पर्ने आवश्यकता छैन। अहिले चाहिँ व्यक्तिगत रूपमा अथवा संस्थागत रूपमा पनि नेपाल सरकारसँग समन्वय नगरिकन सिधै गएर चाहिँ पब्लिकलाई सिधै सामान बाँड्ने एउटा चाहिँ वान डोर पोलिसी हुँदा हुँदै पनि एउटा जुन देखिएको थियो शुरूआती चरणमा एक दुई हप्तामा, त्यो चाहिँ अहिले पूर्ण रूपमा चाहिँ रोकिएको छ। अहिले त्यसलाई चाहिँ रोक्न सफल भएको छ त्यहाँको स्थानीय सरकार र स्वास्थ्य कार्यालयहरू मार्फत। अब अहिले चाहिँ पोषणकै भन्ने कार्यक्रममा भन्ने हो भने अहिले न्युट्रिसन क्लस्टर एक्टिभेट भएको छ, न्युट्रिसन क्लस्टरको बैठक बस्छ तीनवटै जिल्लामा, उहाँहरूले निरन्तर बैठकहरू गरेर चाहिँ कार्यक्रमहरू गरिरहनु भएको छ। सुत्केरी, गर्भवती र पाँच वर्ष मुनिको बालबालिकाको लागि छुट्टै फूड बास्केट, किन उहाँहरूलाई चाहिँ थप न्युट्रिसियस खाना चाहिने भएकोले त्यसको व्यवस्थापनमा पनि काम हुँदैछ भने, सँगसँगै हामीले अहिले बालबिटा, पाँच वर्ष मुनिको बालबालिका सम्पूर्णलाई चाहिँ दुई महिनाको लागि बालबिटा वितरण गर्ने, किशोरीहरूको लागि आइरन चक्की, त्यसै गरी भिटामिन र अलमेन्डाजोल पाँच वर्ष मुनिको बालबालिकालाई जुन नेसनल क्याम्पेन चल्ने नै थियो कार्तिकमा, त्यसलाई अहिले चाहिँ हामीले ती बालिकाहरूमा चाहिँ अगाडि नै हामीले वितरण गरिरहेका छौं। र सँगसँगै चाहिँ स्तनपानको प्रमोसन र खाद्यान्न लोकल फूडको चाहिँ प्रमोसन चाहिँ हामीले त्यहाँ चाहिँ भोलन्टियरहरूबाट स्वयंसेविका विद्यालय नर्सहरूबाट चाहिँ हामीले सञ्चालन गरिरहेका छौँ। यद्यपि हाम्रो सर पनि हिजो मात्र पनि अहिले भर्खर फिल्डबाट आउनुभएको छ, उहाँले धेरै कुराहरू प्रत्यक्ष फेरि सेयर गर्नुहुन्छ। र हामीले अहिले तीनवटै जिल्लाबाट डेली रिपोर्टिङ लिइरहेछौँ। कुपोषणको समस्या अहिले भन्दा नि अबको पन्ध्र दिनपछि चाहिँ देखिन सक्ने चाहिँ हामीलाई लागेको छ। अब होल्डिङ सेन्टरबाट घरहरूमा जाँदै हुनुहुन्छ, फर्किँदै हुनुहुन्छ, जस्तो पालिकाहरूले केही रकम उपलब्ध गराएर भाडामा भए पनि बस्न भनिरहनु भएको छ। होल्डिङ सेन्टरबाट गइसकेपछि त्यसपछि खाद्यान्न अभाव अथवा रोजगारीको चिन्ता होला, अरू कुराहरू होला, पाँच वर्ष मुनिको बालबालिकालाई त्यो समय दिन सकिँदैन होला, गर्भवती र सुत्केरीलाई त्यो थप खाना पुग्न सक्छ कि सक्दैन, अहिले होल्डिङ सेन्टरमा त सबैले दिइरहनु भएको छ, घरमा गइसकेपछि घर घरमा गएर त्यो सहयोग पुग्छ कि पुग्दैन, क्यास दिँदाखेरि क्यासले एउटा फरक किसिमको त्यो आवश्यकतालाई पनि ध्यान दिनुपर्ने हुन्छ, खाद्यान्नमै जान्छ भनेको सुनिश्चितता हुँदैन। सो त्यो सब कारणले गर्दाखेरि तिनीहरूलाई व्यवस्थापन पनि गर्नु छ र चुनौती चाहिँ पोषणको अहिले त्यति देखा नपरे पनि आगामी दिनमा चाहिँ देखा पर्ने चाहिँ चुनौती चाहिँ हामीलाई रहेको छ।
0: हजुर, यो बाढीले चाहिँ तयारीको रूपमा चाहिँ हामीले कतिको तयारी गर्नुपर्ने रहेछ, होइन? अब यो त सोचेको थिएन यति ठुलो हुन्छ भनेर, हाम्रो तयारीको अवस्था कस्तो थियो र काम गर्न तपाईँहरूलाई साधन स्रोतको हिसाबले चाहिँ कस्तो भयो?
1: नीतिगत रूपमा हामीले हेर्ने हो भने हाम्रो यस्तो विपद आउँदाखेरि क्लस्टरहरू छ, क्लस्टरहरू एक्टिभेट हुन्छ। पोषणको सन्दर्भमा भन्यो भने न्युट्रिसन क्लस्टर एक्टिभेट हुन्छ, उसको अलरेडी सबै कुराहरू फिक्स छ, के गर्ने कसरी गर्ने भन्ने कुरा, र सामग्रीहरू पनि राहत पनि एकदम छिटो यो पालि चाहिँ सरकार, नेपाल सरकारबाट पनि र राष्ट्रिय निकायहरूबाट पनि एकदम छिटो राहतहरू खाद्य सामग्रीहरू पुगेकोले त्यति धेरै रसुवाको माथिल्लो भेग बाहेक अरू ठाउँमा खासै समस्या चाहिँ देखिएको छैन। यहाँसम्म कि नुवाकोटमा अब चाहिँ खाद्यान्न खाद्य सामग्री चाहिँ ल्याउनु पर्दैन, अब धेरै भयो, अब यो उपयोग गर्ने चाहिँ एकदमै धेरै भएको छ भन्नेसम्म पनि आइसकेको छ। सो त्यो सबको कारणले गर्दाखेरि स्वास्थ्य संस्थाहरूको पूरण सुचारू गर्नेदेखि लिएर औषधिको कुराहरू, स्वास्थ्यको पोषणकोमा कुनै पनि अहिलेसम्म हामीले समस्या देखेका छैनौँ। रेस्पोन्सको तवरले ढिलाइ भएको अथवा यो गर्न पाए हुन्थ्यो भन्ने चाहिँ छैन। नीति निर्माण र हाम्रो कमिटीहरू, विभिन्न कमिटीहरू भएकोले त्यसले एकदमै तयारीका साथ काम गरिरहेकोले अहिलेसम्म चाहिँ त्यस्तो समस्या चाहिँ हामीले देखेका छैन।
0: अब चाहिँ अलिकति सिजपले अनुगमन गरिरहँदाखेरि त्यहाँ तपाईँहरूले फिल्डमा काम गरिरहँदाखेरि कस्तो अवस्था पाउनुभयो बालबालिका सुत्केरी महिलाहरूको, होइन, पोषणको अवस्थाहरू? राहत वितरणदेखि नै शुरूको समयदेखि नै हेरिरहेको भएर मैले चाहिँ हाम्रो सिजपका महासचिव राजु घिमिरे सरलाई
2: धन्यवाद। सर, जब बाढी पश्चात सिजप बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान र यसका सदस्य संस्थाहरू नियमित रूपमा फिल्डमा खटिरहनु भएको छ र अब तत्कालको अवस्थामा हामीले हेर्दाखेरि बालबालिका, महिला, किशोर किशोरी र खास गरी जोखिम अवस्थामा रहेका पर्न सक्ने बालबालिकाको अवस्थालाई हामीले मध्यनजर गरेर पोषणका कुरा, संरक्षणका कुरामा अलि ध्यान दिएर काम गरिरहेछौँ र अब खास गरी भन्नुपर्दा पोषणका कुरामा 5 वर्षभन्दा मुनिका बालबालिका, गर्भवती सुत्केरी महिला र त्यसै गरी जोखिम अवस्थामा रहेका परिवारहरू र समग्र परिवारहरूमा नि पोषणको अवस्थामा प्रभाव परेको हामीले पाएका छौँ। र दैनिक रूपमा हुने खानपानको कुरा बिथोलिएको छ। जो परिवारहरू हुनुहुन्छ, जो क्याम्पमा होल्डिङ सेन्टरमा बस्नुभएको छ, नियमित खाना पकाउने, खाने पोसिलो कुरा खाने, दुध भयो, खानेपानी शुद्ध खानेपानीका कुराहरू भए, यी सबै कुराहरूमा बिथोलिएको अवस्थामा जो परिवार बालबालिकाहरू, गर्भवती सुत्केरी महिलाहरू होल्डिङ सेन्टरमा हुनुहुन्छ, उहाँहरूलाई पोसिलो खानेकुरा भन्दा पनि अब खाद्यान्नको चाहिँ अभाव हामीले पाएनौँ। र त्यसै गरी जङ्क फुडहरू पनि धेरै मात्रामा प्रयोग भएको हामीले पायौँ, तर पछि त्यसलाई कम गर्दै लगेको पनि अवस्था भयो। र अब अर्को कुरा चाहिँ त्यसरी जब विपद आइलाग्यो, विपद आइलागेपछि कतिपय अवस्थामा कति दिनसम्म नखाइकन बस्ने, बालबालिकालाई नै खान मन नलाग्ने, र यो मनोसामाजिक अवस्थाका कारणले पनि पोषणमा चाहिँ प्रभाव परेको हामीले पाएका छौँ। अब भोकै लाग्दैन भन्ने कुरा पनि कतिपय महिला बालबालिकाहरूले भन्नुभएको, हाम्रा फिल्डमा हुनुभएको साथीहरूले र हामीले पनि प्रत्यक्ष सुनेको देखेको छौँ। त्यो कुरा चाहिँ मनोसामाजिक अवस्था, डर, त्रास, अब फेरि केही भइहाल्छ कि भन्ने कुराले पनि उहाँहरूलाई खान मन नलाग्ने, जसले पोषणमा चाहिँ प्रत्यक्ष प्रभाव पारेको हामीले पाएका छौँ। र विशेष गरी सुत्केरी र स्तनपान गराइरहनु भएको महिलाहरू, उहाँहरूले आफूले पनि पोसिलो खाना नपाउने र जब आफू पोसिलो खाना पाउनुहुन्न, आफ्ना बालबालिका छोराछोरीलाई पनि पर्याप्त मात्रामा स्तनपानको अभाव भएको कुरा पनि हामीले भेट्यौँ। र त्यो सँगसँगै डर, त्रास, यो संरक्षणको अभावका कारणले पनि पोषणमा प्रभाव पारेको हाम्रो समग्र बुझाइ छ। र स्थानीय सरकार, केन्द्रीय सरकार र विभिन्न निकायहरू, हाम्रो न्युट्रिसन क्लस्टर, प्रोटेक्सन क्लस्टरहरूको समन्वयमा हामीले जो बालबालिका, गर्भवती महिला, सुत्केरी महिलाहरू, किशोर किशोरीहरूलाई अभाव नहोस् कुनै पनि पोषणका कुरा भनेर समन्वय गरेर काम गरिरहेको अवस्था छ।
0: हस्, धन्यवाद। अलिकति यसैमा जोड्न, फिल्डमै गएर आएको भएर सोहन भिओसीबाट नै हुनुहुन्छ।
3: सबैलाई नमस्ते, मेरो नाम चाहिँ सोहन भुजेल, अनि हामी चाहिँ बाढी गएको देवीघाट, नुवाकोटको देवीघाटमा चाहिँ हामी हाम्रो 50 जना चाहिँ टिम चाहिँ त्यहाँ डिप्लोय गरेका थियो। अनि मेरो त्यहाँको एक्सपिरियन्स अनि मैले त्यहाँ फिल्डमा भोगेको हेर्नु पर्दाखेरि चाहिँ बाढी गएपछि त्यहाँनिर जुन रिलिफ मेटेरियल्स जुन उयोहरू आइरहेको थियो, त्यहाँनिर सबैभन्दा बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हाम्रो हामी बसेको ठाउँमा पनि, त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो, जुन चाहिँ अलिकति त्यस्तो चाहिँ नगर्नुपर्ने, किनकि यस्तो भइरहेको बेला चाहिँ बालबालिकाहरूलाई चाहिँ अलिकति हेल्दी खानाहरू दिनुपर्ने ठाउँमा चाहिँ जङ्क फुड चाहिँ एकदमै बढी मात्रामा आइरहेको थियो। अनि अर्को चाहिँ त्यहाँ वरिपरिको हेर्नु पर्दाखेरि हाम्रो वासरुम पनि राम्रो थिएन, त्यहाँनिर वासरुम पनि त्यस्तो थिएन, अनि बालबालिकाहरू चाहिँ त्यही ठाउँमै गएर त्यहीँनिर पिसा फेर्ने, त्यहीँनिर दिसा गर्ने चाहिँ गरिरहेको छ, जसले चाहिँ त्यहाँनिर अरू पनि हाम्रो अरू रोगहरू पनि चाहिँ ल्याउन सक्थ्यो। त्यहाँनिर वासरुमको नि एकदमै कमी थियो। अनि अरू चाहिँ हाम्रो जब त्यहाँ पानी परिरहेको थियो, पानी पर्दाखेरि चाहिँ लाइक त्यहाँनिर एकदमै हिलो हुने, अनि त्यहाँनिर हिँड्नै नसक्ने खालको पनि त्यहाँनिर कति देखिरहेको थियो। अनि त्यहाँ पछि आएर आर्मीहरूले पनि औषधि थर्किनु भयो। अनि अर्को चाहिँ त्यहाँनिर रिलिफ मेटेरियल्सहरू ल्याउने मान्छेहरूले पनि त्यहाँबाट ल्याएको सामानहरूको फोहोरहरू चाहिँ सही ठाउँमा चाहिँ डिस्पोज नगरिदिने, जताततै फालिदिने, त्यसको कारणले चाहिँ जुन हाम्रो होल्डिङ सेन्टर थियो त्यहाँ चाहिँ एकदमै फोहोर चाहिँ एकदमै बढी भएको थियो। अनि हाम्रो सबभन्दा बढी चाहिँ त्यहाँनिर प्लास्टिकको बोतलहरू, किनकि त्यहाँ हाम्रो पिउने पानीहरू, अनि इभन त्यहाँ वासरुम जानको लागि पनि त्यहाँ बस्नु भएको मान्छेहरूले चाहिँ सबै मिनरल वाटरै युज गरिराख्नु भएको थियो। अनि त्यसको कारणले पनि त्यहाँनिर हाम्रो फोहोर चाहिँ एकदमै बढी भएर, अनि त्यहाँनिर वेस्ट म्यानेजमेन्ट चाहिँ प्रपरली नभएको कारणले चाहिँ बालबालिकाहरू त्यसलाई यताउति फाल्ने, त्यही पछि त्यो खानामा नि पर्न सक्थ्यो। बट हामीले चाहिँ त्यहाँनिर हाम्रो टिमले फुल्ली हेरेर त्यहाँनिर फोहोरहरू उठाउने, फोहोरहरूलाई व्यवस्थापन गर्ने, अनि अर्को चाहिँ हाम्रो बालबालिकाको कुरा गर्नुपर्दाखेरि दे वर ट्रोमाटाइज, किनकि कतिपय बालबालिकाहरू चाहिँ खाने खान नमान्ने, उहाँहरूलाई चाहिँ हामीले नै आफैले उ गरेर खेलाएर खाना खुवाइदिइरहनु भन्ने, अनि कतिपय बालबालिकाहरू एकरो भएर बसिरहने, उनीहरू घुलमिल हुन नखोज्ने, हो त्यस्तो चाहिँ ऊ एकदमै उ भएको थियो।
0: हुन्छ, अब अलिकति भिओसीबाट नै समीक्षा दाल हुनुहुन्छ, उहाँले केही थप्नुहुन्छ उहाँले देखेको आफ्नो नजर?
4: हुन्छ, धन्यवाद सर। जस्तो हामी विपद पछिको समयमा छौँ नि त अहिले, त्यसैले गर्दाखेरि चाहिँ हामीले बालबालिकालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अति नै आवश्यक भइसकेको समय छ। अनि बालबालिकालाई चाहिँ विपदको बेलामा संरक्षणको अति नै आवश्यकता पनि परेको हुन्छ। बालबालिकाको बाँच्न पाउने अधिकार, त्यस्तै गरी विकासको संरक्षणको र सहभागिताको अधिकार एकदमै सुनिश्चित गरिदिनुपर्ने हामी सबैको दायित्व पनि हो। र त्यही बीचमा चाहिँ बालबालिका भनिरहँदा बालबालिका किशोर किशोरी अवस्थामा पनि पुग्ने अवस्थामा अहिले पनि धेरै किशोर किशोरीहरू त्यो क्षेत्रमा प्रभावित रहिरहनु भएको छ। र किशोर उमेरमा आइरहँदा महिनावारीका कुरा पनि आउँछन्। महिनावारीका लागि उचित आहार र पोषणको कुरा भएन भने भोलिको दिनमा जति ल्याक अफ आइरन डिफिसियन्सीले गर्दा पछि आउने चुनौतीहरू चाहिँ त्यो हामीले त्यही ठाउँमा भएका र समग्र क्षेत्रमा भएका किशोर किशोरीमा देख्न सक्छौँ। शारीरिक, मानसिक र सामाजिक सम्पूर्ण विकासको क्रममा चाहिँ एउटा बालबालिकालाई उमेर र युवा उमेरमा हुनेलाई चाहिँ हामीले यो जङ्क फुड भन्दा पनि अलिकति केही कुराहरूमा चाहिँ अलि आहार पोषणको कुराहरूमा चाहिँ जोड दिएर अगाडि लानुपर्छ। र क्राइसिसको बेलामा चाहिँ क्राइसिसले कहिले पनि एज, जेन्डर र आइडेन्टिटी अनि एबिलिटीको कुरा नभन्ने भएकोले गर्दाखेरि चाहिँ हामीले अलिकति एड र सेफ्टीमा चाहिँ इक्वल एसेस र ह्युमन डिग्निटीको कुरालाई जोड्नुपर्छ। र यसमा चाहिँ अलिकति लोकल गभर्मेन्ट अनि त्यसपछि सम्पूर्ण तहका निकायहरूले चाहिँ अलिकति विशेष ध्यान पुर्याउनुपर्छ र भोइलेन्स नहुनलाई, हेरेसमेन्ट नहुनलाई चाहिँ अलिकति इफेक्टिभ मेकानिजमहरू एक्टिभ हुनुपर्छ।
0: विशेष गरेर उहाँले भन्नुभएको कुरा र सुहनजी अनि यता राजु सरले भन्नुभएको कुरा, फिल्डमा देखिएको कुरा को बारेमा र अलिकति सञ्चार माध्यमको हिसाबले हामीले रिपोर्टिङ गरिरहँदाखेरि पनि एक दुई दिन त अब पारीको अवस्था एकदमै दयनीय नै भयो होइन।